जुन परम आनन्द परमात्मा रूपी आनन्दको कुरा छ, त्यो आनन्द यी दुवै आनन्दहरूमा तात्विक रूपमा कुनै भिन्नता छैन। यिनलाई हामीले फरक तरिकाले सम्बोधन गरेका मात्रै हो। त्यसैले हाम्रो जीवनको उद्देश्य भन्नु जे होस् आनन्द खोजियो। जीवन आनन्दका निमित्त हामीलाई मिलेको छ। जसरी होस् हामी आनन्दित हुनुहुन्छ, प्रसन्न हुनुहुन्छ, सुखी हुनुहुन्छ, समृद्ध र सम्पन्न हुनुहुन्छ। प्रिय सचिन, सम्पन्नता, समृद्धि र सम्पूर्ण किसिमको खुसी नै जीवनको वास्तवमा सार्थकता हो। त्यसो भए त्यो खुसी कसरी प्राप्त गर्न सकिन्छ? हामीले चाहेको त्यो आनन्द कसरी प्राप्त गर्न सकिन्छ? त्यो आनन्द प्राप्तिको आधार के हो, स्रोत के हो त प्रिय सचिन? अब यसका सन्दर्भमा विभिन्न शास्त्रहरूमा, विभिन्न ग्रन्थहरूमा विभिन्न विद्वानहरूले विभिन्न विचारहरू व्यक्त गरेका छन्। भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ, निर्मान मोहा जित संग दोषा

गच्छन्ति मूढ़ा पदमाव्ययम् तत् निर्माण मोह, अर्थात जिसको मान र मोह नष्ट भएको छ, मान र मोहबाट जो मुक्त भएको छ, जितसंग दोष जसले आसक्ति रूपी दोषलाई जितेको छ, अध्यात्म नित्य जो निरन्तर अध्यात्म चिन्तन गरिरहन्छ, पारमार्थिक चिन्तन गरिरहन्छ, सत्यको चिन्तन गरिरहन्छ, परमात्मामा नित्य रूपमा ऊ स्थित छ, विनिवृत्त काम जो सम्पूर्ण कामनाहरूबाट पूर्ण रूपले निवृत्त भएको छ, जसका सबै सबै कामना इच्छा र चाहनाहरू नष्ट भइसकेका छन्, समाप्त भइसकेका छन्, जो सुख र दुःख नामक द्वन्द्वहरूबाट आपसी अन्तर्द्वन्द्वबाट मुक्त भएको छ, अमूढाः तत् अव्ययम् पदम् गच्छन्ति, त्यस्ता किसिमका मूर्खता नभएका अमूढा भनेका ज्ञानीहरू तत् अव्ययम् पदम् गच्छन्ति, त्यो परम पदलाई प्राप्त गर्दछन्, त्यो आनन्दपूर्ण पदलाई प्राप्त गर्दछन्, अव्यय पदलाई प्राप्त गर्दछन्, जो कहिल्यै पनि व्यय हुँदैन, सदैव रहन्छ, अविनाशी हुन्छ, त्यो पदको नाम अव्यय पद हो प्रिय सज्जन, त्यो अवस्थाको नाम अव्यय अवस्था हो, त्यो अव्यय भनेको नै आनन्द हो, आनन्दको कहिल्यै पनि क्षय हुँदैन प्रिय सज्जन, हामीले जसलाई आनन्द भनेका छौँ, जसलाई खुसी भनेका छौँ, त्यो खुसी वास्तवमा खुसी होइन, वास्तविक खुसी त हामीले एकपटक प्राप्त गरिसकेपछि सदैव हामीसँगै रहन्छ, हामी त्यो परम सुखको अनुभूतिबाट कहिले वञ्चित हुनु पर्दैन, त्यसैले त्यसलाई अव्यय भनेर भनिएको छ, त्यो परम परमात्मा प्राप्तिको आनन्दको नाम पनि अव्यय हो, हामीले खोजेको जुन आनन्द हो शाश्वत सुख त्यसको नाम पनि त्यही आनन्द हो, त्यही अव्यय पद हो प्रिय सज्जन, त्यसो भएका हुनाले हाम्रो जीवनको कर्तव्य भनेकै यो अव्यय अवस्थालाई प्राप्त गर्ने, कहिल्यै पनि व्यय नहुने, कहिल्यै पनि समाप्त नहुने, सदैव हामीसँगै रहने, सदैव शाश्वत अविनाशी त्यो दिव्यतम ईश्वरीय अवस्थाको प्राप्ति नै हाम्रो जीवनको सार्थकता हो। तर त्यसका निमित्त हामी निर्माण मोह हुन जरुरी छ, अर्थात् मान र मोहबाट मुक्त हुन जरुरी छ। हामीले विभिन्न किसिमका मान सम्मानको अपेक्षा गर्दछौँ, फलानुले मलाई सम्मान गरे हुन्थ्यो, प्रशंसा गरे हुन्थ्यो, सबैका बिचमा म प्रशंसित हुन पाए हुन्थ्यो, सबैले मलाई श्रद्धाका साथ अभिवादन गरिदिए हुन्थ्यो, यस्तो किसिमको लालसा, यस्तो किसिमको आकाङ्क्षा भइन्जेलसम्म हामी प्रसन्न हुन सक्दैनौँ, आनन्दित हुन सक्दैनौँ, किनकि सदैव हामीले मान सम्मान प्राप्त गर्ने अवस्था रहँदैन। ठिक छ, हामीले धेरैजसो मान सम्मान प्राप्त गरौँला, तर कतै न कतै हामी अपमानित भइरहेका हुन्छौँ, सबै मानिसहरूले सधैँ हामीलाई सम्मान गरिरहन सक्दैनन्, त्यस्तो अवस्थामा यदि हामीभित्र मान सम्मान खोज्ने बानीको विकास भएको छ भने अत्यन्त पीडाको अनुभूति गर्नुपर्दछ हामीहरूले। त्यसो भएका हुनाले यो मान अपमान भए पनि ठिकै छ, नभए पनि ठिकै छ, चाहे मानिसहरूले प्रशंसा गरौँ, चाहे मानिसहरूले निन्दा गरौँ, ती दुवै अवस्थाहरूमा हामीले यदि हाम्रो धैर्य, हाम्रो अनुशासन, हाम्रो मर्यादा नगुमाउने अवस्था सृजना भयो भने त्यो एउटा आनन्दको अवस्था हो प्रिय सज्जन। त्यसैले निर्माण मोह भनेर भनिएको छ, भगवान् श्रीकृष्णले भन्नुभएको छ हामी मोह र मानबाट निर्मल हुनु जरुरी छ, मुक्त हुनु जरुरी छ। त्यसपछि जितसङ्ग दोष, विभिन्न विषयप्रति हाम्रो आसक्ति छ, विभिन्न किसिमका विषयहरूप्रति हाम्रो लोभ छ, त्यसैले हामीले त्यो आसक्तिका कारण दुःख पाएका छौँ। जबसम्म विभिन्न खालका भौतिक सामग्री, भौतिक विषयहरूप्रतिको हाम्रो आसक्ति समाप्त हुँदैन, तबसम्म हामी शान्त हुन सक्दैनौँ, आनन्दित हुन सक्दैनौँ, प्रसन्न पनि हुन सक्दैनौँ प्रिय सज्जन। त्यस्तै अध्यात्म नित्य हुन पनि जरुरी छ, अध्यात्म भनेको ईश्वरीय चिन्तन प्रिय सज्जन, हामीले सदैव सत्यको चिन्तन गरिरहनु पर्दछ, किनभने सर्वसत्य प्रतिष्ठितम, यो जगत सबैतिर सत्य नै प्रतिष्ठित भएर बसेको छ, सम्पूर्ण कीट पतङ्गदेखि लिएर पशु प्राणी र मनुष्यसम्म सत्यको धर्म नै हामीले देख्न सक्दछौँ, अनुभूति गर्न सक्दछौँ, त्यसकारण त्यो परम सत्यको चिन्तन गऱ्यौँ भनेदेखि
हामीभित्रका भ्रमहरू, हामीभित्रका असत्यहरू हटेर जान्छन्। दुःख भन्नु पनि असत्यको नाम हो प्रिय सज्जन, दुःख भन्नु पनि भ्रमको नाम हो। त्यसैले बारम्बार सत्यको, बारम्बार शाश्वत

त्यतिखेर हामीले अव्ययपद प्राप्त गर्न सक्छौँ। त्यस्तै शाश्वत आनन्द प्राप्तिको अर्को महत्त्वपूर्ण प्रक्रिया भनेको सुख दुःख सङ्गी हो। सुख र दुःख नामक द्वन्द्वहरूबाट हामी विमुक्त हुनुपर्दछ, टाढा हुनुपर्दछ। चाहे झरी होस्, चाहे बादल होस्, चाहे घाम लागोस्, चाहे अँध्यारो होस्, विपत्तिहरू आउन् जीवनमा, आपत्तिहरू आउन् वा सम्पत्तिहरू प्राप्त हुने अवस्था सृजना होस्, सबै अवस्थाहरूमा हामीले आफूलाई समान स्थितिमा राख्न सक्नुपर्दछ। जीवन भनेकै विभिन्न खालका अप्ठ्यारा र सप्ठ्याराहरूको सम्मिश्रणको नाम। संसारको कसैले पनि सुखको मात्रै अथवा दुःखको मात्रै अनुभूति गर्न पाउँदैन र सक्दैन पनि। त्यसैले सुख र दुःखको व्यवस्था गरिएको हो। अव्यय पदलाई प्राप्त गर्न सक्ने व्यक्ति, त्यो शाश्वत आनन्द र सुखलाई प्राप्त गर्न सक्ने व्यक्ति सुख र दुःखको यो चुडघटाउबाट सदैव मुक्त रहन्छ, सुख र दुःखको द्वन्द्वबाट उमुक्त रहन्छ। यस प्रकार प्रिय सज्जन, सुख र दुःखको द्वन्द्वबाट मुक्त हुने व्यक्ति, कामनाहरूबाट पूर्ण रूपमा निवृत्त भएको व्यक्ति, निरन्तर सत्यको चिन्तन गर्ने, अध्यात्मको चिन्तन गर्ने व्यक्ति, विभिन्न किसिमका आसक्ति रूप दोषहरूलाई जितेको त्यस्तो किसिमको विजेता व्यक्ति, र मान सम्मान प्रशंसा लोभ र मोहबाट पर गएको त्यस्तो किसिमको मुक्त व्यक्ति, वास्तवमा यस्तो प्रवृत्ति भएको व्यक्तिले नै अव्यय पदलाई प्राप्त गर्न सक्दछ, शाश्वत आनन्द र शाश्वत खुसीलाई प्राप्त गर्न सक्दछ। प्रिय सज्जन, भगवान् श्रीकृष्णले सारमा के भन्न खोज्नु भएको छ त भन्दा, हामी जबसम्म विभिन्न किसिमका मान र सम्मानका पछि लागिरहन्छौँ, विभिन्न किसिमका वस्तुहरूप्रति लोभ र मोह प्रकट गरिरहन्छौँ, तबसम्म हामी खुसी हुन सक्दैनौँ। जबसम्म हामी विभिन्न विषयहरूप्रति हृक्क भएर लागिरहन्छौँ, ती नभए म बाँच्न सक्दिनँ भन्ने चिन्तन जबसम्म हामी हृक्क रहिरहन्छौँ, विषयहरूप्रतिको आसक्ति जीवित रहन्जेल हामी प्रसन्न हुन सक्दैनौँ। प्रिय सज्जन, ईश्वरप्रतिको चिन्तन हृदयमा गाढा नबनाउने अवस्थासम्ममा पनि हामी आनन्दित हुन सक्दैनौँ। संसारमा ईश्वरका विरोधीहरू कहिले पनि आनन्दित भएका छैनन्। अध्यात्मका चिन्तकहरू, यो विश्व ब्रह्माण्ड रूपी दिव्यतम ऊर्जाका उपासकहरू सदैव प्रसन्न रहन्छन्। त्यसैले नित्य अध्यात्म चिन्तन गर्नुपर्दछ भन्ने पनि कृष्णको उपदेश रहेको छ गीतामा। त्यस्तै विभिन्न किसिमका कामनाहरू, आकाङ्क्षाहरू, इच्छाहरू, वासनाहरूबाट मुक्त नभएको व्यक्तिले पनि त्यो अव्यय आनन्दलाई प्राप्त गर्न सक्दैन। सुख र दुःखमा भेद गर्ने, सुख आउँदाखेरि अत्यन्त मात्तिने, दुःखको बेलामा अत्यन्त आत्तिने, यस्तो किसिमको अस्थिर चेतना भएको, अस्थिर मनोभावना भएको व्यक्तिले पनि शाश्वत आनन्द, त्यो अव्यय आनन्द, दैवी आनन्दलाई प्राप्त गर्न सक्दैन। यस प्रकार प्रिय सज्जन, दैवी आनन्द प्राप्तिका यी विविध सूत्रहरूलाई हामीले पनि जीवनमा अवलम्बन गर्ने प्रयत्न गरौँ र जीवनलाई धन्य बनाऊ। हवस् त, आजका निमित्त कार्यक्रम जीवन गर्न यति नै। अर्को श्रृङ्खलासम्मका निमित्त म लक्ष्मण भण्डारी बिदा दिनुहोस्। नमस्ते।

0: आजको कविता आजको कविता
1: आजको कविता आजको कविता।
2: नमस्कार, म मेनका पोखरेल आचार्य। कविताको शीर्षक हो भित्र फर्कदा, र यो चित्रोटक छन्दमा छ।
3: कुन वृक्ष उठे र बसाई सर्यो न आकाश कतै अरु

0: ग्रह उही अनितप्त छ अग्नि छराप उही हरकै न कतै छ थियो जुन त्यो छ स्वरूप उही जब सृष्टि भयो बस मेल छ झील बिना कहिलै ऋतु सर्द छ साथ मिचिन्न कतै तर मानी समान बबाट झर्यो विष पोषित गोबन बन्न पुग्यो घट अमृतको सब रीति नगो तब मान बदैत्य समान भयो बिचरो छचरो मन भित्र रुने समय बधि संक परास्त हुने गरिदैन कुनै सतकर्म भने छ प्रसाद शरीर सरा पहुने
1: धन्यवाद
2: आजको कविता
3: आजको कविता।

0: 99.4 Radio Thahasanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समयको

0: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्तुलन सँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 23 गते मङ्गलबार, नेपाल सम्बत 1146, जुलाई 7 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: अर्थतन्त्रमा देखिएन सुधारको छनक, तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै।
0: भागबण्ड नमिल्दा रासुपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल, विधानमै गरियो सभापतिले प्रधानमन्त्रीलाई कस्ने व्यवस्था।
1: 9 वर्ष अघि नै ल्याउने भनेको सदाचार नीति बल्ल तयार, राज्यका अङ्गदेखि सङ्घ संस्थासम्मको सीमा तोकियो।
0: तत्काल रक्षा बजेट बढाउन नेटो मुलुकलाई ट्रम्प प्रशासनको चेतावनी, इरान युद्धमा सहयोग नगरेको आरोप।
1: र पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टर फाइनलमा, रोनाल्डोको विश्वकप यात्रामा पुनः विराम, अमेरिका र बेल्जियमको खेल जारी।

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। सत्तारूढ राजसपाको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति रवि लामिछानेले 12 असारमा भरतपुरमा शपथ लिनुभयो। काठमाडौँ फर्किएर कार्यभार सम्हाल्नुभयो। महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई उहाँले 17 असारमा केन्द्रीय कार्यालय घन्टीघरमा शपथ गराउनुभयो। तर मनोनयनमा भागभण्डा मिल्न नसक्दा केन्द्रीय समिति र पदाधिकारी अझै अपूर्ण छ, जबकि महाधिवेशन स्थलमै मरणितको टुङ्गो लगाएर सामूहिक तस्विर खिच्नेसम्मको योजना तय थियो। रासोपाका सभापति र 99 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भए। उनीहरू निर्वाचित भएको घोषणा रासोपा केन्द्रीय निर्वाचन आयोगले 12 असारमा चितवनमै गरेको थियो। पार्टी सभापतिले मनोनित गर्ने 51 केन्द्रीय सदस्यको सिट भने अझैसम्म खाली छ। अर्कोतिर 18 मध्ये सभापतिसहित 7 जना पदाधिकारी मात्रै चयन भएका छन्। सभापतिले मनोनयन गर्ने वरिष्ठ नेतासहित 12 पदाधिकारी पद रिक्त छन्। बालेन्द्र शाह पक्षका नेताहरूका अनुसार सभापतिले मनोनित गर्ने 15 केन्द्रीय सदस्यमा आफ्नो पक्षबाट कतिजनालाई सिफारिस गर्ने भने निश्चित नहुँदा नाम दिन ढिलाइ भएको हो। मनोनयनबाट आउने 51 केन्द्रीय सदस्यको आधार सङ्ख्या कम्तीमा 25 जना आफूले सिफारिस गरेका व्यक्तिलाई मनोनित गर्नुपर्ने माग वरिष्ठ नेता शाह पक्षले सभापति लामिछाने समक्ष राखेको विगतमा शाहको निकट रहेर काम गरेका एक नेता बताउँछन्। राजसपा महामन्त्री विपिन आचार्यले भने केन्द्रीय समितिको आगामी बैठकमा केन्द्रीय समितिका केही पदमा मनोनयन हुन सक्ने बताउनुभयो। सभापति लामिछानेलाई विधानले मनोनयन गर्ने अधिकार दिएको र त्यसको प्रयोगबारे छलफल र परामर्श भइरहेको उहाँको भनाइ छ। यता रासोपाले सभापतिको निर्देशन पालना नगरे पार्टी संसदीय दलको नेता स्वतः पदमुक्त हुने प्रावधान विधानमा राखेको छ। आजको कान्तिपुर दैनिकमा भागभण्डा नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा समाचार प्रकाशित छ।
4: रासोपाको नयाँ विधानले पार्टी सभापतिलाई थप शक्तिशाली बनाएको छ। गत असार 7 देखि 12 गतेसम्म भएको पहिलो महाधिवेशनबाट पारित विधानले संसदीय दलका नेतालाई समेत कस्ने गरी विधान बनाएको हो। रासोपाले आफ्नो नयाँ विधान मार्फत आवश्यकता र योगदानको आधारमा 200 भन्दा बढी नेतालाई वरिष्ठ नेताको जिम्मेवारी दिन सकिने नयाँ व्यवस्था गरेको छ। यसअघि वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह रासोपामा समायोजन हुँदा उहाँलाई वरिष्ठ नेता बनाएर ल्याइएको भए पनि विधानमा त्यस्तो व्यवस्था थिएन। हाल पार्टीमा 1 भन्दा बढी वरिष्ठ नेता रहने व्यवस्था गर्दै नेतृत्व संरचनामा नयाँ प्रावधान थपिएको छ। महाधिवेशनबाट पारित विधान अनुसार पार्टीको नीति निर्माण, वैचारिक विकास र संगठन सुदृढीकरणसम्म लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएका र लामो राजनीतिक अनुभव हासिल गरेको नेतालाई वरिष्ठ नेता मनोनित गर्न सकिनेछ। यस्तो मनोनयन पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय समितिले गर्ने व्यवस्था छ। यससँगै रासोपाले वरिष्ठ नेताको पदलाई संस्थागत रूपमा स्थापित गर्दै आवश्यकता अनुसार 1 भन्दा बढी व्यक्तिलाई जिम्मेवारी दिने बाटो खुला गरेको हो। विधान अनुसार वरिष्ठ नेताको मर्यादा क्रम पार्टी सभापति पछिको 2रो स्थानमा हुनेछ। तर पार्टीमा 200 भन्दा बढी वरिष्ठ नेता भएमा उनीहरूको वरियता तथा मर्यादा क्रम केन्द्रीय समितिले निर्धारण गरे बमोजिम हुनेछ। महाधिवेशन भएको 10 दिन बितिसक्दा पनि वरिष्ठ नेतासहितका पदाधिकारीको मनोनयन भने भइसकेको छैन। रासोपाको विधानमा पार्टी सभापतिले संसदीय दलको नेतालाई हटाउन सक्ने प्रावधान राखिएको छ। सार्वजनिक विधान अनुसार पार्टी सभापतिले दिएको नीतिगत मार्ग निर्देशन पालना नगरीमा संसदीय दलको नेताको पद रिक्त हुने व्यवस्था गरिएको छ। बालिनलाई कस्ने रासोपाको विधान शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
3: पछिल्ला महिनामा आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरिए पनि तथ्याङ्कले अर्थतन्त्र तङ्ग्रिन नसकेको देखाएको छ। चालु आर्थिक वर्षको 2रो त्रैमासको तुलनामा 3रो त्रैमासमा 7 क्षेत्रको वृद्धि दर ऋणात्मक रहेको र अर्थतन्त्र तङ्ग्रिन नसकेको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार 2रो त्रैमास कार्तिक मङ्सिर र पुषको तुलनामा 3रो त्रैमास माघ फागुन र चैतमा कृषि उत्पादनमूलक, बसोबास तथा खाना, सूचना तथा सञ्चार, वित्तीय तथा बिमा क्षेत्र, बिमा, शिक्षा र अन्य गरी अर्थतन्त्रका 7 क्षेत्रको वृद्धि दर ऋणात्मक रहेको देखिएको छ। दोस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धि दर 0.58% छ। गत वर्षको तेस्रो त्रैमासमा यस्तो वृद्धि दर 0.93% थियो। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मुलुकको आर्थिक वृद्धि दर 3.51% रहेको तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। उक्त अवधिमा विद्युत उत्पादन तथा वितरण, निक्षेप सङ्कलन तथा ऋण प्रवाह, निर्जीवन बिमा शुल्क सङ्कलन, व्यापार सेवा लगायत क्रियाकलापमा भएको वृद्धिका कारण 7.5% आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ। यो वृद्धि दर गत वर्षको तेस्रो त्रैमासको तुलनामा कम हो। गत वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रको वृद्धि दर 4.05% थियो। सामान्यतया तथ्याङ्क शास्त्रीहरूले वार्षिक रूपमा तथ्याङ्क तुलना गर्छन्। त्रैमासिक तुलनाले वास्तविक अवस्था नदेखाए पनि अर्थतन्त्र कता जाँदैछ भन्ने सङ्केत दिएको उनीहरूको भनाइ छ। तेस्रो त्रैमासको लेखा तथ्याङ्कले अर्थतन्त्रका विभिन्न क्षेत्रमा अपेक्षित सुधार भएको नदेखिने तथ्याङ्क अधिकारीले बताए। कृषि क्षेत्र अपेक्षित रूपमा बढ्न नसकेको, न्यून सरकारी खर्च, मेसिनरी औजार उपकरणको आयात बढ्न नसकेको लगायतका कारण यस वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछानेले बताउनुभयो। सरकारी खर्च नभएपछि त्यसको असर निर्माण उद्योग लगायत धेरै क्षेत्रमा पर्ने लामिछानेको भनाइ छ। घरायसी कामकाज लगायत समेटिएको अन्य क्षेत्रको वृद्धि दर पनि कम छ। अर्थतन्त्रमा अपेक्षित सुधार भएको नदेखिने उहाँको भनाइ छ। आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
4: चालु आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यता सबैभन्दा धेरै आएको छ। पछिल्ला वर्षहरूमा दात्री संस्थाहरूले दिँदै आएको अनुदान घट्दै आएको बेलामा यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै आएको हो। राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको असार 20 सम्ममा 26.70 अर्ब रुपियाँ अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 49.96% हो। चालु बजेटमा 53.44 अर्ब रुपियाँ अनुदान आउने लक्ष्य राखिएको छ। यो वर्ष सकिन अझै 10 दिन बाँकी छ। अहिलेसम्म आएको अनुदान पछिल्ला 8 वर्षमा राखिएको लक्ष्य र रकम दुवैको तुलनामा सबैभन्दा धेरै हो। आर्थिक वर्ष 2074-75 बजेटमा 72.16 अर्ब अनुदान आउने लक्ष्य राखिएको थियो। यसमध्ये वर्ष सकिँदासम्म 39.31 अर्ब अनुदान प्राप्त भएको थियो। यो वार्षिक लक्ष्यको 54% थियो। यसपछिका 8 वर्षमा अहिलेसम्म वार्षिक लक्ष्यको आधा रकम अनुदान आउन सकेको छैन। अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख धनीराम शर्माले यो वर्ष विगतभन्दा अनुदान प्राप्तिमा सुधार देखिएको जानकारी दिनुभएको छ। वैदेशिक अनुदान दिँदा गरेको सम्झौता अनुसार परियोजनामा काम भएका कारण अनुदानमा सुधार आएको उहाँको भनाइ छ। यो आर्थिक वर्षको अन्तिमसम्म अझै केही रकम बढ्ने सक्ने उहाँले जानकारी दिनुभएको छ। सहसचिव शर्माका अनुसार वैदेशिक अनुदानले आयोजना कार्यान्वयनसँग सम्बन्ध राख्दछ। अनुदानमा बन्ने आयोजनाहरूले खर्च धेरै गरे अनुदान पनि धेरै आउने र खर्च गर्न नसके कम प्राप्त हुन्छ। यो वर्ष अनुदानमा आधारित आयोजनामा काम भएकोले अघिल्ला वर्षहरूको तुलनामा अनुदान प्राप्ति बढेको हो। वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै। कारोबार दैनिकमा समाचार छ।
3: राज्यका अङ्ग सङ्घ संस्थादेखि नागरिक तहसम्मको सदाचारको सीमा तोक्दै सरकारले नीति ल्याएको छ। 9 वर्ष अघि नै ल्याउने घोषणा गरिएको र मसुदा समेत तयार गरिएको सदाचार नीतिले हाल आएर मूर्त रूप पाएको हो। सबै सरकारी निजी तथा गैर सरकारी क्षेत्रको सदाचार सम्बन्धी मूल र मार्गदर्शक नीतिका रूपमा सरकारले यो नीतिलाई अघि सारेको छ। गत बिहिबारको मन्त्री परिषद बैठकले स्वीकृत गरेको राष्ट्रिय सदाचार नीति 2083 सरकारले हिजो सार्वजनिक गरेको छ। यो नीतिले सार्वजनिक पदाधिकारीको आचरण, सरकारी निकाय, निजी तथा गैर सरकारी क्षेत्रसम्मको सदाचार सम्बन्धी आचार संहितालाई समेटेको छ। विगतका प्रयास खण्डीकृत र प्रयास प्रतिक्रियात्मक वा तदर्थवादी हुँदा परिणाममुखी हुन नसकेको उल्लेख गर्दै नयाँ नीतिले सदाचार प्रवर्धन सम्बन्धी छरिएर रहेका कानुनी तथा नीतिगत व्यवस्था, निर्देशिका वा कार्यविधिहरूलाई सामञ्जस्य र अध्यावधिक गर्ने उद्देश्य राखेको छ। आजको नयाँ पत्रिकामा यो समाचार प्रकाशित छ।
4: आर्थिक वर्ष 2083-84 151 कानून निर्माण गर्न मन्त्रालयहरूले सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले माग्य अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाएका हुन्। यसलाई प्राथमिकताक्रम निर्धारण गरेर असारभित्रै संघीय संसदमा पेश गर्ने कानून मन्त्रालयको तयारी छ। कानून मन्त्रालयका सहसचिव मानबहादुर अरियालका अनुसार प्रस्ताव गरिएकामा सबै नयाँ कानूनका लागि होइनन्। विधायन ऐनको दफा 3 नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट, आर्थिक योजना र क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सिर्जित दायित्व समेतका आधारमा सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नुपर्ने विधेयकको पहिचान गरी प्रत्येक वर्षको जेठभित्र विधेयकको प्राथमिकता क्रम खुलाई कानून मन्त्रालयमा पठाउनु पर्नेछ भनिएको छ। यही व्यवस्था अनुसार सूची माग गरिएको थियो। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा कान्तिपुरमा समाचार छ।
3: हाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै सेम रेडियो सुन्दै गर्नु होला।
5: आइ भाइ भाइ सामान पुर्याउने अनि आइहाले अरु सामान पनि पुर्याउँछ।
6: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नु पर्छ। एकदम ठिक छ, कुरा मिला।
5: यो मन्दै नमस्कार।
6: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
5: यो त साइड जब दाइ, यो चाहिँ मेन। जाउँ न।
6: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
5: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
6: थाहा छ त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
6: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
6: सुरक्षा घरको
5: साथ जीवन।

0: भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरदै मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
2: हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। एमालेका बहुसङ्ख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटी सहित विधानत खडा गरिएका पार्टीका सबै तहका संगठनात्मक संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने मत राखेका छन्। केन्द्रीय सचिवालयबाट गठित चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन अभियान सक्नै लाग्दा बहुसङ्ख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटी सहित सबै तहका संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिएका हुन्। तर त्यसरी पार्टीलाई विघटन गरेर केन्द्रसहित सबै तहको पुनर्गठन गरेर नयाँ नेतृत्व चयन गर्ने चरणबद्ध प्रक्रिया सबै विधान सम्बद्ध हुनुपर्ने मत कार्यदललाई सुझावमा आएको छ। सबै तहमा नयाँ नेतृत्व चुन्ने क्रममै नीति विचार सिद्धान्त नेतृत्व र कार्यशैलीको एकैपटक पुनर्गठन हुने भएकाले त्यसले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमै नयाँ आशा सञ्चारित हुने गरी एमालेलाई पूर्ण रूपमा नयाँ ढङ्गले पुनर्जागृत र पुनर्व्यवस्थित गर्ने बहुसङ्ख्यक कार्यकर्ताको मत रहेको कार्यदल सदस्यको भनाइ छ। एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले अहिलेसम्म सम्पन्न भएका सुझाव संकलन कार्यक्रममा तल्लो तहका 80% कार्यकर्ताले यथास्थितिमा पार्टी नचल्ने निष्कर्षसहित नीति विचार सिद्धान्त नेतृत्व विधान संरचनाको पुनर्गठन गर्न पनि सुझाव दिएको बताउनुभयो। अहिलेसम्म सुझाव संकलन भएका मध्ये मधेस प्रदेशमा 90% भन्दा बढी सहभागीहरूले सङ्कटका बेला ओलीको नेतृत्वको विकल्प खोज्न नहुने मत राखेका थिए। सुझाव संकलन सकिएपछि प्रतिवेदन तयार गर्ने विषयमा छलफल गर्न 25 असारमा कार्यदलको बैठक बोलाउने तय भएको छ। तर कुन कुन प्रदेश र क्षेत्रहरूबाट कस्ता कस्ता मत आए त्यसलाई गणितीय तथ्याङ्क नै राखेर प्रस्तुत गर्ने कि समग्र राजनीतिक भाषामै सबै खाले मत राखेर प्रतिवेदन लेख्ने भन्ने विषय निर्कुल हुन बाँकी रहेको नेताहरूले बताएका छन्। एमालेमा केन्द्र प्रदेश र जिल्ला कमिटी पुनर्गठनको मत बलियो शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
2: नेपाली कङ्ग्रेसको 15 महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको आन्तरिक राजनीति थप तातेको छ। संस्थापन मित्रपक्षले काठमाडौँको जुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्दै राजनैतिक गतिविधिलाई तीव्र बनाएको छ भने पार्टी एकताको पहल जारी राख्ने प्रतिबद्धतासँगै राष्ट्रिय भेला आयोजना गर्ने तयारी समेत अघि बढाएको छ। सोमबार हिजो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनदेवी स्थित सम्पर्क कार्यालयको उद्घाटन गरेपछि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठक बसेको थियो। बैठकमा विशेष महाधिवेशन यता भएका राजनैतिक घटनाक्रम, संस्थापन पक्षसँग भएका संवाद, आगामी महाधिवेशनको तयारी तथा पार्टीभित्रको एकताबारे विस्तृत छलफल भएको थियो। बैठकमा नेता खड्काले पार्टी एकतालाई प्राथमिकतामा राखेर आफूहरूले संस्थापन पक्षसँग निरन्तर संवाद गरिरहेको जानकारी दिनुभयो। उहाँले 14 महाधिवेशनबाट निर्वाचित तर विशेष महाधिवेशनपछि केन्द्रीय कार्य समितिबाट बाहिरिएका 111 जना नेतालाई केन्द्रीय समितिमा समायोजन गर्न प्रस्ताव गरिएको पनि जानकारी बैठकलाई गराउनुभयो। बैठकमा संस्थापन पक्षसँगको पछिल्लो संवाद, क्रियाशील सदस्यता, अध्यावधिक केन्द्रीय समितिको समायोजन र महाधिवेशनको तयारीबारे पनि समीक्षा गरिएको थियो। चुन्दबीबाट कङ्ग्रेस इतर पक्ष सक्रिय शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
3: तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याकलाई नेपालको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजना मानिन्छ। सङ्घीय राजधानी काठमाडौँलाई तराई मधेससँग जोड्ने छोटो मार्गका रूपमा सरकारले यो आयोजनाको निर्माण 2074 सालमा सुरु गरेको हो। 4 वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले 2074 जेठ 14 गते निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो। तर 8 वर्ष बित्दा पनि आधा जति काम हुन सकेको छैन। द्रुत मार्गको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ। 2080 सालभित्रै सञ्चालनमा ल्याउने गरी शिलान्यास गरिएको यो मार्गको निर्माण अत्यन्तै सुस्त छ। अहिलेसम्म द्रुत मार्गको भौतिक प्रगति 48.12% मात्र भएको छ। यस्तै वित्तीय प्रगति 48.69% छ। डिपिआर डिजाइन, सुरुङको प्राविधिक अध्ययन, पुलको विस्तृत संरचना र भूगर्भीय परीक्षण जस्ता काम समयमै नहुँदा काममा ढिलाइ भएको दावी निर्माणको ठेक्का पाएको पक्षले गर्दै आएको छ। प्रारम्भिक बिन्दु भनिएको ललितपुरको खकना सहितका केही ठाउँमा स्थानीय बासिन्दाको अवरोधका कारण पनि लक्ष्य अनुसार काम हुन नसकेको दावी छ। द्रुत मार्ग सुस्त गति लागत 2.5 गुणाले वृद्धि शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
2: मुरङको कटहरी गाउँपालिका 6 का रामनारायण शाह यसपालि पनि समयमा मल नपाउँदा निराश छन्। मनसुन सक्रिय भएकाले बेलैमा धान रोपिसकेका उनले स्थानीय सहकारीबाट पाउनुपर्ने जति मल पाएनन्। सक्षम किसान भनेर चिनिएका उनी मल नपाए कसरी खेती गर्ने भन्ने चिन्तामा छन्। स्थानीय शालिग्राम कृषि सहकारीले वितरण गर्न ल्याएको 172 बोरा मलमा पनि अनियमितता भएको उनको गुनासो छ। मुरङकै कटहरीकै 77 वर्षीय भीम भट्टराईले समयमै पानी परेकाले खेतको हिलो तयार पारेर बिउ पनि हुर्काइसकेका छन्। तर मलकै अभावमा उनले 13.5 बिघा जमिनमा खेती गर्न पाएका छैनन्। मुरङ बुढीगङ्गा गाउँपालिका करैयाका उमालाल माझी 10 बिघा जमिन ठेक्कामा रोप्छन्। उनका अनुसार यसपालि खेत रोप्नुभन्दा अगाडि आवश्यक पर्ने डिएपी मल पाउन महाभारत नै छ। वडा कार्यालयबाट टोकन प्राप्त भएपछि बल्ल प्रत्येक किसानले 25 किलो डिएपी र 25 किलो युरिया मल पाउँदै आएका छन्। त्यो पनि दिनभरि लाइन लागेर। सुनसरीको बर्जु गाउँपालिका 3 का ओमप्रकाश मण्डल पनि आफ्नो मेकानिकल काम छोडेर मलको खोजीमा विराटनगरसम्म भौतारिरहेका छन्। यसपालि डिएपी मलको चरम अभाव भएको छ। समयमा मल आइ नपुगेको र मौजदात पनि नभएकाले गर्दा कम्पनीले विभिन्न जिल्लामा बफर स्टकबाट मल न्यून परिमाणमा पठाएको छ। रोपाईका बेला कोशी प्रदेशमा मलको हाहाकार शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकका लागि पनि मौसमी महसुल दर सिजनल ट्यारिफ लगाउने तयारी गरेको छ। 15 जेठमा आगामी आर्थिक वर्ष 83-84 को बजेट ल्याउँदै अर्थमन्त्री डाक्टर स्वर्णिम मुवागले 50 युनिट माथिको विद्युत खपतमा भ्याट लगाउने व्यवस्था गर्नुभएको छ। त्यसको चर्को आलोचना भएपछि उहाँले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताउनु भएको थियो। त्यसलाई सम्बोधन हुने गरी अब घरायसी उपभोक्तालाई पनि हिउँद र बर्खाको लागि फरक फरक महसुल दर लगाउन लागि हो। त्यसमा पनि दिन बिहान 5 देखि साँझ 5 बजेसम्म, साँझ पिक आवर 5 देखि 11 बजेसम्म र राति 11 देखि बिहान 5 बजेसम्मको लागि फरक फरक महसुल दर लगाउने तयारी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले गरेको हो। हाल व्यापारिक तथा उद्योगहरूको लागि मौसमी दर कार्यान्वयन भइरहेको छ। उनीहरूको लागि हिउँद र बर्खामा फरक फरक महसुल दर छ। त्यसमा पनि साँझ पिक आवर, राति र दिनका लागि फरक फरक दर छ। अब सोही मोडलमा घरायसी ग्राहकलाई पनि मौसमी दर लागू गरिने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। घरायसी उपभोक्तालाई पनि अब मौसमी विद्युत महसुल लगाउने तयारी, दिन साँझ र रातको लागि छुट्टा छुट्टै दर, नयाँ पत्रिकामा समाचार छ।
2: सरकारले नगरकोट र भक्तपुरको बोडेमा बसेका 45 सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट सारी काठमाडौँका विभिन्न ठाउँमा पठाएको छ। सोमबारदेखि नै ती 2 होल्डिङ सेन्टर खाली गरिएको छ। पूर्वाधार विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका कर्मचारीले हिजो सरकारी गाडीमा चढाएर नगरकोट र बोडेमा बस्दै आएका सुकुम्बासीलाई कोटेश्वर लगायत उनीहरूले भनेकै ठाउँमा छाडेका थिए। विकास समितिका कर्मचारीले उनीहरूलाई 25,000 रुपियाँ पनि दिएका थिए। यसअघि नगरकोटमा 21 र भक्तपुरको बोडे स्थित कृषि तालिम केन्द्रमा 24 सुकुम्बासी परिवार बस्दै आएका थिए। विकास समितिले फारम नभरेका सुकुम्बासीलाई फारम भर्न र 25,000 रुपियाँ लान निर्देशन दिएको छ। होल्डिङ सेन्टरमा राखिएका 388 सुकुम्बासी परिवारमध्ये हालसम्म 260 परिवार सुकुम्बासीले 25,000 रुपियाँ बुझिसकेका छन्। आजको नागरिक दैनिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
6: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
5: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
6: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
5: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
6: नेपाल सरकार विज्ञापन हो।
1: यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: नेपाल परिवेशमा अब बाँकी समाचार। कृतिपुर स्थित इपिएफ स्कुलमा करिब 11 करोड रुपियाँ अपसरण भएको प्रकरणले सशस्त्र प्रहरी बल नेपालको आन्तरिक लेखा परीक्षण र अनुगमन प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको छ। सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रले प्रत्येक 4-4 महिनामा मात्रै हिसाब खोज्ने खुकुलो व्यवस्थाको फाइदा उठाउँदै यति ठुलो रकम गायब पारिएको तथ्य खुलेको। स्कुलको रकम अपसरण भएको प्रमाणित भएपछि विद्यालयकी लेखापाल इन्सपेक्टर कल्पना गुरुङ र उनका सहयोगीलाई पक्राउ गरिएको छ। आजको अनपूर्ण पोस्टमा समाचार छ।
3: सरकारले एसियाली विकास बैङ्क एडिबीबाट थप 25 अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण लिने भएको छ। एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन र भन्सार तथा आपूर्ति सुधारको लागि यो ऋणको प्रयोग गरिनेछ। एडिबीका अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणका अवसरमा सोमबार सहुलियतपूर्ण ऋण सम्झौता भएको हो। अर्थमन्त्री डाक्टर सोनी मुआगले र एडिबी अध्यक्ष मासातोको उपस्थितिमा ऋण सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपालको खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाको लागि एडिबीले 115 मिलियन डलर अर्थात् 17 अर्ब 48 करोड 46 लाख रुपियाँ सहुलियतपूर्ण ऋण दिनेछ। नयाँ पत्रिकामा समाचार छ।
2: यी 3 आर्थिक वर्षको प्रस्तुत तथ्याङ्कले महोत्तरीको प्रतिवास क्षेत्रमा सरुवा रोग चाहिँ लागु औषध दुर्व्यवसन तथा तस्करी कसरी फैलिरहेको छ भन्ने अवस्थालाई देखाउँछ। यो अवस्था बर्दिवास क्षेत्रमा वनमा लागेको डडेलुको रूपमा फैलिएको सरकारवाला नै बताउँछन्। शुक्रबार बर्दिवासमा आयोजित अन्तर्राष्ट्रिय लागु औषध तथा अवैध तस्करी विरुद्ध दिवस 2026 अवसरमा बर्दिवास नगरपालिका क्षेत्रभित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थी बीच लागु औषध दुर्व्यसन तथा यसको असर सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय स्तरीय नाट्य प्रतियोगिता भएको थियो। त्यो नाटकले त लागु औषधको दलदलमा युवा पुस्ता फसेर अकालमै मृत्युको मुखमा पुगिरहेको कारुणिक कथा देखाएको थियो। आजको अनपूर्ण पोस्टमा समाचार छ।
3: भारतले सेफगार्ड ड्युटी, संरचनात्मक भन्सार महसुल लगाएपछि भारततर्फ नेपालको फलाम तथा स्टिल निर्यातमा गिरावट आएको छ। यसले निर्यात आमदानीमा कमी, सम्भावित रोजगारी कटौती र नयाँ दिल्लीले थप आयात प्रतिबन्धको सङ्केत दिइरहेको बेला आगामी दिनमा अझ ठूलो धक्का लाग्न सक्ने चिन्ता बढाएको छ। गत आर्थिक वर्षको पहिलो 11 महिनामा नेपालले भारततर्फ 15 अर्ब 42 करोड रुपियाँको फलाम तथा स्टिल निर्यात गरेको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात 68.67% घटेर 4 अर्ब 43 करोड रुपियाँमा सीमित भएको हो। भारतको व्यापार अवरोधपछि द्वितीयले घट्यो स्टिल निर्यात। कान्तिपुरमा समाचार छ।
2: र काभ्रे प्लाञ्चोकको महाभारत गाउँपालिकामा उत्पादित कफी देशभरमा दोस्रो र तेस्रो भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पोखरामा आयोजना गरेको नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं कपिङ च्याम्पियनसिपमा महाभारत गाउँपालिकामा उत्पादित कफी दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएको गोर्खापत्रमा समाचार छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले उत्तर एटलान्टिक नेटो सदस्य राष्ट्रहरूलाई आफ्नो रक्षा खर्च तत्काल बढाउन कडा चेतावनी दिएको छ। टर्किएको अङ्कारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व सन्ध्यामा आइतबार अमेरिकी अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन्। सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनीहरूको चेतावनी छ। ट्रम्पले इरान युद्धमा पनि नेटो सहयोगीहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आउनुभएको छ। सन् 1949 स्थापना भएको नेटोमा अहिले 32 राष्ट्र सदस्य छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबद्धता अनुसार रक्षा खर्च नबढाएको भन्दै लामो समयदेखि नेटो सदस्य राष्ट्रहरूको आलोचना गर्दै आउनु भएको छ।
7: विश्वकप फुटबल विशेष
2: मिकेल मेरिनेको इन्जुरी समयको सनसनीपूर्ण गोलको मद्दतले स्पेनले पोर्चुगललाई 1-0 गोलले पराजित गर्दै फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। डलास रङ्गशालामा गइराती सम्पन्न रोमाञ्चक प्री क्वार्टर फाइनल खेलमा स्पेनले छिमेकी प्रतिद्वन्दी पोर्चुगलको चुनौती समाप्त पारेको हो। लुइस डे ला फुएन्टेको टोलीले अब क्वार्टर फाइनल खेल्न लस एन्जल्स रङ्गशालाको यात्रा गर्नेछ, जहाँ उनीहरूले अमेरिका र बेल्जियम बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक फुटबल खेले पनि गोल गर्न सकेनन्। स्पेनका मिकेल ओरियार्जाबालले खेलको उत्कृष्ट अवसर गुमाए गोलको उत्कृष्ट अवसर गुमाए डानी ओल्मोको पासमा 1-on-1 स्थितिमा उनले प्रहार गरेको बल पोस्टको दिशा लिन सकेन। अर्कोतर्फ स्पेनकै एउलेक्स बायनाको उत्कृष्ट कर्लिङ प्रहारलाई पोर्चुगिज गोलकिपर डिएगो कोस्टाले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। पोर्चुगलका तर्फबाट क्रिस्टियानो रोनाल्डोले लगातार दबाव बनाएका थिए भने नुनो मेन्डेसको प्रहार डिफ्लेक्ट हुँदै क्रसबारमा ठोकिएपछि पोर्चुगल अग्रता लिनबाट चुकेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा दुवै टोली निकै सचेत देखिएका थिए। खेल अतिरिक्त समयतर्फ धक्लिने निश्चित जस्तै देखिँदा 90+1 मिनटमा स्पेनका दुई सब्स्टिच्युट खेलाडीले चमत्कारिक मुभ बनाए। फेरान टोरेसको पासलाई सदुपयोग गर्दै मिकेल मेरिनोले शक्तिशाली र सठिक प्रहार मार्फत बललाई जाली चुमाए र स्पेनलाई 1-0 नाटकीय जित दिलाए।
3: अर्जेन्टिना र इजिप्ट आज राति एटलान्टमा अन्तिम सुरको चरणमा भिड्दैछन्। त्यसको ठिक अगाडि दुवै टिम चर्को मानसिक र शारीरिक परीक्षाबाट गुज्रिएका थिए, त्यसैले दुवैले आरामको अवसर नै पाएका छैनन्। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले के भरिलाई 3-2 हराउन अतिरिक्त समयको खेल आवश्यक परेको थियो। अझ इजिप्टले त अस्ट्रेलिया विरुद्ध पुरा 120 मिनटको खेल खेलेको थियो। निर्धारित अतिरिक्त समयको खेल बराबरीमा टुङ्गिएपछि इजिप्ट पेनाल्टी सुटआउटमा 2-4 विजयी रहेको थियो। यी दुवै खेलले दुई टिमलाई आफ्नो टिमको कमजोरी पक्ष सोच्न बाध्य पारेको छ, विशेषतः अर्जेन्टिनालाई। यसपल्टको विश्वकपमा अर्जेन्टिना पहिलो पटक के भटे विरुद्ध दबावमा देखिएको थियो र टोलीका कमजोरीबाट पनि फाइदा उठाउन सकिन्छ भन्ने प्रमाणित भएको थियो। अर्जेन्टिनाको कमजोरीमा इजिप्टलाई मौका शीर्षकमा पत्र पत्रिकामा समाचार छ।
2: र विश्वकप फुटबलमा अहिले बेल्जियम र अमेरिका बीच प्रतिस्पर्धा भइरहेको छ। बेल्जियम 2 र अमेरिका 1 गोलको अवस्थामा पहिलो हाफको अन्तिम समयतिर खेलिरहेका छन्। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: अर्थतन्त्रमा देखिएन सुधारको छनक, तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै।
2: भागभण्डार नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल, विधानमै गरियो सभापतिले प्रधानमन्त्रीलाई कस्ने व्यवस्था।
3: 9 वर्ष अघि नै ल्याउने भनेको सदाचार नीति बल्ल तयार, राज्यका अङ्गदेखि सङ्घ संस्थासम्मको सीमा तोकियो।
2: तत्काल रक्षा बजेट बढाउन नेटो मुलुकलाई ट्रम्प प्रशासनको चेतावनी, इरानी युद्धमा सहयोग नगरेको आरोप।
3: र पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टर फाइनलमा अमेरिका र बेल्जियमको खेल जारी।
2: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र बिदा हुन्छौँ। नमस्कार।
8: थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
9: Coming up next,
10: the News Plus.
11: Vichar, तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि. The News Plus
10: रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकै साथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास.
12: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features:
13: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview.
12: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
14: AIO.
15: AIO?
14: Yes, AIO. All in one mart. The best place for shopping.
15: Ke chara ho khas tya?
14: Ke chaina bhana na. Nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
15: Wow, kaha chara yo?
14: Yahi Min Bhavan ma, Shanti Nagar gate sangai, yatayat byabastha karyalaya ko chheuai ma.
10: All in one mart, helping make your life easier.
16: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ. थाहा खबर .com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार. समाचारमा विविधता, विचारमा सन्तुलन. थाहा खबर .com. त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो. छिनछिनको खबर अब थाहा खबर .com.
17: चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
18: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
17: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
18: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
17: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
19: नेपाल सरकार, विज्ञापन बोर्ड.
20: कुरा
21: त्यस्तो पो ल, हेडा म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
20: नमस्ते. कति कामले पाल्नु भयो
21: आज? रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
20: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
22: हस् म्याडम.
23: नेपाल सरकार, विज्ञापन बोर्ड.
11: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईँसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि. The News Plus
10: रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकै साथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष
0: सक्रियताको अभ्यास।

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: The News Plus।

0: नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्युज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम तपाईँहरूले काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेसनबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई thahakhabar.com र थाहा खबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। नेपाली कङ्ग्रेस यस्तो राजनीतिक शून्यताको स्थितिमा पुगेको छ, त्यो जेएनजी आन्दोलनदेखिकै अवस्था हेर्ने हो भने जहिल्यै राजनैतिक आन्दोलनहरू र तत्पश्चातको परिस्थितिलाई सामान्यकरण गर्नेतर्फ नेपाली कङ्ग्रेस एउटा मध्यमार्गी भूमिकामा हुने पार्टी न यसले यसपटक जेएनजी आन्दोलन पश्चातको चुनावसम्मको परिदृश्यमा कुनै त्यस्तो सहजीकरण गर्न सक्ने स्थिति बन्यो, न चुनाव पश्चात न चुनावमा भोट पाउने स्थिति बन्यो, न चुनाव पश्चात तङ्ग्रिने स्थिति बन्यो। आन्तरिक विवादका कारणले नेपाली कङ्ग्रेसलाई अहिले प्रमुख प्रतिपक्षी पनि ऊभन्दा सङ्ख्यात्मक हिसाबले धेरै कम रहेको श्रम संस्कृति पार्टीले संसदमा जित्नु परिराखेको स्थिति बनिरहेको छ। र त्यसको एउटा मात्र कारण हो नेपाली कङ्ग्रेसभित्रै देखिएको विवाद। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधता दिए तापनि पार्टीभित्र सबै नेताहरूको मन मिलि नसक्दा 15 महाधिवेशन पनि के हुने हो भन्ने स्थितिमा पुगेको छ। यतिसम्म कि इतर पक्षले अर्को कार्यतालिका ल्याउनेसम्मका गरेका जे हल्लाहरू आएका छन् त्यसले र चुनदेवीमा अर्को एउटा सम्पर्क कार्यालय भनेर खोलिएको त्यसलाई धेरै नेताहरूले निकट भविष्यमा पार्टी कार्यालयसम्मको पनि संज्ञा दिएका कारणले गर्दाखेरि नेपाली कङ्ग्रेसले र दुवै पक्षले इगो व्यवस्थापन गर्न नसक्दाखेरि यो स्थिति आइरहेको हो भन्नेहरू पनि छन्। समग्रमा यो कङ्ग्रेसभित्रको समाधान हुनै नसक्ने विवाद चाहिँ के हो त? नेपाली कङ्ग्रेसका नेता प्रमोद हरि गुरागाई टेलिफोन सम्पर्कमा हुनुहुन्छ। गुरागाईज्यू नमस्कार, कार्यक्रममा स्वागत छ।
1: धेरै धेरै धन्यवाद।
0: यो समाधानै हुन नसक्ने खालको विवाद कस्तो विवाद बल्झिएको हो कङ्ग्रेसमा?
1: होइन, अब यो जीवनको पद्धतिकै सन्दर्भमा कुराकानी गर्नुहुन्छ भने वाद प्रतिवाद र संवाद, थेसिस एन्टिथेसिस र सिन्थेसिस भनेर भनिन्छ। यस्ता बिच नेपाली कङ्ग्रेसको जीवनमा योभन्दा गम्भीर विषयहरू नेपाली कङ्ग्रेसको जीवनमा यदि भोगेको हो, अब यो संवाद यो के अरे समाधान नै हुन नसक्ने भन्ने सन्दर्भ मलाई त्यस्तो लाग्दैन।
0: तर हुन पनि त सकिरहेको छैन नि,
1: भइरहेको छ। म तपाईँलाई निवेदन गराउँ, तपाईँ मार्फत आम श्रोतालाई जानकारी गराउन चाहन्छु, जो अध्यावधिकको सन्दर्भमा कुराकानी उठिराखेको छ टेलिभिजनमा अथवा चाहिँ नि पत्र पत्रिकामा सामाजिक सञ्जालहरूमा यस विषयमा टिप्पणी गर्ने नेताहरूले नै धेरै नेताहरूले अध्यावधिक गराइसकेको कुरा तपाईँको यो रेडियो मार्फत म आम दर्शक सामु प्रस्ट्याउन चाहन्छु।
0: अनि त्यो के अरे यता सानेपातिर हुनुपर्ने भिडभाड उद्घाटन कुराकानी यता चुनदेवीतिर अलिक बढी गतिविधिहरू बढ्या जस्तो देखिन्छ, त्यो चाहिँ किन?
1: सानेपामा अहिले
0: थाल्नुभएको हो जेएनजी आन्दोलनपछि
1: कार्यक्रमहरू भइरहेको कुरा हामी सबैलाई जानकारी नै छ। हरेक शुक्रबार ग्रिन टेबल भनेर चाहिँ विविध विषयमा सेरिजमा कार्यक्रम स्टार्ट हुन थालेको चाहिँ यो आदमी 11 सकियो, अब 12 तयारीमा सानेपा छ। देशव्यापी रूपमा कुराकानी गर्नुहुन्छ भने 7 प्रदेशमा निर्वाचन पछाडि निर्वाचनको समीक्षा, त्योभन्दा पछाडि आगामी रणनीतिको बारेमा तय गर्नको निमित्त अर्को 7 प्रदेशमा गरेर 14 कार्यक्रम नागरिकले थाहा पाउने गरेर वस्तुगत रूपमा नै भइसकेको म तपाईँ मार्फत जानकारी गराउन चाहन्छु, नम्बर एक। नम्बर दुई, अहिले पनि 77 जिल्लामा र 753 स्थानीय तहमा नेपाली कङ्ग्रेसको क्रियाशील सदस्यको अध्यावधिक र नयाँ क्रियाशील सदस्यताको निमित्त प्रतिनिधिको रूपमा नेता साथीहरूले काम गरिराख्नु, त्यही कारणले गर्दाखेरि सङ्ख्याको हिसाबले कता मान्छे जम्मा भए भएनन् भन्दा पनि मूल कोर्समा कतातिर हिँडिराखेको छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो भन्ने मलाई लाग्छ।
0: तपाईँले भन्नुभएको मूल कोर्स भन्ने विषयवस्तु त्यसमा त दुई मात्रै भएन कि, तर पार्टी एकताका लागि पार्टीलाई एउटा जुन आज मैले पृष्ठभूमिमा पनि भने कि नेपाली कङ्ग्रेस सङ्कटको समयमा र सङ्कट पश्चात पनि जसरी तङ्ग्रिनुपर्ने हो त्यो स्थितिमा तङ्ग्रिन सकिरहेको छैन, त्यसका लागि त होल पार्टीको एकता नै आवश्यक होला नि, होइन र?
1: मनोवैज्ञानिक रूपले यो प्रश्न गर्न सकियो, तथापि एउटा चिज म प्रश्न रूपले भन्न चाहन्छु। आदरणीय पार्टी सभापति गगन कुमार थापा र नेपाली कङ्ग्रेस केन्द्रीय समितिले जसरी सिनियर नेताहरूसँग अग्रज नेताहरूसँग वार्ताको निमित्त 7 बुदा प्रस्तुत गरेको र वरिष्ठ नेतादेखि लिएर निर्वाचन अथवा चाहिँ क्रियाशील सदस्य ती सबै सन्दर्भमा चाहिँ नि छलफल गरेर टुङ्गाएर जान सकिन्छ भन्ने कुरा ब्ल्याक एन्ड व्हाइटमा नै भनेको छ, सबैले थाहा पाउने गरेर भनेको छ. अब सभापतिले नै छोडेर अर्को मान्छेलाई सभापति मान्ने वर्तमान कानुनी अवस्था पनि छैन, राजनीतिक अवस्था पनि होइन. त्यही कारणले गर्दाखेरि यो मनोवैज्ञानिक डोरी तानातानको विषय मात्रै बाँकी रहेको कुरा म निवेदन गर्न चाहन्छु.
0: तर डोरी तानातान त भइरहेको हो नि, यो त फेरि अर्को समस्या हुने होइन, किनभने
1: बिस्तारै तानातान भइरहेको डोरी तानाजातिर चाहिँ यो भन्नुहोस् न 85% जति लस्केर आइसक्यो, बाँकी रहेको 15% पनि छलफल गरेर एउटा उचित रूपमा पुग्छ भन्ने मलाई लाग्छ.
0: त्यो 15%ले चाहिँ दुईवटा मागहरू राखिरहेको रहेछ. हिजो मैले सभापतिज्यूको पनि कता कता एउटा भर्चुअल ब्रिफिङ मैले सुनिरहेको थिएँ, त्यहाँ एउटा सदस्यता नवीकरणको सन्दर्भ त्यो अनलाइन मार्फत गर्दैनौँ पहिलेकै गरेकोलाई सदर गर्नु पर्यो भन्ने एउटा रहेछ, अर्को चाहिँ 110 कि कतिजना हाम्रो बाहिर हुनुहुन्छ उहाँहरूलाई केन्द्रीय समितिमा अर्थात् विभागहरूमा समितिहरूमा समाहित गर्नु पर्यो भन्ने रहेछ. पार्टी एकताका लागि 110 होइन, यति हामीले गर्न सक्छौँ, यति तपाईँहरू छोडिदिनुहोस् भन्ने सन्दर्भको बहस छलफल पार्टीभित्र भएको छ आजसम्म यो कोणबाट.
1: नेपाली कङ्ग्रेस पार्टी, नेपाली कङ्ग्रेसभित्रको पदाधिकारी अथवा सदस्य अथवा चाहिँ नेपाली कङ्ग्रेसको क्रियाशील सदस्य अथवा नेपाली कङ्ग्रेसलाई मत हान्ने मतदाताको मात्र पार्टी होइन, यो आम नागरिकको पार्टी हो. संविधान अथवा चाहिँ विधानले नेपाली कङ्ग्रेसको केन्द्रीय समितिको जुन परिकल्पना गरेका छ त्यो विधानभन्दा माथि गएर केन्द्रीय समिति मानिलिउँ हामीले बनायौँ र एउटा आम नागरिकले यो चाहिँ नि विधानभन्दा बाहिरको कुरा भयो भनेर चाहिँ भोलि मामिला भयो भने त्यसको उत्तर के हुन्छ र त्यसले के सङ्कट निम्त्याउँछ यो कुरा अग्रज नेताहरूले बुझ्नुहुनेछ भन्ने हामीलाई लागेको छ. नम्बर एक. नम्बर दुई, अध्यावधिकको सन्दर्भमा जो विषय उठेको छ, हामी चाहिँ यो 15 महाधिवेशनको निमित्त पुष माघमा नै नवीकरण गरिसकेकाबाट नै जानुपर्छ भन्ने विषय, यो अब अग्रज नेताहरूलाई यो भाषा प्रयोग गर्दै गर्दा कतिको उपयुक्त अनुपयुक्त हुने हो, तथापि म क्षमा मागेर भन्न चाहन्छु, यो चाहिँ बालहट भयो. त्यसैभरि निर्वाचन नेपाली कङ्ग्रेसले प्रतिस्पर्धा गर्दै गर्दा झन्डै 1700-1800 ज्यादा वडामा क्रियाशील सदस्यभन्दा कम मत आएको छ, अनि त्यो काङ्ग्रेसभित्रको चाहिँ क्रियाशील सदस्यको अध्यावधिक गर्ने कि नगर्ने. अध्यावधिकको दुईटा विषय मात्रै फोन नम्बर, ताकि नेपाली कङ्ग्रेस केन्द्रले, नेपाली कङ्ग्रेस प्रदेश समितिले, नेपाली काङ्ग्रेस जिल्ला समितिले, तत्पर समितिले आफ्ना सदस्यहरूसँग डिजिटल डिभाइस प्रयोग गरेर चाहिँ गर्न सक्ने अन्तर्क्रियालाई सहज बनाउने विषयमा यत्रो विधि कमा लगाइराख्नुपर्ने नेताहरूको मनोविज्ञान बुझि नसक्नुको छ. तसर्थ यो मनोवैज्ञानिक विषय एकातिर छ, प्रस्तुत गरिएको विषय अर्कोतिर भएको कारणले गर्दाखेरि यो विषयको लागि विषयको रूपमा उठान मात्र गरिएको हो कि भन्ने हामीलाई लाग्छ.
0: हुन त यहाँले अघि भन्नुभयो पार्टी भनेको हाम्रो क्रियाशील सदस्यहरूको मात्र होइन जनताको पनि भनेर भन्नुभयो, तर यसपटक चाहिँ जनताको पनि बन्न सकिन, नेताकै पनि पूर्णतया पार्टी बन्न सकिन, त्यो भोटले देखायो, त्यो फरक कुरा भयो. तर जो यहाँले क्रियाशील अध्यावधिको विषय भन्नुभयो, यदि हस्तलिखित रूपमा गरिएको विषय वडा समितिहरू छ, सबै समितिहरू छ, पूर्णबहादुर खड्काले अनलाइनबाट गर्न मान्नुहुन्न र उहाँले हस्तलिखित दिएको निवेदन नै सहमतिको एउटा साझा बिन्दु बनिदिन्छ भने पूर्णबहादुर खड्का भन्ने मान्छे नेपाली कङ्ग्रेसमा क्रियाशील अहिले पनि हुनुहुन्छ, उहाँ काममै सक्रिय हुनुहुन्छ, उहाँको अध्यावधि गरिदियो भनेर उहाँ अनलाइनबाट नभरि पनि हुन्छ भन्ने सम्झौता भइदियो भने पार्टी सङ्कटमा रहेको बेलामा त्यसलाई मानिदियो भने के फरक पर्छ?
1: होइन, अब नेता विशेषको सन्दर्भको कुरा एउटा पाटो,
0: यस्तै अरू नेताको पनि भनेको त्यही भएर त वडा समितिहरू.
1: अब यो चाहिँ मतदातासम्मको मैले दोहोऱ्याएर उत्तर दिनुपर्ने अवस्था सिर्जना भयो भट्टाजी. यो विषयमा कुनै एउटा वडा XYZ कल्पना गरौँ जहाँ चाहिँ नेपाली कङ्ग्रेसको क्रियाशील सदस्य सङ्ख्या हेर्दै गर्दा फेरि 500 ज्यादा छ, बुथ खोलेर हेर्दै गर्दा मत गर्दै गर्दाखेरि 150 पनि मत प्राप्त नगरेको अवस्थामा नेपाली कङ्ग्रेसले आफ्नो क्रियाशील सदस्यको अध्यावधिक गराउने विषयलाई यत्रो ठुलो उछालको विषय किन बनाइराख्नु भएको छ नेताहरूले यो चाहिँ बुझ्न सक्नुभयो?
0: त्यो त पहिलेदेखि बनिआएकै विषय हो नि, नयाँ कहाँ हो र?
1: होइन, पहिलेदेखिकै विषय, यसलाई टुङ्गोमा पुग्नको निमित्त कति नबुझ्नु भएको, बुझ्नको निमित्त कति अवेर गर्नुभएको भन्ने विषय हामीलाई लाग्यो.
0: अनि अर्को त्यो 100+ बाहिर हुनुहुन्छ उहाँहरूलाई स्थान दिनु पर्यो भन्ने पनि त ठिकै होला नि त. गगन थापा पक्षकै मान्छेले मात्रै केन्द्रीय समिति भरिनुपर्छ भन्ने त के छ र महाधिवेशनमा जानका लागि?
1: नेपाली कङ्ग्रेसको विधानमा 167 जो केन्द्रीय समितिको परिकल्पना छ, यसले सत्तशक्तिबाट यसले अडसट्ठी हुने बित्तिकै यो वैधानिक रहन्छ रहँदैन नि त, 110 जना नै ल्याएर चाहिँ राख्नुपर्छ भनेपछि त यो त आकार झन्डै झन्डै 250 भन्दा माथि त जाने देखिन्छ।
0: कति राख्ने भन्ने त छलफलको विषय बन्न सक्नु पर्थ्यो नि, होइन र
1: विधानभित्रको विषय भएन भन्ने कुरा उहाँहरूले गर्नुभएको विषय प्रस्ताव र हामीले गरेको उत्तर भनौँ न, त्यहाँभित्रको विषय भएन भन्ने विषय छलफलै भइरहेको सन्दर्भमा पनि त बुझ्न सकियो नि।
0: यो चाहिँ सरासर पार्टी एकताका लागि कसैले, मैले कसैलाई पनि दोष दिन खोजिन, यो इतर पक्ष वा संस्थापन पक्ष कसैलाई पनि दोष नदी भन्ने हो भने महाधिवेशनमा कसको वर्चस्व कायम राख्ने भन्ने कुरा एउटा सामान्य प्रतिस्पर्धाको विषय बन्यो, तर यसपटक चाहिँ सामान्य यो सम्झौता छलफल सम्फल नगर्ने भन्दा पनि इगो व्यवस्थापन हुन सकेन क्या तपाईँहरूले। यसपटक भोट पनि पाउनु भएन, कार्यकर्ता पनि राम्रोसँग जति हुनुपर्थ्यो त्यति पाउनु भएन, तर तपाईँहरूले सबभन्दा बढी पाएको भनेको के हो भने इगो, त्यो दुवै पक्षले
1: होइन होइन यो विषयलाई हामीले स्वीकार गर्नुपर्छ, हामीले भनेका छौँ, हामीले बाहिर पनि बोलेका छौँ, यसलाई हामीले स्वीकार पनि गरेका छौँ। यो हुन त अब यो लैङ्गिक हिसाबले खराब उदाहरण होला, यो नाक र ओठको बिचमा एउटा वस्तु हुन्छ कि त्यसलाई भनिन्छ जुङ्गा। यो नेताहरूले जो सिनियर नेताहरू हुनुहुन्छ उहाँले जुङ्गाको लडाइँ मात्रै गर्नुभयो, यो चाहिँ मनोवैज्ञानिक विषय मात्र रह्यो भन्ने हामीलाई लाग्यो।
0: ओके, यो चुन देवीबाट एउटा तपाईँहरूलाई काउन्टर जस्तो दिन खोजिया छ नि, त्यसलाई चाहिँ कसरी हेर्दै हुनुहुन्छ? त्यसले त अब शेखर कोइराला वा शशाङ्क कोइरालाको नेतृत्वमा नयाँ दल नै खोल्नेसम्मको, बरु पछि पर्यो भने त्यही कङ्ग्रेससँग एकता गरी जाउँला चुनावमा के फरक पर्छ र भन्नेसम्मको तयारी भएको भन्ने विषय सुनिएको छ। त्यति मात्र होइन, एउटा राष्ट्रिय भेला बोलाउने साउनतिर र त्यो राष्ट्रिय भेलाले 15 महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भन्नेसम्मको उहाँहरूको तयारी रहेछ।
1: हाम्रो गाउँठाउँमा एउटा भनाइ छ कि भान्सामा पकाउने पिठो छैन ओठ फलाउने लागि, दोहोऱ्याएर भन्न चाहन्छु म, भान्सामा सड्काउने पिठो छैन ओठ फलाउने लागि, एक किसिमको कर्म गर्दै गर्लाउने लागि, दोहोऱ्याएर भन्न चाहन्छु म, भान्सामा सड्काउने पिठो छैन ओठ फलाउने लागि,

0: भन्ने तर्क देखिन्छ उहाँहरूको?
1: अब वर्तमानमा आफै नै केन्द्रीय सदस्य भएको र एउटा जिम्मेवारीमा भएको कारणले गर्दा फेरि मैले एउटा तहभन्दा तलतिर गएर भाषा अथवा चाहिँ गाली गरोसको आरोप अथवा चाहिँ त्यो मेरो सरकारको विषय पनि होइन. अब यो बायोलोजिकल जैविकीय ब्रान्डको सन्दर्भमा कुरा गर्ने हो भनेदेखि त एक्ज्याक्टली उहाँहरूसँग जैविकीय ब्रान्ड छ, तर सैद्धान्तिक ब्रान्डको सन्दर्भमा कुराकानी गर्ने हो भनेदेखि पार्टीभित्रको ग्राभिटीमा उहाँहरू ब्रान्डलेस बनिसक्नु भएको छ. सिङ्गो नेपाली कङ्ग्रेसको अहिलेको अवस्थामा सम्हालिएर अभ्यास गरेर यसलाई सुधारेर लान्छु भन्ने वडा तहको नेतृत्व गरिराख्नु भएको साथीदेखि लिएर केन्द्रीय समितिको नेतृत्व गरिराखेका नेपाली काङ्ग्रेसभित्रको भन्नुहोस् न अहिले अत्यावधिकै गरेका साथीहरू जो चाहिँ 6,50,000 माथिरहेको सङ्ख्यामा हुनुहुन्छ, ती साथीहरू चाहिँ सैद्धान्तिक हिसाबको चाहिँ यी 6 जनाले नेतृत्व गर्नुभएको ब्रान्डभन्दा अझ अग्लो ब्रान्ड हो भन्ने कुरा म दावा गर्छु.
0: पार्टी फुट्यो भने नेपाली कङ्ग्रेसलाई कुनै न कुनै रूपमा समस्या त पर्छ नि, होइन? धेरै नभए पनि आगामी चुनावमा स्थानीय तहको चुनाव आउँदैछ, प्रदेशको चुनाव आउँदैछ, धेरै केही नभए पनि तपाईँहरूलाई धेरै केही नगर्न सके पनि तपाईँहरूको उम्मेदवार हराउनका लागि सङ्ख्या चाहिँ उहाँहरूसँग हुन्छ, त्यो त तपाईँहरूलाई घाटा हुन्छ नि.
1: अब तपाईँको प्रश्नलाई मैले करेक्सन गरिराख्न त्यति धेरै जरुरी त होइन, तथापि संवैधानिक हिसाबले कुराकानी गर्दै गर्दा पनि पाठकको निमित्त चाहिने गणित उहाँहरूसँग हुन्छ हुँदैन नि त. पार्टी फुट्नको निमित्त त एउटा निश्चित गणित चाहिन्छ.
0: हेर्नुहोस्
1: संसदभित्रको पनि गणित चाहिन्छ. त्यही कारणले गर्दाखेरि अब नयाँ पार्टीको सन्दर्भको कुराकानी तपाईँले यदि गर्न खोज्नु भयो हो भनेदेखि यत्रो लामो ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुभएको नेताहरूबाट जीवनको साँझ आइपुग्दै गर्दाखेरि कालो कलङ्क लाग्ने गरेर त्यहाँसम्म पुग्नुहुन्छ भन्ने कुरामा हामीलाई पटक्कै विश्वास.
0: पार्टी फुट्यो भने त कलङ्क त फुटाउनेहरूलाई मात्र होइन, फुट्न नदिन रोक्नका लागि जे जे प्रयत्न गर्नु पर्थ्यो त्यो पक्षलाई पनि त लाग्ला नि.
1: आउनुहोस् न, घरभित्रै बसौँ, एउटै छाताभित्र नै बसौँ भन्ने आग्रह गरिरहेको विषयलाई व्यवस्था गरेर बाहिर निस्किने सन्दर्भ त्यति उचित सन्दर्भ हुन्छ भन्ने मलाई लाग्छ.
0: ओके, म कार्यक्रमको अन्तिमतिर छु. मैले अघि सुरुवातमा पनि भने कि नेपाली कङ्ग्रेस जुन सङ्कटको समयमा देखिनु पर्थ्यो र मध्यमार्गी धार पक्रेर अब देशको डिरेक्सन यहाँ हुनुपर्छ भनेर डोर्याउने पार्टी हो नि त, तर यसपटक चाहिँ जेन्जी आन्दोलन पश्चातको समयदेखि लिएर अहिले प्रतिपक्ष प्रमुख प्रतिपक्ष भएर बसिरहँदाको उसको पर्फर्मेन्सको सन्दर्भ हेर्ने हो भने चाहिँ यतिसम्म कमजोर अवस्थामा मनोगत समस्याका कारणले हो कि पार्टीको यही आन्तरिक कलहका कारणले हो कि अरू केही समस्या छ तपाईँको विश्लेषणमा?
1: संसदभित्र नेपाली कङ्ग्रेसको प्रस्तुतिलाई कमजोर प्रस्तुतिको रूपमा आकलन गरिएको हो भने यो गलत भाष्य हो भन्ने कुरा म जिकिर गर्न चाहन्छु.
0: जति हुनुपर्थ्यो त्यति हुन सकेन कि
1: होइन, संसदीय दलको नेता पार्लियामेन्टभित्रको सदस्य साथीहरूले र जुन आकारमा जुन किसिमको आवाज साथीहरूले बुलन्द गरेर जानुभएको छ यो बढाएर लाने हो, बढाउनु पर्नेछ, तथापि सानो आवाजको रूपमा रहेको मैले तपाईँको प्रश्नमा यति नै उत्तर गरेँ. र नेताहरूको सन्दर्भमा एउटा वाक्यांश म भन्न चाहन्छु, नेपाली कङ्ग्रेस पार्टी विवेकले चलेको पार्टी हो. 14 महाधिवेशनकै सन्दर्भमा कुराकानी गरौँ न, अभिभावक तुल्य शेरबहादुर दाई र उहाँको समूहले 80% भन्दा ज्यादा केन्द्रीय समितिमा विजय हासिल गर्दै गर्दा दुई महामन्त्री आदरणीय गहन कुमार थापा र विश्वप्रकाश शर्माले ल्याएको मत र उहाँले प्रतिनिधित्व गर्ने गुटलाई सूक्ष्म तरिकाले विश्लेषण गरियो भने यसको हल यहीँनिर निक्लिन्छ भन्ने मलाई लाग्छ. तसर्थ अग्रज नेताहरूलाई म सानो एउटा कार्यकर्ता नेपाली कङ्ग्रेसको मात्र केन्द्रीय सदस्यको आग्रह के छ भने आदरणीय नेताहरू तपाईँले बोलिदिनु पर्यो, हामीलाई केन्द्रीय सदस्य पनि चाहिँदैन, हामीलाई कुनै भाग पनि चाहिँदैन, हामी अध्यावधिक गर्छौँ र 15 महाधिवेशनमा हाम्रो कुराहरू महाधिवेशनको हलभित्र राखेर जानेर उहाँहरूले देशव्यापी मुभमेन्ट गर्नुभयो भनेदेखि त्यसले चाहिँ एउटा आकार लिने र राजनीतिक रूपले एउटा नतिजाको नजिक पुर्याउँछ भन्ने मलाई लागेको छ. यही नै सल्लाह म उहाँहरूलाई सार्वजनिक रूपले दिन चाहन्छु.
0: सरकारको यो 3 महिनाको काममध्ये कुनै काम तपाईँलाई व्यक्तिगत रूपमा ग्लोरिफाई गर्नुपर्ने जस्तो काम लागेको छ?
1: प्रशासनिक केन्द्रको रूपमा सिंहदरबारलाई जसरी अहिलेको प्रधानमन्त्रीले केन्द्रित गरेर लानु भएको छ यो चाहिँ स्वागत योग्य कदम हो भन्ने मलाई लाग्छ.
0: खबरदारीको
1: सन्दर्भमा माइन्ड योर स्टेटस, तपाईँले आफ्नो हैसियतलाई विचार गरेर बोल्नु पर्यो, जे पाए बोल्नु भएन. सीमाको विषयमा काम नगरेका मान्छेहरूलाई डोरीमा कसेर कुट्नुपर्छ भन्ने विषयमा, अब मेयरको सर्वा गरिदिने भन्ने

0: चाहिँ अलिकति बालपना भयो केटाकेटी बना भयो
1: प्रदेशका मन्त्रीलाई पनि ठेगान लगाइदिने अब मेयरलाई पनि सरुवा गरिदिने होइन भने कारवाही त गर्ने गर्ने तपाईँ यो चाहिँ नेपाली कङ्ग्रेसको पनि जस्तो मलाई यहाँ एकै जोड्न मन लाग्यो यति सुदृढ भएर नेपाली कङ्ग्रेस आयो भनिरहँदाखेरि आज प्रदेशहरूमा विवादको सन्दर्भ हेर्नुहुन्छ भने अधिकांश जसो प्रदेशमा कङ्ग्रेस कि त प्रदेशको नेतृत्व गरिरहेको छ कि त सत्ता सहयात्री प्रमुख सत्ता सहयात्री छ तर ती प्रदेशमा आज बजेटका कारणले गर्दाखेरि बजेटमाथिको छलफल सुरु हुन नसक्ने स्थिति छ होइन अनि त्यही भएर न भौतिक पूर्वाधार मन्त्रीले यिनीहरूलाई बाँध्नुपर्छ यिनीहरूलाई कुट्नुपर्छ भनेर भन्ने मौका पाउनुभयो होला होइन
0: होइन अब कङ्ग्रेसले जसरी अत्यन्तै जिम्मेवारी बोधका साथ आफ्ना कुराहरूलाई लगिराखेको छ यदा कदा सिक्रेट रूपमा भएका घटनाले निसन्देह हामीलाई पनि अप्ठ्यारो महसुस भएको छ तथापि समयभन्दा अनेक यी समस्याहरूलाई समाधान गरेर निश्चित समयमा निश्चित किसिमको कामहरू भइराखेको कुरा पनि हामीले बुझ्न सक्दैन.
1: नेपाली कङ्ग्रेस मात्र यस्तो पार्टी भन्यो अस्ति एकजना मान्यले संसदमा भन्न खोज्दै हुनुहुन्थ्यो बिचरा कर्मचारी महोदय भनेर त्यो विषय ओझेलमा पर्यो तर विषय गम्भीर थियो. सुदूरपश्चिम प्रदेशमा एउटा लम्कीमा एउटा अस्पताल शिलान्यास गर्नुपर्ने थियो त्यहाँको मेयर पनि नेपाली कङ्ग्रेसको र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पनि कङ्ग्रेसकै तर सुदूरपश्चिमको मुख्यमन्त्रीलाई आउन नदिनका लागि एकजना कङ्ग्रेसकै मेयरले केसम्म गर्नुभयो योसम्मको कङ्ग्रेस देख्नु परेको हेर्नुहोस् त भनेर भन्छन् नि तपाईँहरूलाई.
0: होइन अब यो अलिकति राजनीतिक दीक्षाको अभाव टिकट वितरण गर्दै गर्दा फेरि गरिएको नजिक र टाढाको सन्दर्भ यी चिजहरूको चाहिँ यहाँनिर अलिकति रिफ्लेक्सन पक्कै छ. आगामी दिनमा यस्ता चिजहरूलाई अवश्य पनि हामीले सम्हालेर र सजग गरेर अगाडि जाने
1: गर्छ. हस् यहाँको महत्त्वपूर्ण समय सम्वादका लागि धन्यवाद.
0: धेरै धेरै धन्यवाद. ठुलो अवसर पनि
1: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता प्रमोद हरिगुरागाई. उहाँसँग मैले नेपाली कङ्ग्रेसमा देखिराखेको विवाद अझ बढ्दै गइराखेको विवाद सरकारको काम कारवाहीका केही सन्दर्भ उठाउने प्रयत्न गरे. आजका लागि कार्यक्रमको समय सकिएको छ. प्रविधिमा साथ दिनुहुने सुरेश पौडेललाई धन्यवाद. म धर्मराज भट्ट बिदा हुन्छु. नमस्कार.

0: झलझला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
4: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
3: पितृ उद्धार,
4: ग्रह अनुसार रत्न र कवच धारण,
3: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
4: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
7: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
5: ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल 98-451-75-223, 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
4: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
8: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

महाकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि तारा राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9806-75223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगन्ज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9806-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9806-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 23 गते, तदनुसार इसवी सन् 2026 जुलाई 7 तारिक, सकसम्वत् 1948, नेपाल सम्वत् 1146 तथा लागा, रोद नामक संवत्सर, उत्तरायण गृहम ऋतु, आज मङ्गलबार आषाढ कृष्ण पक्ष, तिथि रहेको छ सप्तमी। आज सप्तमी तिथि रहेको छ, विशेष गरी 8:50 बजे यानि कि बिहानको 8:47 बजेसम्म सप्तमी, तदुपरान्त अष्टमी। यस्तै गरेर नक्षत्रमा रहेको छ उत्तर भाद्रपद नक्षत्र रहेको छ, यस्तै गरेर योगमा रहेको छ शोभन योग रहेको छ, यस्तै गरेर कर्णमा रहेको छ बवाह करण रहेको छ, यस्तै गरेर चन्द्रमा आज मीन राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दाद योगमा आज सिद्धि योग रहेको छ। र आज बिहान सूर्योदय बिहानको ठिक 5:15 भयो भने सन्त सूर्यास्त 7:01 हुनेछ। र आजको दिनमानी घडी 13:46 रहनेछ। दिन विशेष आज पञ्चक, आज अष्टमी व्रत, गोरखकाली पूजा भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछौँ। आजको काल समय यानि कि आजको काल बेला रहेको छ, विशेष गरी दिउँसोको 1:52:21 विशेष गरी दिउँसोको 3:36 आज चाहिने काल बेला रहेको छ भने, आजको शुभ बेला रहेको छ दिउँसोको 3:37 साँझको 5:19 39 सेकेन्डसम्म शुभ बेला रहनेछ। लाभ बेलाको समय रहेको छ बिहानको 10:25 3 सेकेन्डदेखि दिउँसोको 12:08 42 सेकेन्डसम्म लाभ बेला रहेको छ भने, अहिले यतिखेर चाहिँ उद्योग बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ।
यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। ग्रह गोचरमा सूर्य आज मिथुन राशिमा, चन्द्रमा मीन राशिमा, मङ्गल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ। उत्तर भारतको चौथो चरण नाम आउँछ, यहाँबाट नाम आउँछ, मध्यनडी नरगण परेको छ भनेर पञ्चाङ्गले भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई गराएँ र भन्ने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिस आदि बाह्र राशिफल

0: मेष राशिको लागि आजको दिन आफ्नो बाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। विशेष गरी आशा देखाउनेहरूको भर पर्दा धोका पाइला परिश्रमका तुलनामा विफल कम देखिनेछ। खर्च तथा विवाद वर्तकी योजनामा अघि नबढ्दा रहेछ। पाउमा चोटपटक योग देखिआएकाले अलिक सजग रहनु पर्ला। नामदाम इनामका लागि गरेको प्रयास अपूर्ण देखे पनि यात्राको प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदामीको स्रोत फेला पर्दै जाँदैछन्। सनको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ। प्रगति हुनेछ। प्रत्यक्ष नतिजाले उत्साह जगाउँदैछ। व्यापारमा थोरै लगनीबाट पनि नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदामी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन उनीहरूका लागि आजको दिन पुरुष साथी काम गर्दै लक्ष्य प्राप्त गर्ने समय रहेको छ। रुचिका विषयमा लगनी बढाउने अवसर प्राप्त हुनेछ। तारिफका कामको चर्चा हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यवसायमा मण्डको फाइदा हुनेछ। विभिन्न अवसर पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। मिहिनेतले नामदाम इनाम समेत दिलाउने खालको योग पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्दा जीवनशैली व्यस्त रहनेछ। उपलब्धिविहीन काममा समय बित्न सक्छ। तैपनि गरिआएको कामलाई निरन्तरता दिन सकिन्छ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। काम रोकिए पनि दिगो योजना बन्ने खालको योग हुने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन खानपानको असावधानले स्वास्थ्य प्रतिकूल रहला। आमदामी रोकिनाले केही योजना स्थगित हुन सक्छ। काम बिग्रने भएले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अवसर भने प्राप्त हुनेछ। केही काम दोहोरो गर्नुपर्ने खालको योग देखिन सक्छ। विशेष गरी प्रयत्न गर्दा सहयोगहरूको साथ पाइन्छ। काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिन्छ। मिहिनेत गर्दै अगाडि बढ्नुहोस्। राशि सिंहलाई आजको दिन विशेष शुभ रहनेछ। कन्या राशि उनीहरूका लागि आजको दिन पहिरन योग्यताले व्यक्तित्वमा निरखता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। साथीभाइको सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ। मित्रता प्रेमको बन्धन पनि कसिलो भएर जानेछ भने अतिथिको रूपमा सत्कार समेत प्राप्त हुने समय राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
4: तुला राशि।

0: तुला राशि उनीहरूका लागि आजको दिन शत्रुहरु किरण लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भनेछ। स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। मेहनतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरू हार खानेछन्। चुनौती पन्छाएर पनि काम बढाउन सकिन्छ। व्यापार लगायत दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्ने समय राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन समय तालिका नमिल्दा योजना अधुरो रहनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्य र अध्ययनमा कमजोर भएको अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। परिस्थितिवश आँट्यो काम रोकिन सक्छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरू दुःख दिनेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुपर्ने खालको योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ। अनावश्यक साइनो गाँठ्नेहरूसँग सावधान रहनुहोला। निर्णायक मुडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनु पर्ला। विश्वमा वचन दिने बानीले अप्रोध पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। हिस्सेदारीसँग असमझदारी बन्नाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्ने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन छिटो समयमा र छोटो समयमा विशेष उपलब्धि हात लागि हुनेछ। विभिन्न स्रोत साधन प्राप्त हुँदै जानेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्टाले दैनिकीमा परिवर्तन आउला। रोकिया काम बनेर नयाँ काम सुरु गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। सदुलो प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका मिल्ने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन विशेष गरी छोटो समयमा उपलब्धि हात लागि हुनेछ। विभिन्न स्रोत साधन प्राप्त हुँदै जानेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्टाले दैनिकीमा परिवर्तन आउला। रोकिया काम बनेर नयाँ काम सुरु गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका समेत मिल्ने खालको योग पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आत्मविश्वासको विशेष गरी मीन राशि उनीहरूका लागि आजको दिन आत्मविश्वासको कमीले पछि पर्न सक्छ। समय फुर्सद रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा मान सम्मान आदि पाइन्छ। काममा साथ दिनहरू बढ्दै जाँदैछन्। सकारात्मक कार्य शुभारम्भ गर्न सकिन्छ। रचनात्मक कार्य शुभारम्भ गर्न सकिन्छ। इच्छा शक्ति बढ्नुको साथै केतीमानी कामको यशस्वी अवसर प्राप्त हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। पारिवारिक जमघरको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने खालको योग पनि राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृउद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9805575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला, फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो
1: हेलो
0: हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म कल्याणदेखि निर्मल बुढा थोकी।
0: निर्मल बुढा थोकी सल्यान जिल्ला, कुन ठाउँबाट?
1: कल्याण शारदा नगरपालिका।
0: शारदा नगर गाउँपालिकाबाट?
1: हजुर।
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मैले छोरीको विषयमा।
0: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो छोरीको?
1: 2072 साल।
0: 2072 साल
1: असार 27 गते।
0: असारको 27
1: अनि बिहान 2 बजीतिर।
0: बिहानको 2 बजी हो, उज्यालो भएको 27 गते हो?
1: हजुर ल,
0: 26 गते राति, उज्यालो भएको 27 गते है?
1: हजुर
0: ल, सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुजायनमा 2072 साल असार कृष्ण पक्षको एकादशी तिथिमा जन्म भएको रहेछ। राशि चाहिँ वृष राशि। कृतिकाको दोस्रो चरण, नाम आउँछ इन्दिरा, नाम आउँछ नानीको वृष राशि पर्छ, इन्दिरा भन्ने नाम आउँछ। अन्त्यनाडी राक्षस गुण परेको छ नानीको, अन्त्यनाडी राक्षस गुण परेको छ। घातकमा पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, हस्ता नक्षत्र घातक, नम्बरमा 2 नम्बर राशिमा नानीलाई सिंह राशि घातक छ। अलिकति नसामा अलिकति पेटमा समस्या स्वास्थ्यको लागि। पढाइ एकदमै राम्रो हुनुपर्ने कुण्डली हो नानीको, रुचि कम छ पढाइमा, अलिक पढ्नलाई अलिक सिकाउनु पर्यो तपाईँहरूले। अहिलेलाई रुचि कम छ पढाइको लागि चाहिँ नानीको। अहिले ग्रह चलिराखेको छ सिद्धार अर्को चन्द्रमा, ग्रह राम्रो चलेको छ, नराम्रो छैन। अब यो 13 वर्ष पुरा भएर 14 वर्ष लागेपछि चाहिँ दशाको शान्ति, ग्रहको शान्ति गराउनु होला नानीको लागि, राम्रो हुन्छ। सरकारी जागिर राम्रो छ, विदेश यात्रा एकदमै राम्रो छ। गणमा जन्म भएको छ, अलिक छिट्टो रिसाउने, अलिक एकरो स्वभावकी हुने छन् पछि भविष्यमा गएर। अरू त्यस्तो नराम्रो छ नि, ठिकै। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
1: पढाइ लेखाइ कस्तो छ, बाबा आमाको सम्बन्ध के छ, अनि भविष्य कस्तो छ?
0: त्यो त मैले भनिसकेँ तपाईँलाई, हो कि होइन?
1: हजुर।
0: अरू केही छ?
1: सम्बन्ध बाबा आमासँगको सम्बन्ध,
0: माता पितासँगको सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन है। अलिक छिटो रिसाउँछन्, रिसलाई कम गर्नुपर्छ अहिलेदेखि, सानैदेखिको है।
1: हजुर,
0: सानैदेखिको पढाइमा अलि रुचि गराएर पढाउनुहोस्। आफूले बिहान बेलुका पनि समय दिनुहोस् छोराछोरीलाई, पढ्नलाई सिकाउनुहोस्, अराउनुहोस् होइन। यसले राम्रो सपोर्ट गर्छ नानीको लागि है। हुन्छ, हस् फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। हस् त, उहाँले फोन गर्नुभएको थियो छोरीको बारेमा हेर्नको लागि। अहिले उहाँको ग्रह नर्मल छ, ग्रहहरू त्यस्तो नराम्रो छैन। अब 2 वर्षपछि बल्ल ग्रह लाग्ने हो, अहिलेलाई ठिक छ है। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। 9841575223 र 9805575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। विशेष गरी हामी गोर्खा बजारमा हामी तपाईँको चिना हेर्नको लागि, हेराउनको लागि हामी आउँदैछौँ। तपाईँले चाहिँ 4 गतेदेखि हेर्न पाउनुहुन्छ है, साउनको 4 गते। तपाईँहरू चाहिँ कार्यक्रम सकिएपछि चिनाहरू हेराउन गोर्खा बजारमा फोन गरेर आउनुहोला, अनि म कहाँ आएर बस्छु भन्ने कुराहरू पनि म तपाईँलाई भनिहाल्छु है। त्यो भएर गोर्खा बजारमा हुन्छौँ हामीहरू चाहिँ, अनि तपाईँहरू पनि नजिक हुनुहुन्छ भने आउनुहोला गोर्खा बजारतिर हेराउनको लागि। ग्रह दशा भाग्यको विषयमा विशेष छलफल पनि गरौँला। नाम धेरैजनाले नाम टिपाउनु भएको छ, तपाईँ पनि नाम टिपाउन छुट्टु भएको छ भने नाम टिपाउनु होला दिउँसो फोन गरेर है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, उहाँलाई स्वागत गर्छु म। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते, कता हराउनु भयो? मैले 3-4 चोटि बोलाएँ, तपाईँलाई भुल्नु भएन? आवाज आएको छैन, तपाईँको आवाज एकदम सानो आएको छ, अलिक जर्को छोरीले बोल्नुपर्छ है। हजुर अहिले तर्कसरले बोल्नुहोस्, भोलुम अलिक ठुलो बनाउनुहोस् मोबाइलको। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म चाहिँ चल्यान रङ्सीबाट, सदस्यले चल्यान रङ्सीबाट।
0: हजुर, शुभ नाम भन्नुहोस् त।
2: मेरो चाहिँ सुनिता रावल।
0: सुनिता रावल हो?
2: हजुर।
0: कसको बारेमा हेर्नुहुन्छ?
2: म चाहिँ मेरो छोरीको लागि।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2082 साल।
0: कति?
2: 2082 साल।
0: 82 साल।
2: 3 महिना 3 गते मङ्गलबार 6:30 बजे 8 मिनटको।
0: 6:08 मिनटमा हस्पिटलमा हो कि घरमै हो?
2: हस्पिटलमा।
0: कुन हस्पिटलमा? कहाँ, कुन जिल्लाको?
2: कल्याण जिल्लाको हस्पिटलमा।
0: कल्याण जिल्ला ल, सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2082 सालमा जन्म, मङ्गलबारको दिन है, सप्तमी तिथिमा जन्म भएको रहेछ, कुम्भ राशि पर्दो रहेछ नानीको। नाम आउँछ सुबाट, सुभद्रा भन्ने नाम आउँछ नानीको लागि। आज दिन

0: काक्षण परेको छ, घातकमा तिथिहरू छ, तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक हुन्छ, नम्बरमा तिन नम्बर घातक हुन्छ, नानीलाई कुम्भ राशि घातक हुन्छ, नानीको पनि राशि कुम्भ हो, कुम्भ राशि घातक देखाउँछ, कुण्डलीबाट हेर्दाखेरि नानीलाई कालो सर्पयोग परेको छ, साढे साथी छ, अन्त्य साढे साथी छ कुम्भ राशिलाई, अनि स्वास्थ्यमा बिग्रिने, राति झस्किने गर्ने पनि गर्छिन् है, अनि रुने कराउने पनि गर्छिन्, अलिकति स्वास्थ्यमा समस्या आउने ग्रहहरू छ। अहिले राहु भन्ने ग्रह चलेको छ, नानीको त ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ, अनि नागदोषको कालो सर्पयोगको पूजा पनि लाउनुपर्छ है। नाग पञ्चमीको बेलामा नाग देवताको पूजाहरू गर्ने, घरमा लाउने, अथवा खोलातिर गएर गर्ने, अथवा शिवको मन्दिरतिर गएर गर्नु गराउनुहोस्। नागदोषको लागि चाहिँ नै अब नागदोषको रत्न कवच लाउनुपर्छ, अलिक पछि लगाउँदा पनि हुन्छ, अहिले तत्काल हातिनु पर्दैन। नाग पञ्चमी बेलामा यसो नागको पूजाहरू गराउने, चोखो खाने, शुद्ध भोजन गर्ने पञ्चमी तिथिको दिन राम्रो हुन्छ नानीको लागि। चन्द्रग्रहणको योग परेको छ, चाँदीको सिक्री, ब्रासलेट, चुराहरू केही लगाइदिनुहोस्, नानीको लागि राम्रो पनि हुन्छ। पढाइ लेखाइमा नानीको त्यति नराम्रो त होइन, तर पढाइमा पछि रुचि हुँदैन नानीको लागि, चाहिँ ग्रहहरू अलिकति कमजोर कमजोर ग्रहहरू पनि पर्न सक्छ, अलिक विशेष ख्याल गर्नु होला नानीको लागि। अरू त्यस्तो नराम्रो छैन, ठिक छ, सानै छैन, अब अरू के हेर्ने हो र स्वास्थ्य र पढाइ हेर्ने हो, यी दुइटै कुरामा कमी कमजोरी छ नानीको। समस्या जिज्ञासा केही कुरा सोध्न मन लागेको छ छोरीको बारेमा? हेलो, उहाँको फोन डिस्टर्ब भएको छ, अहिले पनि बोल्नु भएको थिएन, अहिले पनि बोल्नु भएको छैन। उहाँ चाहिँ जो समग्रमा सानो छोरीको विषयमा मैले समग्रमा स्वास्थ्य र शिक्षा हेर्ने हो अहिले, ती दुइटै कुरा हेरिदिइसकेको छु मैले है। 9845175223 र 9806525723 नम्बरमा सम्पर्क भन्ने गर्नुहोला। अनि कोही कोही श्रोताले के भन्नुहुन्छ भने सानो बच्चाको हेर्नुहुन्छ अनि यसको भविष्य कस्तो होला भन्नुहुन्छ कि, भविष्य कस्तो होला भन्दा पनि कस्तो बनाउने भन्नेतर्फ लाग्नुपर्छ हामीहरू, कुरा बुझ्नुहुन्छ है तपाईँहरूले। फेरि भविष्य कस्तो होला होइन, कस्तो बनाउने हो मेरो छोराछोरीको भविष्य भन्ने बाबुआमाको हातमा हुन्छ, मातापिताको हातमा हुन्छ यो कुराहरू चाहिँ। संस्कार कस्तो दिनुहुन्छ तपाईँहरूले, पढाइमा कतिको मिहिनेत गराउनुहुन्छ, कतिको पुलपुल्याएर टाउकोमा टेकाएर राख्नुहुन्छ, त्यसमा भर पर्छ है। शास्त्रले पनि भन्छ त, 5 वर्षसम्म एकदम माया गरेर राख्नु, 5 वर्षपछि चाहिँ अलिकति कडाई गर्नुपर्छ है, 5 वर्षपछि अलिक कडाई गर्ने, 15 वर्षसम्म, 15 वर्षपछि फेरि साथीको जस्तो व्यवहार गर्नुपर्छ छोराहरूसँग, छोराछोरीसँग। भनेको 5 वर्ष कटेका छन् तपाईँको बाबु नानीहरू भने अवधि उनीहरूलाई अनुशासन सिकाउनुहोस्, कडाईका रूप, कडाईका साथ, ए मेरो छोरो मेरो छोरी कहिले नभन्नु, जिन्दगीमा नपढ्ने दुःख पाउँछन् पछि, फेरि तपाईँ पनि दुःख पाउनुहुन्छ। फेरि छोरोलाई राम्रो संस्कार दिनुभयो भने पछि बुढेसकालमा सेवा गर्छ, राम्रो संस्कार दिनुभयो भने बुढेसकालमा हेर्दैन तपाईँलाई, दुःख पाउने हो। फेरि छोरो पाएँ भने गर्व गर्नु पर्दैन, हो कि होइन? त्यो भएर एकदम ख्याल गर्नु र तपाईँले यो कुरामा चाहिँ, त्यही भएर एकदम ख्याल गर्नुहोस्। 9845175223 र 9806525723 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते, हेलो,
1: नमस्कार हजुर।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म नुवाकोटबाट बोल्दैछु।
0: नुवाकोटबाट, शुभ नाम भन्नुहोस् तपाईँको?
1: सुजन नेपाली।
0: सुजन नेपाली नुवाकोटबाट। नुवाकोट कुन ठाउँबाट बोल्नु भएको
1: हो?
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो आफ्नै विषयमा।
0: आफ्नो विषयमा, जन्ममिति भन्नुहुन्छ तपाईँ कति हो?
1: 2059 साल चारको महिना 12 गते।
0: 2059 साल साउनको महिना 12 गते, जन्म समय भन्नु?
1: बिहान 6:45
0: जन्म बार भन्नुहोस् त, के बार पर्छ?
1: आइतबार।
0: आइतबार पर्छ। जन्म तपाईँको नुवाकोटमै भएको हो?
1: हजुर।
0: ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2059 साल श्रावण कृष्ण पक्षको आइतबार चौथी तिथिमा जन्म कुम्भ राशि पूर्व भाद्रको प्रथम चरण नाम आउँछ सेवन्त भन्ने नाम आउँछ है। आद्य नानी नरगण परेको छ, आद्य नानी नरगण परेको छ, तपाईँको घातकमा तिथिहरू छ, तृतीया अष्टमी त्रयोदशी बिहीबार घातक आद्रा नक्षत्र घातक नम्बरमा तीन नम्बर राशिमा कुम्भ राशि घातक छ होइन तपाईँको पनि कुम्भ राशि हो कुम्भ राशि नै घातक हुन्छ कुण्डली ग्रह दशा भाग्य असाध्य राम्रो हो तपाईँलाई नाग दोष परेको छ माङ्गलिक हुनुहुन्छ छिट्टो रिसाउने मन लाग्ने रिसाइहाल्नुपर्ने हो कि होइन रिसाउनु भएन रिस मान्छेको शत्रु हो शत्रु लाग्नु दिनु भएन होइन अहिले बाबुलाई चाहिने ग्रह चलिराखेको छ सङ्कटा है अनि त्यसपछि शनि भन्ने ग्रह चलेको छ सङ्कटा र शनि छ राशिमा फेरि साढे साथी छ अहिले त राम्रो ग्रह छैन यसो लभसप गर्न मन लाग्ने लभ पऱ्यो भने बिछोड हुने विवाह भयो भने श्रीमतीसँग मनमुटाव हुने यस्तो पो ग्रह छ त बाबु छ कि छैन त्यस्तो भाषा भएको छैन भइसक्यो त नि अब के रिसाउनुहुन्छ तपाईँ है रिसाएपछि त अनि कसले पत्याउँछ त नि फेरि पत्याउँदैन नि रिसाउनु हुँदैन माया गर्नु पर्यो मुसुक्क हाँस्नु पर्यो हो कि होइन बिछोड हुन्छ अब फेरि पनि मिलन हुन्छ फेरि पनि बिछोड हुन्छ यस्तै छ तपाईँको प्रक्रिया अब म रिसाउँदिनँ सरी भनेर माफ माग्नुहोस् मन कमलो मन भएको साथी पाउनु भएको छ माङ्गलिक नै हुनुहुन्छ भने विवाह गर्नु पर्यो नभए विवाह गर्नु हुँदैन प्रेम गर्नु पनि हुँदैन तपाईँले माङ्गलिक केटी खोजेर बिहा गर्नुपर्छ अरूसँग बिहा गर्नुभयो भने यस्तै बिछोड हुन्छ बुझ्नुभयो हजुर रिसाउनु भएन विदेश यात्रा एकदम राम्रो छ सरकारी जागिरमा एकदम राम्रो छ सरकारी जागिरतिर कोसिस गर्नुहोस् आर्मी पुलिसमा भर्ती हुन जानु भएन खुट्टा भाँच्यो के भएर खुट्टा भाँच्यो भर्ती हुँदा भाँच्यो कि घरमा भाँच्यो रुखबाट लडेर खुट्टा भाँच्यो है कति वर्षमा भाँच्यो खुट्टा 14-15 वर्षमा हो अनि त्यो बेलामा उल्का थियो ग्रह शान्ति गर्नु पर्दैन थियो त अब एकचोटि ग्रह शान्ति गर्नु माङ्गलीको रत्न कवच पाउँछ हामीसँग यो माङ्गलीको रत्न कवच लाउनु भयो भने तपाईँलाई सपोर्ट गर्छ राम्रो हुन्छ समस्याहरू बाधाहरू आउँदैन है मङ्गलबारको दिन चोखो खानु आज मङ्गलबार हो चोखो खानु शुद्ध भोजन शाकाहारी भोजन लसुन प्याज माछा मासु अन्डाहरू खानु नखानु है अनि त्यसपछि बल्ल तपाईँलाई राम्रो हुन्छ फाइदा हुन्छ उन्नति राम्रो हुन्छ प्रगति राम्रो हुन्छ अब यो बेला भनेको कि त पढ्ने बेला हो कि त पैसा कमाउने बेला हो कि होइन बाबु हजुर यो दुइटै कुरामा तपाईँलाई कमजोर गराइरहेको छ ग्रहले त्यही भएर अलिकति विशेष ध्यान दिनु अरू त्यस्तो नराम्रो छैन ठिकै छ ग्रहहरू है हुन्छ हस् फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो आफ्नो विषयमा हेराउनका लागि नुवाकोटदेखि फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क भने गर्नुहोला हामी गोर्खा आउँदैछौँ है तपाईँ मैले भनिराखेको छु फेरि भरे ओहो गुरुबा आएको त म त थाहै पाइनँ भन्नुहोला फेरि रेडियो सुन्नुभएको छ भने मैले भनिराखेको छु बेला बेलामा गोर्खा हामी साउनको 3 गते यहाँबाट हिँड्छौँ अनि 4 गतेदेखि तपाईँको चिना हेर्छौँ 4 र 5 गते तपाईँहरू एकदम तयार भएर बस्नुहोस् तयार भनेको साल महिना गते समय पत्ता लगाउनुहोस् नभए चिना छन् भने चिना लिएर आउनुहोस् घर घरेलुको माटोहरू हेराउनु पर्ने छन् भने एक हात गहिरो खनेर तलबाट माटो अलिकति एक चम्चा जति एक गाडु जति माटो लिएर आउनुहोस् प्लास्टिकमा हालेर जुन दिन हेराउन आउनुहुन्छ त्यही दिन खाल्टो खनेर लिएर आउनुहोस् है राम्रो हुन्छ फ्रेस माटो हेर्दा राम्रो हुन्छ बासीभन्दा अथवा घरभन्दा टाढा छ घडेरी त्यही दिन गएर त्यही दिन ल्याउन पाउनुहुन्न सक्नुहुन्न अप्ठ्यारो छन् भने माटो लिएर आएर तुलसाको मोठमा राख्नुहोस् अनि तुलसाको मोठको माटो त्यसपछि तुलसाको मोठमा राखेर बाहिर राखेर लिएर आउनुहोला है कुकुर बिरालाहरूले छोएको माटोले नल्याउनु होला है त्यस्तो माटोमा देखिँदैन फेरि राम्रो देखिँदैन त्यही भएर यसमा पनि ख्याल गर्नुहोला 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ कुनै जिज्ञासाहरू छन् भने हामी गोर्खा आउँदैछौँ त्यसपछि धादिङ पनि समय मिल्यो भने हामी धादिङ पनि आउँदैछौँ धादिङतिरबाट पनि नाम चाहिँ टिपाउनु भएको छ तर नामहरू तपाईँ टिपाएर बस्नुहोस् हामी तपाईँसँग सल्लाह परामर्श गरेर फेरि आइहाल्नेछौँ है धादिङको पुच्छा बजारतिर हामी आएर बस्छौँ गोर्खाको बजारतिर हामी आएर बस्छौँ। तपाईँहरू दुई दिनको समय लिएर आउँछौँ। तपाईँहरू चाहिँ एकदम आउनु होला है भेट्नको लागि चाहिँ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काम्रो को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो
2: गुरुजी, राधे राधे।
0: राधे, काम्रो को बोल्दै हुनुहुन्छ?
2: म दाङदेखि बोलेको हजुर,
0: दाङ जिल्लाबाट बोल्दै हुनुहुन्छ। शुभ नाम तपाईँको भन्नुहोस् त।
2: मेरो शुभ नाम दामोदर केसी।
0: दामोदर केसी, दाङ जिल्लाबाट।
2: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: म मेरो नातिनीको विषयमा हेराउन खोजेको गुरु।
0: हजुर, नातिनीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2080।
0: 2080 साल
2: फागुन 2 गते।
0: फागुनको महिनाको 2 गते, समय भन्नु
2: 12:46।
0: 12:46 होइन त?
2: हजुर।
0: दिउँसोको हो कि रातिको?
2: दिउँसोको।
0: के बार पर्दो रहेछ?
2: बुधबार। हजुर
0: हजुर, ठ्याक्कै मिलेर सुन्नुहोस् है, ध्यान दिएर।
2: हजुर हजुर,
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2080 साल माघ कृष्ण माघ शुक्ल पक्षको बुधबार पर्दो रहेछ। फागुन भए पनि माघ शुक्ल पक्षको बुधबार पर्यो, पञ्चमी तिथिमा पर्यो। माघ शुक्ल पक्षको पञ्चमी भनेको चाहिँ सरस्वती पूजा हो क्या?
2: हजुर, सरस्वती पूजाको दिन।
0: हजुर, अनि मीन राशिमा जन भएको छ, नाम आउँदोरहेछ चीबाट, नाम आउँछ चिरञ्जीवी अथवा चित्रा है, यस्तो नाम आउँछ। नराम्रो नाम चित्रा अनि मीन राशि पर्छ है।
2: हजुर,
0: अन्तिनाले देवगण परेको छ नानीको। घातकमा पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक छ। राम्रो छ कुण्डली, अलिकति कालो सर्पयोग र चन्द्र ग्रहणको योग बनेको छ। चाँदीको सिक्रीहरू बनाएर लगाइदिनुहोस् नानीको लागि चाहिँ नै राम्रो हुन्छ। अहिले उल्का ग्रह चलेको छ, स्वास्थ्यमा समस्याहरू आउन सक्छ। अरू त यस्तो नराम्रो छैन। बिरामी भएकी छन्?
2: नै बिरामी त छैन, त्यो छाला सम्बन्धी एलर्जी भएर
0: त्यही हो। त्यो पनि स्वास्थ्य त हो नि, बिरामी भएको त हो नि त्यो पनि।
2: हजुर हजुर,
0: यसो लागि चाहिँ तपाईँले नाक दोष परेको भएर त्यस्तो भएको के, सर्पको काँचुली जस्तै जस्तो हुन्छ नि बाहिरको टाटेको पाङ्रे,
2: हो
0: त्यस्तै हुन्छ क्या, फेरि खटिरा पनि बुझ्नुभयो। हो त्यो भएर चाहिँ नाक दोषको रत्न कवच पाउँछ हामीसँग। यो मगाएर नानीले लगाइदिनु भयो भने हप्ता 10 दिनमा कन्ट्रोलमा आइहाल्छ, स्वास्थ्य राम्रो हुन्छ है।
2: हवस् हवस्,
0: अरू केही छ सोध्न मन लागेको कुरा?
2: अरू खास केही छैन, त्यो अब सानो बच्चा बाबु आमा यताउतिको सम्बन्ध
0: एउटा चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् अनि नाग दोषको पूजा लगाउनुहोस् नाग पञ्चमीको बेलामा। अनि नाग दो कालो सर्पको रत्न कवच पाउँछ हामीसँग। धेरै नै गाह्रो भयो भने रत्न कवच अर्डर गर्नुहोस्, म बनाएर पठाइदिन्छु, त्यो लगाउनुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
2: हुन्छ गुरु,
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा भन्दा पनि आफ्नो नातिनीको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। 9845175223 र 9805675223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। अनि कुनै जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउँदैछु। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर चितवनमा आउनुपर्छ तपाईँहरू। भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो ज्योतिष कार्यालय रहेको छ, आएर भेट्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत गर्छु। काँडोको बोल्दै हुनुहुन्छ? नमस्ते।
3: हजुर नमस्ते।
0: काँडोको बोल्दै हुनुहुन्छ?
3: हजुर, यो जाजरकोट विषय हो।
0: जाजरकोटबाट बोल्दै हुनुहुन्छ, शुभ नाम तपाईँको? हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: हजुर,
0: कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: छोराको
0: बारेमा, जन्ममिति भन्नुहोस् त कति हो छोराको? 11 गते
3: के बार पर्दो रहेछ? 11 गते र 12 गते? 12 गते उज्यालो गर्दा चाहिँ शुक्रबार पर्छ, 11 गते बिहिबार।
0: ठ्याक्कै मिलेछ है। 2074 साल जेठ कृष्ण पक्षको शुक्रबार औँसीमा जन्मभएको रहेछ, यो औँसीको शान्ति गर्नुपर्छ बाबुले, नभए पछि यसले विवाह बिगार्छ, समस्या आउँछ है। राशि चाहिँ वृष राशि हो बाबुको, नाम आउँछ एकारत्न, नाम आउँछ बाबुको एकारत्न भन्ने नाम आएको छ, अन्तिमी राक्षस गर्नु परेको छ घातकमा। हजुर हजुर हजुर सुन्नुहोस् है एकछिन, उपेन्द्र होइन नाम, नाम आउँछ एकारत्न, नराङ्गको नाम एकारत्न, चिनामा पढाउनु भयो भने एकारत्न नाम आउँछ। शनिबार घातक छ, नम्बरमा दुई नम्बर राशिमा सिंह राशि घातक हुन्छ यो बाबुलाई, अलिक छिटो रिसाउने स्वभावको रहेछ क्या, होइन माङ्गलिक पनि परेको छ, चौथो माङ्गलिक महालक्ष्मी योगमा जन्म पनि भएको हो, कुण्डली त राम्रो छ, त्यति नराम्रो होइन, यो बाबुको विवाह र अलिकति रिसाउने बानी नराम्रो छ, अरू त्यस्तो नराम्रो छैन, पाइल्स अल्सर फिस्टुला सम्बन्धी समस्याहरू हुन्छ, स्वास्थ्यमा चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ। अब चाहिँ नि पढाइको लागि चाहिँ अलिकति 13 वर्षसम्म ठिक छ, 13 वर्षपछि पढाइमा अलिकति समस्या आउन सक्छ, बिहान बेलुका समय एक सय एक डेढ घन्टा, एक डेढ घन्टा तपाईँले समय निकाल्न सक्नुभयो भने धेरै मिहिनेत गराएर पढाउनु पर्दैन, नर्मल पढाउँदाखेरि उसको राम्रो नम्बर ल्याउँछ, जान्ने पनि हुन्छ, नभए चाहिँ समस्या आउँछ भन्छ यसले, अलिकति टाउकोमा चोटपटक लाग्ने, टाउकोमा समस्याहरू हुने, छिटो रिसाउने होइन, एक ठाउँमा थिर भएर बस्न नसक्ने, चकचक चकचक गरिराख्ने त्यस्तो दशाहरू परेको छ बाबुको। ग्रह शान्ति गर्नु होला है, तपाईँले ग्रह शान्ति गर्नुपर्छ एकफेर, अहिले अहिले एकफेर ग्रह शान्ति गर्नुभयो भने 13 वर्ष पुरा भएर 14 वर्ष लागेपछि ग्रह शान्ति गरे हुन्छ। अरू के छ अहिले सिद्धा र अर्को चन्द्रमा भन्ने ग्रह चलेछ, माङ्गलिकको शान्ति अनि राहु केतुको शान्ति गराउनु। हजुर शान्ति त गराइहाल्यो नि, किन छोड्ने, जहिले सक्नुहुन्छ जहिले भ्याउनुहुन्छ गरिहाल्नुहोस्, तर अग्नि रुद्री जुराएर गर्नुपर्छ, ग्रह शान्ति गरे मनसाय भयो भने दिन निकालिदिनुहोस् न गुरुबा भनेर मलाई फोन गर्नु अथवा म्यासेन्जर म्यासेज गर्नु, म हेरिदिन्छु है दिनहरू। सबै ठिकै छ, पढाइ लेखाइमा तपाईँले बिहान एक डेढ घन्टा बेलुका एक डेढ घन्टा समय दिएर आफू अगाडि बसेर पढाउनु भयो भने राम्रो पढ्छ, नभए पढाइ बिगार्दै बिगार्दै जाने कुरा आउँदैछ क्या। त्यो ग्रहले गर्दाखेरि भएको हो, राहु र केतु भन्ने ग्रहले गर्दा स्वास्थ्य बिगार्छ, खानपिनमा ख्याल गर्ने, पानी अलिक धेरै पिलाउने गर्नुहोस्, त्यस्तो हात्तिनु पर्ने कुरा छैन, ठिकै छ, नर्मल छ, कालो सर्पयोग परेको छैन, औँसी परेको छ र माङ्गलिक परेको छ, यो नराम्रो, अरू माङ्गलिक नै केटी खोजेर बिहा गर्ने पछिको कुराहरू अहिलेलाई निवारण गर्नु पर्दैन क्या बाबुको, बुझ्नुभयो, अहिलेको लागि चाहिँ केही गर्नु पर्दैन, अहिलेको लागि चाहिँ नर्मल ग्रह शान्ति, सत्यनारायणको पूजा, रुद्री पूजाहरू लाउने भइहाल्छ नि, चिन्ता गर्नु पर्दैन है।
1: हुन्छ,
0: हजुर केही छैन, ठिक छ ठिक छ, ग्रहहरू राम्रै छ नराम्रो छ चिन्ता नगर्नुहोस् है, समय बुझाइ गर्ने संस्कारहरू सिकाउनुहोस्, राम्रो भइहाल्छ नि, हो कि होइन। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो, तपाईँहरू पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा हेर्न चाहनुहुन्छ भने फोन गर्नुहोला, अनि मसँग मेसेन्जरमा जोडिन चाहनुहुन्छ भने फेम हाम्रो फेसबुकको नाम छ प्रेम प्रसाद सुवेदी भन्ने छ, अङ्ग्रेजीमा लेखाएको छ है, फेरि प्रेम प्रसाद सुवेदी भन्ने अङ्ग्रेजीमा लेखाएको छ, अनि प्रोफाइल फोटो चाहिँ तपाईँको चाहिँ हातको हत्केलामा तपाईँको चाहिँ वनको जुन थाकल हुन्छ नि हो त्यो थाकल राखेको छ हातको हत्केलामा, तपाईँले हेर्न सजिलो हुन्छ, फलो गर्नुहोस्, अनि मेसेन्जरको चित्र हुन्छ नि त्यो फलोको छेउमै हो त्यहाँ यसो मेसेन्जरको चित्रमा चाहिँ त राति राति लेखेर पठाउनुहोस् है, त्यति गर्नुभयो भने म तपाईँलाई रिप्लाई गर्छु, तपाईँमा साथी हुन पाइन्छ, अनि कुनै जिज्ञासा कुनै कुराहरू भयो भने तपाईँले त्यहाँ प्रश्न गर्न पनि पाउनुहुन्छ है, साइटहरू हेर्नको लागि अरू अरू कुराहरू सरसल्लाहहरूको लागि तपाईँले त्यहाँबाट पनि लिन सक्नुहुन्छ, प्रेम प्रसाद सुवेदी भन्ने नाम छ, अनि हामीसँग प्रत्यक्ष रूपमा तपाईँले भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ, र साउनको 4 गते गोर्खा जिल्लामा गोर्खा बजारमा भेट्न सक्नुहुन्छ। 4 र 5 गते तपाईँले भेट्न सक्नुहुन्छ र

समय अवधि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथी म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी पर्दे र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रिता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। संसदमा सत्तापक्षकै सांसदहरूले गरे सरकारको आलोचना, नवलपरासीमा झण्डै 3.5 करोड रुपैयाँको स्रोत नखुलिएपछि गाउँपालिका अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा। धुलीखेल खावा सडक खण्ड रातको समयमा बन्द नहुने, कैलालीमा बालक हत्या गरेको आरोपमा एकजना पक्राउ। रोल्पामा 3 दिन राहदानी सेवा बन्द, नयाँ प्रणालीबाट असार 27 गते पुनः सञ्चालन हुने। रोल्पाको गुरुङ गाउँ सामुदायिक होमस्टेमा रोल्पा नगरपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न। रुकुम बसुङको चौरजहारी अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु, दाङको गढवा 5 का वडा सचिव यादवको करेन्ट लागेर मृत्यु। र भारतको मुम्बईमा भारी वर्षा बीच भवर भत्किँदा 6 जनाको मृत्यु, पोर्चुगललाई हराउँदै स्पेन क्वार्टर फाइनलमा, रोनाल्डोको विश्वकप यात्रामा पूर्ण विराम।
1: यो दाँती त हैरान नै पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
3: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार सुरु गरौं। संसदमा सत्तापक्षकै सांसदहरूले गरे सरकारको आलोचना सम्बन्धी प्रसङ्गबाट। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले देशका विभिन्न भागमा देखिएको विद्युत आपूर्तिमा अवरोध, अव्यवस्थित सडक विस्तार र खानेपानीको अभावलाई लिएर सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभा बैठकको आकस्मिक तथा विशेष समयमा बोल्दै सत्तारूढ दलकै सांसदहरूले नागरिकका आधारभूत समस्या समाधानमा सरकार उदासीन रहेको आरोप लगाएका हुन्। बैठकमा बोल्दै सांसद प्रकाश पाठकले झापाको बृतामोड स्थित अनारमनी ग्रिडमा आएको प्राविधिक खराबीका कारण जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत सेवा ठप्प भएको बताउनु भएको छ। गत राति ट्रान्सफर्मरमा आगलागी हुँदा बिर्तामोड, हल्दीबारी, भद्रपुर र कन्काई लगायतका क्षेत्रका नागरिकहरू लामो समय अन्धकारमा बस्न बाध्य भएको उहाँले बताउनु भएको छ। पाठकले भन्नुभयो, 40 डिग्रीको गर्मीमा नागरिक विद्युत विहीन छन्। प्राधिकरणले मर्मत गरे पनि दैनिक जसो अवरुद्ध हुने सेवा लो भोल्टेज र ओभरलोडको समस्याले जनजीवन कष्टकर बनेको छ। उहाँले विद्युत आपूर्ति प्रणालीको व्यवस्थापनमा सरकार र नेपाल विद्युत प्राधिकरण गम्भीर नभएको भन्दै तत्काल समस्या समाधानको लागि ऊर्जा मन्त्रालयको ध्यान आकर्षण गराउनु भएको छ। सांसद नरेन्द्र कुमार गुप्ताले वीरगञ्ज महानगरपालिकामा भइरहेको सडक विस्तारका क्रममा मानवीय संवेदनशीलतालाई व्यवस्था गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। बजार क्षेत्रमा 25 मिटर सडक फराकिलो गर्ने नाममा सयौं वर्ष पुराना संरचनाहरूमाथि निर्मम रूपमा डोजर चलाएको पनि उहाँले दावी गर्नुभएको छ। सांसद गुप्ताले भन्नुभयो, सडक विस्तारका कारण कयौं नागरिक घरविहीन हुने अवस्थामा पुगेका छन्। घरधनीहरू मानसिक तनावका कारण अस्पताल भर्ना हुनुपर्ने स्थिति सिर्जना भएको छ। महानगरले 12.5 मिटर विस्तार गर्ने निर्णय गरे पनि 25 मिटरको परिधिमा संरचना भत्काइनु न्यायसङ्गत नभएको उल्लेख गर्दै उहाँले जनतालाई उठीवास हुनबाट जोगाउन सरकारसँग माग गर्नुभएको छ। सांसद एगेमणी नेउपानेले मोरङ क्षेत्र नम्बर 1 का उर्लाबारी मिक्लाजुङ र लेटाङ क्षेत्रमा विद्युत र खानेपानीको चरम अभाव रहेको बताउनु भएको छ। उहाँले राजधानी काठमाडौँमा मेलम्चीको पानी आइपुग्दा ग्रामीण क्षेत्रका नागरिकले आधारभूत खानेपानी समेत नपाएको भन्दै गुनासो गर्नुभएको छ। उहाँले भन्नुभयो, सिंहदरबारमा झुकेर बत्ती जान्छ तर मोरङमा झुकेर मात्र बत्ती आउँछ। गाउँको स्रोत सहरतिर लगियो तर गाउँका बासिन्दा पानी र बिजुलीबाट वञ्चित छन्। यस्ता जनसरकारका विषय बजेटमा समेत नहटाउनु दुःखद छ। संसदमा बोल्ने सांसदहरूले जनसरकारका यी विषयमा सम्बन्धित मन्त्रालयहरूले तत्काल ठोस कदम चाल्नुपर्ने र नागरिकको राज्यप्रतिको विश्वास धर्मराउन दिनु नहुनेमा जोड दिनुभएको छ। नवलपरासीको पालही नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 3,45,49,000 रुपियाँ बराबरको गैर कानुनी सम्पत्ति आर्जन गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता विरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2069 असार 28 गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रुपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रुपियाँ देखिएको अभियोग पत्रमा उल्लेख रहेको छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा आमा र 2 जना श्रीमतीलाई पनि प्रतिवादी कायम गरेको छ। वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडक खण्डमा रातको समयमा यातायात सेवा बन्द नहुने भएको छ। निर्माणलाई तीव्रता दिन हिजोदेखि 15 दिन रातको समयमा गाडी आवागमनमा रोक लगाइने निर्णय भएको थियो। निर्णय सडक खण्डमा पहिलो चरण को कालोपत्री गर्नको लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द गर्ने निर्णय भएको थियो। केही दिनको वर्षाका कारण भएको क्षतिले त्यस अघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बुढाथोकीले बताउनु भएको छ। अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्ने पनि बताइएको छ। कैलालीमा 10 वर्षे बालक तनुज चौधरीको हत्या गरेको आरोपमा प्रहरीले हिजो एकजनालाई पक्राउ गरेको छ। यही असार 12 गते धनगढी उपमहानगरपालिका 17 स्थित कालिका सामुदायिक वनमा तनजु तनुज चौधरी मृत अवस्थामा फेला परेका थिए। उक्त घटनामा संलग्न रहेको आरोपमा गौरी गंगा नगरपालिका सहका खगेन्द्र भन्ने खेमराज कठायातलाई पक्राउ गरिएको जिल्ला प्रहरीकारले कैलालीका प्रहरी नायब परीक्षक योगेन्द्र तिमल सिन्हाले जानकारी दिनुभएको छ। उहाँका अनुसार कठायतलाई धनगढी उपमहानगरपालिका दुई भन्सा रोड क्षेत्रबाट पक्राउ गरिएको हो। उहाँलाई जिल्ला प्रहरीकारले कैलालीको हिरासतमा राखी ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइरहेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पामा तीन दिन रहदानी सेवा बन्द। नयाँ प्रणालीबाट असार 27 गतेदेखि सञ्चालन हुने रोल्पाको गुरुङ गाउँ सामुदायिक होमस्टेमा रोल्पा नगरपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
7: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
2: मेडिकलमा हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
7: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
2: हजुर, हाम्रा सेवाहरू।
7: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
2: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: अप जानकारीका लागि डाक्टर अमिर हुसेन, सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
2: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
8: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज। यो हो तपाईँको मनको आवाज, रेडियो जलजला 96.4 MHz।
0: जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। जिल्ला प्रशासन कार्यालय रोल्पाले रहदानी सेवा 3 दिनका लागि बन्द रहने जनाएको छ। कार्यालयले जारी गरेको सूचना अनुसार रहदानी विभागले पुरानो प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गर्ने कार्य भइरहेकाले भोलि असार 24 गतेदेखि 26 गतेसम्म रहदानी सम्बन्धी सम्पूर्ण सेवा स्थगित रहने जनाएको छ। कार्यालयका अनुसार सेवा प्रवाहलाई अझ प्रभावकारी, छिटो र व्यवस्थित बनाउन नयाँ प्रणाली लागू गर्न लागि हो। प्रणाली स्थानान्तरणको क्रममा प्राविधिक काम गर्नुपर्ने भएकाले यस अवधिमा नयाँ रहदानीका लागि आवेदन दिने, बायोमेट्रिक विवरण दर्ता गर्ने तथा रहदानी सम्बन्धी अन्य सबै सेवा बन्द रहनेछन्। जिल्ला प्रशासन कार्यालय रोल्पाले असार 27 गतेदेखि भने नयाँ प्रणाली मार्फत रहदानी सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। नयाँ प्रणाली लागू भएपछि सेवा गराहीले अझ सहज, सुरक्षित र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको कार्यालयको भनाइरहेको छ। कार्यालयले अत्यावश्यक रहदानी सेवा लिनुपर्ने, सेवा गराईलाई सेवा बन्द रहने अवधिलाई ध्यानमा राखी आफ्नो कामको योजना बनाउन आग्रह गरेको छ। साथै सेवा अवरुद्ध हुँदा सेवा गराहीमा पर्न जाने असुविधाप्रति क्षमा याचना गर्दै सबैमा आवश्यक सहयोग र समझदारीका लागि अनुरोध पनि गरिएको छ। रहदानी सेवा लिन जिल्ला प्रशासन कार्यालय पुग्ने सेवा गराईलाई असार 24 देखि 26 गतिसम्म कार्यालय नआउन तथा असार 27 गतिपछि मात्र सेवा लिन आउन प्रशासनले अनुरोध गरेको छ। रोल्पा नगरपालिका 4 स्थित गुरुङ गाउँ सामुदायिक होमस्टेमा सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। पर्यटन प्रबन्धनसँगै सामी कार्यक्रमको वार्षिक समीक्षा गर्ने उद्देश्यले आयोजित कार्यक्रममा रोल्पा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, वडा सचिव, पत्रकार तथा विभिन्न सरकारवालाहरूको सहभागिता रहेको थियो। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख गीता आचार्य, नगर प्रवक्ता प्रकाश डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव तिलक जियमले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख रश्मि नेउपानेले गर्नुभएको थियो। कार्यक्रमको अवसरमा गुरुङ गाउँ सामुदायिक होमस्टेका पदाधिकारी, गुरुङ गाउँ युवा क्लब, सिङ्गारू समूह तथा आमा समूहले सहभागी अतिथिहरूलाई फुलमाला सहित स्वागत गरेका थिए। साथै स्थानीय मौलिक संस्कृति झल्किने लक्षरी नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रमको उद्घाटन नगर प्रमुख थापा घरतीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। सहभागीहरूले समीक्षा कार्यक्रमसँगै गुरुङ गाउँ सामुदायिक होमस्टेको पर्यटन सम्भावना बारे समेत अवलोकन तथा छलफल गरेका थिए। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको चौरजहारी अस्पतालले स्वास्थ्य बिमा उपचार सेवा सुरु गरेको छ। अस्पतालले केही समय अघि सूचना जारी गर्दै औषधि उपकरण लगायतको व्यवस्थापन गर्नुपर्ने भएको भन्दै अर्को सूचना जारी नभएसम्मको लागि सेवा बन्द गरेको थियो। अस्पतालले हिजो एक सूचना जारी गर्दै सेवा पुनः सुचारू भएको जानकारी गराएको छ। तर अस्पताल प्रथम सेवा बिन्दुका रूपमा भने नरहने भएको छ। अस्पतालले रेफरल केन्द्रका रूपमा सेवा प्रवाह सुचारू गरिएको जानकारी दिएको छ। अब बिरामीले प्रथम सेवा बिन्दुका रूपमा रहेको स्वास्थ्य संस्थाबाट रिफर भएर अस्पतालबाट सेवा लिन पाउनेछन्। तर बिमितहरूले सुरुमै चौरजहारी अस्पतालमा गएर भने स्वास्थ्य बिमाको सेवा नपाउने अस्पतालका व्यवस्थापक डिल बहादुर गिरीले जानकारी गराउनु भएको छ। उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा लिने सेवा गराईले अनिवार्य रूपमा प्रथम सेवा बिन्दुका रूपमा रहेको स्वास्थ्य संस्थाबाट जारी गरेको रेफरल पत्र सहित सेवा लिन आउन सकिनेछ। सरकारले नीति स्वास्थ्य संस्थाहरूलाई प्रथम सेवा बिन्दुबाट हटाएपछि अब चौरजहारी अस्पतालले रेफरल केन्द्रका रूपमा सेवा प्रदान गर्नेछ। प्रथम सेवा बिन्दुका रूपमा रहेको बेला अस्पतालले ठूलो सङ्ख्यामा बिरामीहरूलाई सेवा दिइरहेको छ। यस अस्पतालमा रुकुम पश्चिमका मात्र नभई छिमेकी जाजरकोट, सल्यान, डोल्पा र रुकुम पूर्वसम्मका सेवा गराईले सेवा लिने गरेका छन्। दाङको देउखुरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका 5 का वडा सचिव राम नरेश यादव रहेको जिल्ला कार्यालय दाङले जानकारी दिएको छ। गढवा गाउँपालिका 6 पर्नाहा निवासी 40 वर्षीय यादवले आफ्नै घरमा विद्युत तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते हुनुभएको थियो। उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको बताइएको छ। अब देश बाहिरको समाचार। भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षा बीच एउटा जीर्ण आवासीय भवन भत्किँदा 5 बालबालिका सहित 6 जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक जलमग्न बनेपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले हिजो सोमबार बताएका छन्। मुम्बईकी मेयर ऋतु ताव डेका अनुसार आइतबार सहरको पूर्वी भागमा रहेको उक्त भवन भत्किँदा त्यहाँका बासिन्दा भग्नावशेषमा पुरिएका थिए। उद्धार टोलीले घटनास्थलबाट शवहरू निकालेको बताइएको छ। भारत मौसम विज्ञान विभागले 24 घण्टामा 200 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको जनाउँदै मुम्बईका लागि रेड अलर्ट जारी गरेको थियो। निरन्तर वर्षा र तीव्र हावाको सम्भावनासँगै विद्यालय तथा कलेजहरू बन्द गरिएको छ। अधिकारीहरूले वर्षाका कारण रुख तथा संरचनाहरू ढल्ने जोखिम रहेकाले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक नभएसम्म घर बाहिर ननिस्कन आग्रह गरेका छन्। मुम्बईमा हप्ता दिनदेखि प्रचण्ड गर्मीपछि मुसलधारे वर्षा भएको हो। त्यस अघि गत महिना अधिकारीहरूले पानीको अभावका कारण पानीको प्रयोगमा प्रतिबन्ध लगाएका थिए भने स्विमिङ पुल र निर्माण स्थलहरूमा पानी आपूर्ति कटौती गरिएको थियो। 2 करोडभन्दा बढी जनसङ्ख्या रहेको यो सहरमा डेटा सेन्टर पूर्वाधार विस्तार सँगै पानीका स्रोतहरूमा थप दबाव पर्ने चिन्ता व्यक्त गरिएको छ। ती केन्द्रहरूलाई शीतलताका लागि ठुलो मात्रामा पानी आवश्यक पर्ने भएकाले आपूर्ति व्यवस्थापनमा थप तनाव सिर्जना हुन सक्ने बताइएको छ। अन्त्यमा खेल समाचार। मेकिल मेरिनोको इन्जुरी समयको सनसनीपूर्ण गोलको मद्दतले स्पेनले पोर्चुगललाई 1-0 गोलले पराजित गर्दै फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। डलास रङ्गशालामा गैराती सम्पन्न रोमाञ्चक प्री क्वार्टर फाइनल खेलमा स्पेनले छिमेकी प्रतिद्वन्दी पोर्चुगलको चुनौती समाप्त पारेको हो। लुइस डेला फुएन्टेको टोलीले अब क्वार्टर फाइनल खेल्न लस एन्जलस रङ्गशालाको यात्रा गर्नेछ, जहाँ उनीहरूले अमेरिका र बेल्जियम बीचको विजेतासँग सामना गर्नेछ। खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक फुटबल खेले पनि गोल भने गर्न सकेनन्। स्पेनका मिकेल आया जारबाले खेलको उत्कृष्ट अवसर गुमाए। डेनी ओल्मोको पासमा 1-on-1 को स्थितिमा उनले प्रहार गरेको बल पोस्टको दिशा लिन सकेन। अर्कोतर्फ स्पेन केही एउलेक्स बायानाको उत्कृष्ट कलिङ प्रहारलाई पोर्चुगिज गोलकिपर डिआर्गो पोर्चुगलको गोलकिपर डिओगो कोस्टाले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। पोर्चुगलका तर्फबाट क्रिस्टियानो रोनाल्डोले लगातार दबाव बनाएका थिए भने नुनो मेन्डेसको प्रहार डिफ्लेक्ट हुँदै क्रसबारमा ठोकिएपछि पोर्चुगल अग्रता लिनबाट चुकेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा दुवै टोली निकै सचेत देखेका थिए। खेल अतिरिक्त समयतर्फ धकिलिने निश्चित जस्तै देखिँदा 90 मिनट सकिएपछि +1 मिनटमा स्पेनका दुई सब्स्टिट्युट खेलाडीले चमत्कारिक मुभ बनायो। फेरान टोरेसको पासलाई सदुपयोग गर्दै मिकेल मेरिनोले शक्तिशाली र सटीक प्रहार मार्फत बललाई जाली चुमाए र स्पेनलाई 1-0 को जित दिलाए। खेलको अन्तिम सिटी बजेसँगै विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम लागेको छ। 41 वर्षीय रोनाल्डोले खेल अघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। रोनाल्डोको विश्वकपमा 27 खेल खेलेका छन् भने कुल गोल 11 गरेका छन्। उनी लगातार 6 विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो पुरुष खेलाडी हुन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। संसदमा सत्तापक्षकै सांसदहरूले गरे सरकारको आलोचना। नवलपरासीमा झन्डै 3.5 करोड रुपैयाँको स्रोत नखुलेपछि गाउँपालिका अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर। धुलीखेल खावा सडक खण्ड रातको समयमा बन्द नहुने कैलालीमा बालक हत्या गरेको आरोपमा एकजना पक्राउ। रोल्पामा 3 दिन राहदानी सेवा बन्द। नयाँ प्रणालीबाट 27 गते पुनः सञ्चालन हुने। रोल्पाको गुरुङगाउँ सामुदायिक होमस्टेमा रोल्पा नगरपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न। रुकुम पश्चिमको चौरजहरी अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु। दाङको गढवा 5 का वडा सचिव यादवको करेन्ट लागेर मृत्यु। र भारतको मुम्बईमा भारी वर्षाबीच भवन भत्किँदा 6 जनाको मृत्यु। पोर्चुगललाई हराउँदै स्पेन क्वार्टर फाइनलमा। रोनाल्डोको विश्वकप यात्रामा पुनः विराम। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा सञ्चार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: लौ न लौ लौ चटाइ पर्ने आटो सबैजना यता आउ त यता त्यो ठुलो रुखको फेदमा बसौ
1: हुन्न हुन्न चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
2: हो र
1: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: यो दाँति त हैरान नै पारिसक्यो अहिले त झन् तातो चिसो खान पनि दिँदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नुपर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
5: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
6: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
7: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
5: हजुर आउनुहोस् 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ
6: हजुर हाम्रा सेवाहरू
8: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
9: नदुखाई दाँत निकाल्ने
8: दुखेको दाँत जरैदेखि उपचार गर्ने
9: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
8: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
9: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
5: 9805614652
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमई बैंक सँगै जोडिएको घरमा
10: हेलो
11: हेलो हेलो
10: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
11: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
12: हजुर
11: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
12: हेलो हेलो भन्नुहोस् त
10: हेलो हजुर
12: हजुर
10: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
12: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
11: ए नानी के भन्ने रहेछ के हो के भयो
12: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
11: ल ल किन दिन्छु
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
13: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ
13: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
14: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
15: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
14: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
15: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
14: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
15: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
14: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
15: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
14: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
15: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
14: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडमी घोडाही दाङ।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप्रे अब चाहिँ के हुने हो
1: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
6: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
5: दिशा गर्दा रगत आउने पित बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने चिलाउने आदिको उपचार तथा परामर्श
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
5: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
6: अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
5: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
5: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ
6: सम्पर्क मोबाइल 9857821105
5: 9479702802
6: 9095982605
5: र 9010939940
7: नमस्ते डाक्टर सर
8: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
7: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
8: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
7: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
8: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
7: त्यो त थाहै भएन नि डाक्टर साहब
8: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भयो टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
7: ओहो फोनले त बच्चा बाटो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
8: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: मम्मी दादु क्यों मत खाना खान नि सक्दिन
9: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
9: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या
9: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
11: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
12: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
12: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
7: ए हो र?
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मेलागी उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त छ जरुरी सूचना। झुङ बेला खेमरिदे, गरम ओगोदिरी ज्याउ बेला सुनो, भुनी कतास ओचुदिरी ज्याउ आउ बेला क, वन जङ्गल ल मे लागिने मस्त छ सम्भावना ताए, आउ ये गिमे प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे, वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल मे लागिने सज, जिमे गिमे लापरवाही सुनो, चाउसो खेलगेमा डुप,
15: ने चाउसो सैदेकी खेले
14: वन जङ्गल मेला लागि तिमी पाँचजना खरनामदार मिली दिएको नै चानसम्म
8: बतासु चिलिजु बेला त हिजिमके कोटल मेके सताङ्गिनी हेनोकेम छिन्नी हे चाउस के सय
14: मे लागि नि निदाए के भने के बचिए सुन अरूले भने के बच्छ या
8: के छ छामला पोयाल मे लागि के सङ्किनी के छ त ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका हुने कार्यालय खबर गिरिए
14: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
16: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनाव प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले

0: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
1: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार विज्ञापनको
3: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
5: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
3: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
3: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौँ, रोपेका बिरुवा हुर्काउँ, वन जङ्गलको संरक्षण गरौँ।
5: आफू बाँचौँ र अरूलाई पनि बचाउँ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: फागुनदेखि वैशाखसम्म आग लागि बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। थाहा खबर थाहा सञ्चार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। सुरुमा मुख्य समाचारका शीर्षकहरू। बर्ड फ्लूका कारण नष्ट गरिएका पन्छीको क्षतिपूर्ति सरकारले एक हप्ताभित्र उपलब्ध गराउने। 11 जिल्लाका किसानका लागि 51 करोड विनियोजन। बयानमा आउन जयवीर देवालाई सम्पत्ति शुद्धिकरण विभागको सूचना। मकवानपुरमा 165 किलो गाँजासहित 2 जना पक्राउ। कर्णालीका 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा। आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना। लेबनानका राष्ट्रपति यो महिनाको अन्तिममा अमेरिकी राष्ट्रपतिलाई भेट्न अमेरिका जाने। इजरायलको नियन्त्रणमा रहेका गाजाका डाक्टरलाई रिहा गर्न अमेरिकी सांसदको माग। र बेल्जियम र स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। पोर्चुगल बाहिरिएसँगै रोनाल्डोले लिए विश्वकप यात्राबाट बिदाई।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेय बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्रणाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्ति स्वरूप राहत रकम 1 साताभित्र उपलब्ध गराउने भएको छ। 52 करोड रुपियाँ रकम क्षतिपूर्ति स्वरूप 1 साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरिएको विभागले जनाएको छ। विभागले रोग नियन्त्रणका क्रममा किसानबाट नष्ट गरिएको पन्छी, अन्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षतिको रकम मूल्याङ्कनका आधारमा 75% राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको छ। विभागका प्रवक्ता मुकुल उपाध्यायले पन्छी, पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दाबी गरेका सम्बन्धित धनीका ब्याङ्क खातामा 1 साताभित्र रकम भुक्तानी गरिने जानकारी दिनुभयो। उहाँका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा पनि रकम उपलब्ध गराइनेछ। बर्ड फ्लू नियन्त्रण नियमावली अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरेर किसानलाई राहत वितरण गरिने जनाइएको छ। विभागका प्रवक्ता उपाध्यायले पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरेको सबै प्रमाणसहित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानलाई आग्रह गर्नुभयो। बर्ड फ्लू संक्रमणका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काजु, प्लाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, पारा, चितवन र नवलप्रासी जिल्ला बढी प्रभावित भएका छन्। हालसम्म करिब 7 लाख पन्छी, 11 लाख अन्डा र 3 लाख किलो दाना नष्ट गरिएको तथा करिब 70 करोड बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको विभागले जनाएको छ।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरलाई बयानमा बोलाएको छ। आज एक सार्वजनिक सूचना मार्फत विभागले सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धानका लागि केही कुरा बुझ्नुपर्ने भएकाले 7 दिनभित्र कार्यालयमा आउन

0: सिमाना स्थित गुराँसीमा मौसम राडार केन्द्र लामो समयदेखि बन्द रहेको कणेलले बताउनुभयो। उहाँका अनुसार चट्याङले क्षति पुर्याएपछि दुई वर्षदेखि ती केन्द्र प्रयोगमा आउन सकेका छैनन्। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम सम्बन्धी जानकारी दिने उद्देश्यले ती राडार स्थापना गरिएको थियो। हाल ती राडारमा जडान गर्ने उपकरण विदेशबाट खरिद गरिए पनि जडान गर्ने जनशक्ति नेपालमा नभएकाले समस्या भएको भन्दै आगामी वर्ष जडान गरी संचालनमा ल्याउने तयारी भइरहेको डाक्टर कणेलले बताउनुभयो। कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले मौसम मापन केन्द्र नभएका स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ।
1: आज देशका अधिकांश भूभागमा पानी पर्ने भएको छ। केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुँदा केहीमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा आज हावाहुरीको पनि सम्भावना छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षा हुनेछ। मध्य र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ। राति कोशी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थान तथा मध्य र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बल। मार्बलका सिक्ने कृषि प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको जीवन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। दिउँसो सभा 12 बजे बस्ने बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत बाँकी विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची छ। उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका साथै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको शीर्षकमाथि जवाब दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसपछि खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ पेश गर्ने र अर्थमन्त्री डा सुनील मुवागले प्रतिनिधि सभाबाट सन्देश प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। साथै अर्थमन्त्री वागले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पनि प्रस्तुत गर्नुहुनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। लेबनानका राष्ट्रपति जोसेफ हाउनले जुलाई महिनाको अन्त्यतिर अमेरिकाको व्हाइट हाउस पुगेर राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी भइरहेको बताउनु भएको छ। उक्त भ्रमण इजरायलसँगको रूपरेखा सम्झौतालाई अघि बढ़ाउने उद्देश्यले हुन लागेको हो। यो भ्रमण आइतबार दुई नेताबीच भएको 17 मिनट लामो टेलिफोन सम्वादपछि तय भएको हो। हाउनले उक्त वार्तालाई सकारात्मक भएको बताउनु भएको छ। लेबनानी दैनिक पत्रिका अन नहारलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति आउनले उक्त सम्झौता आदर्श नभए पनि दक्षिण लेबनानको वर्तमान शक्ति सन्तुलन र यथार्थ अवस्थालाई स्वीकार गर्दै यसलाई अघि बढ़ाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ। उहाँका अनुसार हालको शक्ति सन्तुलन इजरायलको पक्षमा छ। उहाँले यस सम्झौताले लेबनानलाई आफ्नो अधिकारको रक्षा गर्न तथा कब्जामा रहेका भूमि फिर्ता ल्याउने प्रयासबाट रोक्न नसक्ने स्पष्ट पार्नुभयो। राष्ट्रपति आउनले लेबनानी अधिकारीहरूले अमेरिकी विदेश मन्त्री मार्को रुबियोलाई उक्त पहाड़ लेबनानी सेनाकै नियन्त्रणमा रहने सुनिश्चित गर्न आग्रह गरेको र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि त्यस प्रस्तावमा सहमति जनाएको बताउनु भएको छ। यसैबीच अमेरिकी कंग्रेस सदस्य डेलिया रामिरेजले गाजास्थित कमाल अदवान अस्पतालका निर्देशक डाक्टर हुसाम अबू सफियालाई तत्काल रिहा गर्न माग गर्नु भएको छ। सफियालाई सन् 2024 डिसेम्बर 27 इजरायली सेनाले पक्राउ गरेको थियो।

0: विश्व फुटबलका महान खेलाड़ी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रामा पनि पूर्ण विराम लागेको छ। 41 वर्षीय रोनाल्डोले खेल अघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। रोनाल्डोको विश्वकपमा 27 खेल खेलेका छन् भने कुल 11 गोल गरेका छन्। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। बर्ड फ्लूका कारण नष्ट गरिएका पंक्षीको क्षतिपूर्ति सरकारले एक हप्ताभित्र उपलब्ध गराउने। 11 जिल्लाका किसानका लागि 51 करोड़ विनियोजन। भयाममा आउन जैव विविधतालाई सम्पत्ति शुद्धिकरण विभागको सूचना। मकवानपुरमा 165 किलो गाँजा सहित 2 जना पक्राउ। कर्णालीका 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना।
1: लेबनानका राष्ट्रपतिले यो महिनाको अन्तिममा अमेरिकी राष्ट्रपतिलाई भेट्ने। इजरायलको नियन्त्रणमा रहेका गाँजाका डाक्टरलाई रिहा गर्न अमेरिकी सांसदको माग।
0: र बेल्जियम र स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। पोर्चुगल बाहिरिएसँगै रोनाल्डोले लिए विश्वकप यात्राबाट विदाई।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस्।
3: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
4: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
3: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
4: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
3: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी किएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
3: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
9: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
10: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
11: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
9: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
11: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
10: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
11: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
9: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
11: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
11: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
10: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: खै जन्मदाता दिनुहोस् त।
13: जन्म दर्ता गरेको छैन नि म्याडम।
12: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
13: हो र, मलाई त थाहा नै थिएन म्याडम।
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
13: पहिला कसैले भनेन?
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
15: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार विज्ञापन बोर्ड। डिभिजन वन कार्यालय रोल्पाको अपील।
9: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा जित्ने कार्य नगरौं।
11: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
10: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
11: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
9: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
11: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारीमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
9: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
17: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
18: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
17: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
18: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
19: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
20: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
19: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
20: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
19: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
20: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
21: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
19: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
20: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
21: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
19: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
20: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
19: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
20: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
19: डान बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
22: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
23: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
22: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
24: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
25: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
26: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
22: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
27: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन?
1: हैन, के भाथ र तपाईलाई
0: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
2: हो, यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हातखुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3, 98-65-44-83-83।
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर, मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
3: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
12: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
11: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
12: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
11: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
11: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
12: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
11: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
12: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
11: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: नगरौ बिना स्थिति दुखमा नपरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि, के भयो, सन्चो भएन?
2: होइन, यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
3: कार्यसूची छ: उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका साथै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको शीर्षकमाथि जवाब दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसपछि खर्च कटौतीका प्रस्तावहरूलाई निर्णायक छ पेश गर्ने र अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। साथै अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। सुदूरपश्चिम प्रदेश सरकारको बजेट 30 दिनपछि प्रदेशसभामा टेबल हुँदैछ। आज बिहान 11 बजे बस्नेगरी बैठक बोलाइएको प्रदेशसभा सचिव देव बहादुर बगटीले जानकारी दिनुभयो। बैठकमा आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले बजेटसँगै अर्थ विधेयक र विनियोजन विधेयक टेबल गर्ने कार्यसूची छ। असार 1 गते मध्यराति अर्थ मन्त्री धामीले इतिहासकै लामो बजेट करिब 37 अर्ब 70 करोड़को प्रस्तुत गर्नुभएको थियो, तर बजेटमा सत्तारूढ़ एमाले नै असन्तुष्ट भएपछि 3 हप्तासम्म टेबल समेत हुन सकेको थिएन। सुदूरपश्चिम सरकारमा प्रमुख सत्ता साझेदार एमालेका मन्त्रीहरू परिवर्तन गरी नयाँ मन्त्री पठाउने प्रयास अन्तिममा आएर रोकिएको थियो। बजेटबारे प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले पनि तीव्र असन्तुष्टि जनाउँदै आएको छ। अर्कोतर्फ मुख्यमन्त्री कमल बहादुर शाहले पार्टीभित्रको असन्तुष्टि समाधान गर्न मन्त्री फेरबदल गरे पनि हिजोको संसद दलको बैठकमा दुवैजना मन्त्री नै अनुपस्थित भएका थिए। आजको बैठक पनि दुई दलबीच सहमति भएमा मात्र बस्ने सम्भावना छ। मुख्यमन्त्री शाहले छुटेका योजनाहरू बजेटमा समेट्ने प्रतिबद्धता जनाएकोले बजेट टेबल हुने अपेक्षा गरिएको छ। पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पंक्षी तथा वस्तुको क्षतिपूर्ति स्वरूप राहत रकम एक साताभित्र उपलब्ध गराउने भएको छ। 52 करोड़ रूपियाँ रकम क्षतिपूर्ति स्वरूप एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको विभागले जनाएको हो। विभागले रोग नियन्त्रणको क्रममा किसानका नष्ट गरिएको पंक्षी, अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षतिको रकम मूल्याङ्कनको आधारमा 75% राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको छ। विभागका प्रवक्ता मुकुल उपाध्यायले पंक्षी, पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दावी गरेका सम्बन्धित धनीका बैंक खातामा एक साताभित्र रकम भुक्तानी गरिने जानकारी दिनुभयो। उहाँका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा पनि रकम उपलब्ध गराइनेछ। बर्ड फ्लू संक्रमणका हालसम्म 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको तथा करिब 70 करोड़ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको विभागले जनाएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरलाई बयानमा बोलाएको छ। आज एक सार्वजनिक सूचना मार्फत विभागले सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धानका लागि केही कुरा बुझ्नुपर्ने भएकोले 7 दिनभित्र कार्यालयमा ऊ आउन पूर्जी थमाएको छ। जेनजी आन्दोलन पश्चात देउवाको परिवार सम्पत्ति शुद्धिकरण अनुसन्धानमा परेको हो। केही दिन अघि मात्र देउवा दम्पतिले विभागलाई पत्र लेख्दै आफूहरू उपचारको सिलसिलामा विदेशमा रहेकोले साउन 26 गते नेपाल आउने जानकारी जानकारी गराएका थिए। जयवीर पनि परिवारसँगै विदेशमै रहेको बताइन्छ। परिवार शक्तिमा रहेको बेला जयवीरले आफ्नो व्यवसाय विस्तारका लागि शक्तिको दुरूपयोग गर्ने गरेको र रकम व्यवस्थापन गर्ने गरेको आरोप लाग्दै आएको छ। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको भन्दै विभाग र अख्तियारमा समेत उजुरी परेको छ। मकवानपुरको मनोहरी गाउँपालिका नौ खरंगा स्थित पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा 165 किलोग्राम गाँजासहित दुईजना पक्राउ परेका छन्। कोर क्षेत्रभित्र भारी बोकेर पैदल हिँडिरहेका मकवानपुर राक्सिराङ गाउँपालिका तीन पलासे बस्ने अन्दाजी 51 वर्षीय विक्रम सिन्तान र सोही स्थानका अन्दाजी 48 वर्षीय गोकर्ण मक्तानलाई शंका लागि चेक जाँच गर्दा उनीहरूको साथबाट 11 पोकामा राखिएको लागू औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ। हिजो उनीहरूको साथबाट बरामद गाँजाको तौल गर्दा 165 किलोग्राम रहेको पाइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र कर्णालीका 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन्। 79 स्थानीय तहमध्ये अब 33 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालन हुन बाँकी छ। जल तथा मौसम विज्ञान विभाग कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कणेलका अनुसार कर्णालीमा हाल मौसम मापन केन्द्र 71 सञ्चालनमा छन्। जल मापन केन्द्र 21 सञ्चालनमा रहेका छन् भने 2 हेर्नको लागि जनशक्ति नहुँदा काम हुन सकेको छैन। दैलेख र सुर्खेतको सिमाना स्थित गुराँसेमा मौसम राडर केन्द्र लामो समयदेखि बन्द रहेको कणेलले जानकारी दिनुभयो। उहाँका अनुसार चट्याङले क्षति पुर्याएपछि 2 वर्षदेखि ती केन्द्र प्रयोगमा आउन सकेका छैनन्। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु विदा हुन्छु। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: सारङ्गीको तारदेखि टुङ्नाको झुनसम्म हात पारेर पालनदेखि देउरा र टप्पासम्म कार्यक्रम सुसेली लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
6: कार्यक्रम सुसेली
5: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
6: कार्यक्रम सुसेली
7: AIO?
8: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
8: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
8: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
9: All in one mart, helping make your life easier.
10: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
11: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
12: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
12: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
11: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
12: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
11: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुख।
12: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
11: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
13: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
13: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
11: अनि के गर्नु त अब, म त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन, सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
17: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
18: मार्बल। मार्बलका सिपिङ प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
17: सुरक्षा घरको।

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज समानताको आवाज निष्पक्ष सक्रियताको अभ्यास
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुशेली
3: सारेङ्गीको तारदेखि तुङनाको धुनसम्म हतपारे र पालमदेखि देउरा र टप्पासम्म
4: सुसेली
3: सुसेली
4: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुसेली सुसेली

0: भयो जम्का भेट खोलौं अब मन पेट। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुशेलीमा। सुशेली लिएर आइपुगे म ओम भण्डारी। नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुशेली बिहान यसै समय प्रसारण हुने गर्छ। हामी हाम्रो संस्कृतिको कुरा गर्छौं जसभित्र भएको लोकगीत, लोकबाजा र लोकनाथ त सबभन्दा बढ़ी आउने नै भयो। कार्यक्रममा आज हामी सुशेली संवाद दिएर अतिथिसँग भलाभली गर्न आएका छौं। आज त कार्यक्रम खास छ, कार्यक्रम विशेष छ, कार्यक्रम भरि हामी सँगै रहनुहोला। आज रित्तै छैनन्, आज हामी पूर्ण छौं। हामीसँग प्रसिद्ध बाजा सारङ्गी, जसको बारेमा मैले धेरै भन्नै पर्दैन, सारङ्गी पनि छ। आज बढ़ी सारङ्गी सुन्छौं, सारङ्गी सुनाउँछौं। आदरणीय वरिष्ठ कलाकार, वरिष्ठ सारङ्गी वादक हामीसँग धर्मराज गन्धर्वजी हुनुहुन्छ। हजुर नमस्कार।
1: नमस्कार,
0: यहाँलाई हाम्रो प्रसारणमा हार्दिक स्वागत गर्न पाउँदा असाध्य खुसी लागेको छ। यहाँलाई हार्दिक स्वागत छ।
1: हस्, धन्यवाद मलाई हजुरको यो कार्यक्रममा बोलाइदिएर मेरा चाहिँ नि तिता मिठा कुराहरू राख्न पाउँदा म धेरै खुसी भएको छु।
0: व्यस्तता देखेर मैले उस्तो कर गर्न नसकेको, आज त्यो मौका झुर्यो, हामी भाग्यमानी छौँ।
1: बाजाले व्यस्तता नै बनाइरहेको छ। अधिकांश स्टुडियोहरूमा सेसनको लागि दौडधुप गर्छु, क्लास पनि दिइरहेको छु, मेरो आफ्नै इन्स्टिच्युट छ।
0: अरूलाई सिकाउने?
1: हजुर, अरूलाई सिकाउने पनि। अहिले चाहिँ धेरै आम साथीभाइहरूले चाहिँ सारङ्गीलाई अत्याधिकै रुचाएर सिक्न खोज्नु भएको धेरै पाइयो। मसँग धेरैजनाले सम्पर्क गर्नुहुन्छ। अझ मेरो समय चाहिँ पर्याप्त मात्रामा दिन सकिरहेको छैन, किनकि ममाथि एउटा जिम्मेवार छ, जुन मैले हरेक स्टुडियोहरूमा गएर हरेक कलाकारहरूको गीत बजाउनुपर्छ। त्यसमै दौडधुप छु र केही टाइम मिलाएर मैले क्लास पनि दिइरहेको छु।
0: यहाँको इन्स्टिच्युटको नाम
1: मेरो सारङ्गी नेपाल भन्ने छ।
0: यो कहाँ छ?
1: यो सामखुसीमा रेडन कलेज नजिकै छ।
0: हजुर, त्यहाँ गयो भने सिक्न पनि पाइयो।
1: एकदम एकदम।
0: कति बेला सिकाइरहनु भएको छ?
1: शुभ प्रभातबाटै गर्छु, बिहान 7 बजेबाट सुरु गर्छु। हप्तामा 3 दिन मात्रै छ, बिहान 7 बजेदेखि 9 बजेसम्म सिकाउँछु।
0: हामी अडियो कुराकानीमा छौँ, भिडियो भए मैले जम्मै देखाउँथे यहाँको हँसिलो मुहार। तपाईँ भन्दा बढी मुसुक्क हाँसेको देखिने सारङ्गी छ, मिल्ने भए त खल्तीमै हालेर लैजाउँदै चिटिक्काको सारङ्गी अब सिकाउनु पनि हुन्छ, बजाउने पनि हुन्छ। अब मैले भनिरहनु पर्थेन होला, यहाँको सारङ्गी नसुन्ने कम मात्रै नेपाली हुनुहुन्छ होला। अहिले चलेका धेरै जसो गीतमा, लोकगीतमा चाहिँ, अब फिल्ममा पनि त्यो गाँसिने गयो, लोकलयका गीतमा सारङ्गी छँदैछ। त्यसै अर्थ मैले भन्दा बढी त हाम्रो सुन्ने साथीले यहाँलाई चिन्नु भएको, तैपनि मैले सोधिहालेँ भेटमा। यहाँको थापथल
1: तनहुमा हो म जन्मेको चाहिँ, तनहु जामुने माथि मनपाङ गाउँपालिका थियो, चाहिँ मेघदह गाउँपालिका भएको छ। मेरो जन्म चाहिँ तनहुको
0: प्रेम दाईको गीतमा जामुने भन्छ,
1: एकदम हो, एकदम एक्ज्याक्ट त्यही नै हो।
0: दाईको यो एकदम लायकदारी ज्यान होइन, हस्तिलो मुहार, रसिलो बोली, नेपाली सेनाको लामो सेवापछि जाहिरे छोडेर सारङ्गीमा लाग्नु हो, यसको अर्कै कथा होला,
1: होइन
0: पछि जान्छौँ। त्योभन्दा अगाडि एक चरण चाहिँ सारङ्गी सुनेर र सुनाएर मात्रै अघि जाउँ कि जस्तो, त्यसपछि केही कुरा हामीलाई पनि फुरिहाल्ला कि भनेर।

0: जीवन्तर गीत सोचे जस्तो
1: सम्झे
0: जस्तो हुन्न जीवन
1: एकदम यथार्थमा यही कुरा रहेछ.
0: कस्तो कस्तो गीतमा सारङ्गी बजाउन सकिन्छ?
1: सारङ्गी अरू इन्स्ट्रुमेन्ट जस्तै नै हो, धेरै खालका गीतहरूमा बजाउन सकिन्छ. विशेष त यो अब लोकबाजा नै भयो, लोकगीतको त अभिन्न अङ्ग नै भयो होइन. अन्य गीतहरूमा पनि मैले जस्तै तामिल गीतहरूमा, हिन्दी गीतमा, अङ्ग्रेजी गीतमा, भजनमा, पप गीतमा सम्म बजाएको छु. अब यसलाई बजाउने तरिका, त्यो म्युजिक हेरेर, त्यो अनुसारले सुनेर हरेक गीतमा बजाउन सकिन्छ सारङ्गी चाहिँ.
0: अङ्ग्रेजी गीतमा
1: अङ्ग्रेजी पनि बजाउनु मिल्छ र बजाएको छु मैले. यहीँ नेपालमा हाम्रो एकजना भाइ हुनुहुन्थ्यो, उहाँको नाम मलाई ठ्याक्कै नाम आएन, प्रायः यहीँ गीत रेकर्डिङ गर्नुहुन्छ
0: हजुर,
1: उहाँको स्टुडियोमा मैले अङ्ग्रेजी गीतमा पनि बजाएको छु. उहाँको आफ्नै लिरिक्स, आफ्नै सङ्गीतमा.
0: त्यसकारण हाम्रो लोकबाजा सारङ्गी चाहिँ हाम्रो घर मजदुरीदेखि दरबारसम्म, नेपालदेखि विदेशसम्म पुग्दो रहेछ. त्यस्ता किसिम बजाउँदा चाहिँ के तार थप्नु पर्ने केही हो कि?
1: यही त्यस्तो होइन, यसको जुन सूत्र अरू इन्स्ट्रुमेन्टमा हुन्छ, जुन सारेगामा पदाने छ, यसमा पनि सेम हो. कुनै तारहरू थप्नु पर्दैन, बच्छ.
0: कस्तो कस्तो माग आउँछ, कति आउँछ, कति गीतमा बाजा बजाउनुहुन्छ यो सारङ्गी?
1: अहिलेसम्म त मैले 53 सालदेखिबाट रेकर्डिङमा बजाएँ. बीचमा म मेरो जागिरको सिलसिलाले
0: त्यही अघि नै भने नेपाली
1: हो रेकर्डिङमा एकदम फाटाफुट्टा त्यस्तै सम्पर्कमा मात्रै हुन्थ्यो. अनि पछि मैले अब 2064 सालमा मैले जागिरबाट चाहिँ नि राजीनामा दिएपछि अनि म स्टुडियोतिर नै फोकस भएँ. त्यस पछाडि खासै पछाडि फर्केर हेर्नु परेको छैन गीत सङ्गीत बजाउनको लागिलाई चाहिँ.
0: दिनमा कति गीत जतिमा समय बजाएको एक्का छ? धेरै न?
1: यो त कोरोना पछाडि त हरेक व्यवसायहरू अलिक धराशायी नै भए होइन. त्यस अगाडि चाहिँ अत्याधिक नै मैले बजाएको भनेको 41 गीतसम्म बजाएको थिएँ मैले एक दिनमा. एकदमै त्यो थियो बिहानदेखि बेलुकासम्म. जतिखेर यो सिजनको बेला थियो, तिजको अत्याधिक सिजनको बेला हो यो तिजको. धेरैले प्राय अब एउटा गृहिणीले पनि आफ्नो श्रीमानसँग ल है मलाई अरू होइन, म योचोटि चाहिँ तिजको गीत म गाउँछु, बरु तरकारी किन्न हजुरले दिएको पैसा थोरै थोरै उबारेर भए पनि म एउटा गीत चाहिँ गाउँछु भन्ने धेरै महिलाहरू हुनुहुँदो रहेछ. मैले त्यो पाएँ जुन समग्रमा कलाकारहरूले मात्रै नगाएर अरू चाहिँ गृहिणीहरूले पनि धेरैले सोख भएका इच्छा भएकाहरूले गर्दाखेरि त्यतिखेर हाम्रो डबल दुगुना नै काम अलि चाहिँ बेसी माग हुन्छ. त्यो अवसरमा मैले 41 बजाएको थिएँ.
0: अहिले पनि त्यति संख्या नभए नि दिनमा 5-7 8 बजाएको कुरा त सामान्य भइरहेको.
1: त्यति त मेरो चुलो बल्नको लागि पनि बच्छ.
0: अब मैले सोध्नु पर्दैन होला कि कति कमाई हुन्छ भनेर. अब 41, 5, 10, 20 गीत एकै दिनमा भएपछि कमाई पनि त राम्रो छ.
1: मैले त्यो कुरा गरेँ कोरोनाभन्दा अगाडि होइन, त्यस पछाडि त सत्तै नै घट्यो. त्यस पछाडिका पनि अब यो विभिन्न चाहिँ राजनीतिक माहौलले, विभिन्न काण्डहरूले गर्दाखेरि गीतहरू त्यति चाहिँ नि मान्छेले चाहिँ नि नसुनिएको देखियो भनौँ न, भ्युज त्यति नगएको देखियो र कलाकारहरूलाई त्यसबाट आउनुपर्ने फिडब्याक राम्रो नआएपछि अलिक गीतहरू कम गर्न थालेको हुन् कि अलिक अझ थोरै पनि पढ्न गएको. अनि अब तपाईँको हाम्रो यो मध्य पूर्वतिर हुने मलेसिया, साउदी, कतारतिर हुने दाजुभाइ दिदीबहिनीहरूले पनि गीत सङ्गीतमा एकदमै इन्ट्रेस्ट दिएर तपाईँले तपाईँको चाहिँ उहाँले कमाएको एक महिनाको स्यालेरी खर्च गरौँ न त गीत सङ्गीतमा भनेर पहिला उहाँहरूले धेरै गर्नुहुन्थ्यो. अहिले त्यो खालको वातावरण पनि रहिरहेको छैन र नर्मल अहिले अब 2-5 गीतमा चाहिँ बजाइराखिएको छ, चुलो चाहिँ बलिरहेछ भन्नुपर्छ.
0: अब गीतको समय हेरेर कति लामो लाग्छ, कति मेहनत लाग्छ, त्यो हुन्छ रेट चाहिँ होइन. रेट त कम्तीदेखि बढीमा कतिसम्म लाग्छ एउटा गीतमा सारङ्गी एउटा भाग?
1: नर्मल ठिकै अब नेपाली बजार सौदो खर्च हुन्छ हेर्नुहोस् हरेक बाजाहरूको होइन, ठिकै छ. अब सन्तोषजनक नै छ. अब यति उति भन्नुभन्दा नि हाम्रो हिसाबमा मेरो 20-25 वर्षको काम गराएको कारणले गर्दाखेरि त खासै चित्त बुझ्दो छैन हाम्रो पारिश्रमिक. तैपनि अब नेपाली माहौल नेपाली गीत संगीत ठूलो बजार छैन हैन त्यो सँगै हाम्रो एउटा रेट राखिएको हुन्छ
0: यहाँको नेपालीहरुको अहिलेको आय अनुसार जस्तै बजारको अवस्था अनुसार चित्त
1: बुझ्छ
0: त्यसैले धानिया छ
1: एकदम
0: यहाँको त्यसैले पारिवारिक खर्च पर्छ सारा
1: हरेक
0: यो चमक दमक हाम्रो जीवनचर्यामा चाहिँ त्यसैले थैया छ धेरै लामो कुरा गर्नु परेन अहिले नेपालको बजार कति महँगो छ काठमाडौँको बसाई त्यसै महँगो
1: छ
0: अनि तर एउटा कुरा चाहिँ आजै म ढुक्कले बस्छु कहीँ जान्न केही पनि गर्दिन भनेर बस्ने अवस्था छैन कहीँ न कहीँ जानै पर्छ र आजै पनि कति व्यस्त हुनुहुन्थ्यो होला फेरि मैले आउनुहोस् भने यता पनि आउनु पर्यो देखो यो बाजाले तपाईँलाई हिँडाइराखेको छ चलाइराखेको छ त्यसर्थ त्यो त वरदानै भइगयो
1: मेरो लागि वरदानै हो भन्छु यसले युरोपका पाँच सातवटा मुलुक पनि डुलायो
0: आहा त्यहाँसम्म पुग्नु
1: हजुर सिङ्गापुरतिरदेखि लिएर चाइनादेखि लिएर तपाईँको अब भारतको मुम्बई भन्ने ठाउँमा जहाँ सङ्गीतको खानी
0: हो
1: त्यहाँसम्म मलाई यो सारङ्गीले चाहिँ नि पुर्यायो
0: फिल्ममा बजाउन जानु
1: भन्दा पनि त्यहाँ एउटा कार्यक्रम थियो अनि त्यतिखेर चाहिँ हाम्रो गायक कुमार कान्छा दाई हुनुहुन्थ्यो उहाँले चाहिँ आह्वान गर्नुभएको थियो मैले यहाँबाट 12 जनाको ग्रुप मैले ह्यान्डलिङ गरेर लिएर गएको थिएँ त्यस क्रममा त्यहाँ अब 2-3 ठाउँमा कार्यक्रम पनि भयो अनि त्यसपछि मलाई कुमार कान्छा दाईले एउटा हिन्दी गीतमा बजाउने अवसर दिनुभयो जुन गीतको अब त्यो 2006 कुरा थियो मैले अहिले त्यो ठ्याक्कै गीत सम्झिन सकिनँ अहिले आफूलाई नै एकदम त्यतिखेर चाहिँ केही याद गरिएन होइन सायद त्यो गीत अब हिट होस् नहोस् होइन मैले हिन्दी गीतमा पनि बजाएको थिएँ भन्ने एउटा सम्झना हुन्थ्यो त्यतिखेर चाहिँ त्यो केही खोज्ने उने गरिएन होइन
0: कतै हिन्दी गीतमा त्यो बजिया छ
1: काहीँ न काहीँ त पक्कै बजेकै होला
0: अब यो हिन्दी गीत सुन्नेहरूलाई त कुरा थाहा होला तपाईँले त्यो अवसर पनि प्राप्त गर्नुभयो त्यस कारण त सारङ्गीले तपाईँलाई विश्व घुमायो नेपालभरि त कहाँ कहाँ पुर्यायो
1: नेपालको 63 जिल्ला डुले
0: गीतहरू बज्दा तपाईँको सारङ्गीसँगै छ सारङ्गीसँगै तपाईँ गुन्जिनु भएको छ त्यसर्थ तपाईँ पनि भाग्यमानी हामी पनि भाग्यमानी होइन अनि यो सिकाएको चाहिँ अब बा आमाकै देन ठाउँ परिस्थिति हो कसरी
1: एकदम त्यो चाहिँ अब हजुरको सानैदेखिबाट बजाइन्थ्यो बुवाले बजाउनुहुन्थ्यो अब घरमा एउटा बाजा भइसकेपछि प्राय अब बच्चाहरूले त सिक्न खोजि नै हाल्छन् त्यो त अब
0: स्वाभाविकै
1: भयो त्यसरी नै मैले अलिअलि केही त बजाउँथेँ तर यस सम्बन्धी चाहिँ यो सूत्र अनुसार जानुपर्छ भन्ने थाहा थिएन गाउँमा होइन अब पछि काठमाडौँ आइसकेपछि चाहिँ केही क्लासहरू लिएँ
0: जागिर अघि कि पछि
1: जागिर अघि अनि त्यस पछाडि म सेनामा भर्ती भएँ सेनामा भर्ती भएपछि पनि म्युजिकतिरै नै गर्न पाइन्छ भनेर म म्युजिक लाइन नेपाली सेनाको ब्यान्ड कम्पनीमा सर्भ गएँ त्यहाँ गएर मैले वेस्टर्न म्युजिकहरू सिक्न पाएँ वेस्टर्न नोटेसनहरू त्यसपछि मलाई अलि मेहनत गर्नुपर्दो रहेछ हाम्रो नेपाली बाजा पनि एकदमै राम्रो बाजा रहेछ हरेक गीतमा बन्न सक्ने हुँदो रहेछ भनेर त्यसपछि मैले लगातारको चाहिँ आफ्नो साधनाहरू गर्न थालेँ धेरै ठाउँमा चाहिँ मैले धेरै मान्छेको मन जित्न सफल भएँ
0: त्यो फ्युजन संयोजन गर्न तपाईँले सक्नु अहिले भन्नुभयो नि धेरै जसो प्रकारका गीत अब हिन्दीमासम्म अङ्ग्रेजीमासम्म तपाईँको सारङ्गी बोज्यो त्यही वेस्टर्न म्युजिककै जानकारीले ज्ञानले तपाईँलाई त्यता पुर्यायो तर मजा त सारङ्गी समाएर सारङ्गी काखमा राखेर हेरेर बजाउँदा जति आनन्द छ अरू वेस्टर्न म्युजिकले नेपालीलाई त्यति आनन्द नदिने भएर त होला त्यस कारण सम्पूर्ण समय अब पूर्णकालीन भएर तपाईँ सारङ्गी गाउनु ताकि जाहिरै छोडेर
1: हजुर
0: कहिलेकाहीँ पछुतो फिक्री लाग्ने केही कुरा छ
1: 10 वर्ष खाएँ 53 साल जागिर खाएँ सकिएपछि 64 लाग्यो अनि यो आम चाहिँ नि त्यतिखेरको जनयुद्धको
0: हजुर
1: जुन सरकारसँगको मेलमिलाप भयो त्यस पछाडि मैले राजीनामा लेखेको थिएँ
0: कतिले मेलमिलाप भएपछि फेरि जागिर ज्वाइन
1: गर्नु मलाई त्यतिखेरसम्म सारङ्गीले एकदम एकरो बनाइसकेको थियो
0: त्यो अरू कुनै नोकझोकले होइन त्यो सारङ्गीले नै हो
1: सारङ्गीले
0: जसको मोह पर्दै गयो बुवाको नाम चाहिँ
1: मेरो बुवाको नाम रामबहादुर गन्धर्व उहाँको चाहिँ नि झम्कबहादुर पनि भनेर चिनिनुहुन्छ बुवा चाहिँ बुवा पनि कलाकार हुनुहुन्थ्यो बुवाले पोखराको डाँफे क्लब भन्ने कल्चर कार्यक्रम हुन्थ्यो नेपाली कल्चरहरू देखाउने विदेशीहरूलाई त्यहाँ सारङ्गी बजाउने गाउने गर्नुहुन्थ्यो रेडियो नेपालतिर पनि आउनुभयो त्यो बेलाको चाहिँ त्यतिखेर आएर अब त्यहाँ सधैँ रेकर्डिङ नहुने अनि त्यसपछि त्यहाँको आम्दानीले अलिक कम हुने अनि हामी बालबच्चा धेरै अनि त्यसपछि बुवाले त्यहाँ गर्नु भएन र अस्थायी हुनुहुन्थ्यो अगाडि नै पसेको कारणले गर्दाखेरि अलिक धेरै स्टुडियोहरूमा 75% जति स्टुडियोहरूमा मैले बनाउँछु
0: बनाउनुहुन्छ कि नै
1: 15-16 वर्षको उमेरतिर अलिअलि ट्राई गरिएको थियो त्यस पछाडि अब हातमा काट्नेदेखि लिएर हामीलाई हतियार चलाउनु त्यति राम्रो नआउने त्यस कारणले मैले चाहिँ अब म बजाउने नै हो अब बनाउनु भन्दा नै बजाउँछु
0: यो चाहिँ हजुरले आफै बनाउनु भयो कि यो अरूले बनाउनु
1: आज 4 दिन जति भयो होला यो मलाई चाहिँ मेरो गोपाल सारङ्गी हाउस भन्ने चाहिँ एउटा सारङ्गी बनाउने कम्पनी छ उहाँ मेरो एकदम निकटतम नाता नै बन्नुहुन्छ जो नाताले जोइन गर्नुहुन्छ उहाँले मलाई उपहार दिनुभएको यो सारङ्गी चाहिँ एकदम 3-4 दिन मात्र भयो कम्ती 30 गीतभन्दा बढीमा बजिसक्यो यो
0: हजुरको आँखा छल्न पाए चाहिँ नदेखि थाहा नपाई पनि लिएर जाउँ जस्तो छ म अनि लाउने
1: हजुर
0: अब यसबाट कुनै लोकगीतमा हजुरलाई मन परेको गीतमा

0: काउली फूल
1: बन्दागिरी भन्ने गीत हो, मलाई यो अत्याधिक मनपर्ने नोटहरू छन् यसमा।
0: कहिले हिँड्दा गुत्ता लाग्दैन नि तपाईँलाई, अर्थ केही गरे भए, यसो गरे भए, त्यसो गरे भए भन्ने त कहीँ छैन, त्यस्तो छ र कि?
1: त्यस्तो खासै त्यस्तो क्षण आएन। मलाई मेरा दाजुहरू एकजना रेडियो नेपालमै हुनुहुन्छ, एकजना चाहिँ नि नेपाल प्रहरीको हल्लामा चाहिँ पेन्सन निस्कनु भएको हो। उहाँहरूले मैले जागिर छोडिसकेपछि तैँले बाहिर राष्ट्र नै गएर केही गर्नुपर्छ, जागिर छोडिस, नसुन्नु थियो भनेपछि मैले होइन, म सारङ्गीप्रतिको चाहिँ मेरो एकदम मोह छ, बिस्तारै यहाँ दोहोरी साँझहरू छन्, बिस्तारै रेकर्डिङतिर पनि छिर्न सकियो भने म चाहिँ नि गर्न सक्छु।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: लौ उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्थ्यो अरे नि।
5: हो र, होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खासखुस कुरा आउँदैछ, के भयो भन त?
5: के भएन मिस,
6: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक स्रोतका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
0: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
0: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिनभित्र अनिवार्य गर्ने गर्नुहोस्।
4: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
0: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फँसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरे जरिवाना समेत हुन सक्दछ।
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
5: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि बाह्रै वर्षमा बेचेँ, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
12: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
11: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
12: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
11: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
12: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
13: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय।

0: मानव बीच विखल तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेच बिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा

0: पर्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
1: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै

0: त्यही दाँडामा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
0: दाना लिएर आऊ त।

0: भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार विज्ञापन हो।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार छ्याथिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै

0: के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिक मा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक दाँत गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15 दान।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर
2: के रे नानी त भर्खर

0: तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकल

0: Voy pa.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मानसिक समस्याबाट बच्ने उपायहरू।
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
7: असल साथीहरूसँग मात्रै संगत गरौं।
6: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए भानु, अँध्यारो छ, टर्च बालेर जाऊ।
10: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
10: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
8: नेपाल सरकार, विज्ञापन हो।
11: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
13: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पनि?
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
13: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
12: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
13: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
12: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
13: ओहो नमस्कार नमस्कार, सबैजना।

0: बस्नु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उपभ्रमण थियो हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
0: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ
2: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपकर्मछु
0: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नु
2: अहिले अलिक हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु भयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन हो
5: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
6: देख्नु भयो औषधि हाल्नु
5: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
6: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँको
5: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
5: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
6: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो
5: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
6: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: मरे के हो
1: तेरो त रगतै रगत भयो म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: निको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको उडास्तरको छलफल शुरू गरौँ त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा बिग्रेको कुरा सुन्छौ
3: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन घुक्को फुल्ने ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
3: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
3: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
3: नेपाल सरकार विज्ञापन
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ
6: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्
7: पानीका मुहानहरू सुक्दैछन् खाने पानीको हाहाकार हुँदैछ खेतहरू बगर बन्दैछन्
6: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ
6: के यस विपत्तिको कुनै समाधान छैन त
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास
6: खाली जमिनमा बिरुवा रोपौ रोपेका बिरुवा हुर्काउ वन जंगलको संरक्षण गरौ
7: आफू बाँचौ र अरूलाई पनि बचाउ डिभिजन वन कार्यालय दिबाङ रोल्पा
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
8: के भयो के को हल्ला खल्ला हो यो
9: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि
3: गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले चारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
6: हामीले त ध्यानै नदिएको,
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
8: के भयो, के को हल्ला खल्ला हो यो,
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए,
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन
8: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले चारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
6: हो त है, हामीले त ध्यानै नदिएको,
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नमस्कार स्वयंसेविका दिदी।
12: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
12: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
12: हो त,
13: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
12: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
15: तीन दिन भयो।
14: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
15: केही हुन्न म सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
14: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
15: मुहार महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुहार, पहिलाको जस्तो छैन अहिले।
16: हो तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
14: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेको, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
17: महिनावारीलाई मर्यादित गर्न, विभेद अन्त्य गर्न।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुकिनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई भोच्याउने, नीच देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा तुलसीपुर दाङ,
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 9578821105,
2: 9479702802,
3: 9805582605
2: र 9810939940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् साङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही साङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
6: डाक्टर कमल जङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
6: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कोलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कोलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरे। गरिने
4: फर्म टाउल दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता उटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
5: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08951670
4: बाथरूम एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
7: जति अस्पताल भए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
8: होइन के भाषा र तपाईँलाई
7: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
7: मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
8: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443883
8: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
9: बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
10: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
11: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
10: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
11: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दात बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
11: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराहिदान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराहिदाङद्वारा जारी सन्देश।
12: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
12: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: ल उसो भए म सामान लिन गइहाले।
12: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578-30504।
12: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: समुदायको लागि सामुदायिक रेडियो जलदला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र में एफएम बयानबे छियानबे थोप्लो चार में खास हमारे वेबसाइट झलझला प्रेस डट कम तथा फेसबुक डट कम प्लस रेडियो झलझला संसार भर के साथ प्रसारण भइरहेको बेलुकी छ बजे को समाचार संध्या में म वन्दना घरती को तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। निजी क्षेत्रको कर्जा 11% पुर्याउने लक्ष्य सहित मौद्रिक नीति सार्वजनिक अटिजम र बौद्धिक अपाङ्गता भएकालाई हेरचाह गर्न 331 जनालाई तालिम। प्रधानमन्त्री कार्यालयको निर्देशनमा डीडीसीको अनुगमन धमाधम कार्यवाहीमा प्रदेश कर्मचारी शेयर बजार 24 अंकले बढ़्यो 4.40 अर्ब रूपैयाँको कारोबार। रोल्पामा नयाँ विद्युत मिटर वितरण सेवा सार मसान्तसम्म बन्द लुम्बी खोला जलविद्युत आयोजनाको आईईई प्रतिवेदन बारे राय सुझाव माग। सुनसारी गाउँपालिकाको 20 औं गाउँसभा असार 29 गते नीति कार्यक्रम र बजेटमाथि छलफल हुँदै देउखोलीको गढुवाबाट गाँजा सहित एकजना पक्राउ। श्रीलंकाको कारागार हिंसामा मृतक 27 पुगे छानबिन शुरू अर्जेन्टिना र इजिप्ट पहिलो पटक आमन्नी सामान्य हुँदै।
1: यो केटासँग त म बिहे गर्दिन कस्तो नमिलेको दाँत हो बाङ्गुटिङको पनि छ अझ दाँत किराले पनि खाछ यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन् होइन अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो मेडिकलको औषधिले केही कामै गरेन म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ मेरो हुनेवाली बुढी म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है त्यसपछि नाइ नभन्नु नि।
1: हजुर हाम्रा सेवाहरू
2: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने नदुखाई दाँत निकाल्ने बाङ्गा टिङ्गा दाँत।

0: तारले बाधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9851904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
2: अब समाचार शुरू गरौ। निजी क्षेत्रको कर्जा 11% पुर्याउने लक्ष्य सहित मौद्रिक नीति सार्वजनिक सम्बन्धी प्रसंगबाट नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। गवर्नर डाक्टर विश्वनाथ पौडेलले आज सार्वजनिक गर्नुभएको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रभाव हुने कर्जा 11% विस्तार गर्ने लक्ष्य लिएको छ। यसै मौद्रिक नीतिले आउँदो आर्थिक वर्षमा मुद्रास्फीति 5.5% भित्र सीमित राख्दै आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य लिएको छ। आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको गवर्नर बौडेलले बताउनुभयो। संस्थागत ऋणीको व्यक्तिगत जमानी सम्बन्धी व्यवस्थामा कडाई गर्ने, कालो सूचीमा पर्ने व्यक्तिको संख्या घटाउन विद्यमान व्यवस्थाको पुनर्वलोकन गर्न मौद्रिक नीतिमा उल्लेख छ। साथै संस्था अनुसार शेयर कर्जा सीमा निर्धारण हुने, सार्वजनिक विद्युतीय गाड़ीमा कर्जा सुविधा थप सहज बनाइने भएको छ। यसपटकको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ। बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टकृत सेवा दिने अवधारणा कार्यान्वयनमा आउने भएको छ। शाखा खोल्ने तथा बन्द गर्ने व्यवस्थालाई थप लचिलो बनाउने, डिजिटल बैंक सेवा विस्तार गर्ने तथा संचालन खर्च घटाएर त्यसको प्रतिफल ग्राहकसम्म हस्तान्तरण गर्ने मौद्रिक नीतिमा उल्लेख छ। बाहिरी दबावका कारण मूल्य वृद्धिमा केही प्रभाव परेको भए पनि आउँदा महिनादेखि मुद्रास्फीतिको दबाव क्रमशः कम हुँदै जाने राष्ट्र बैंकको अपेक्षा छ। यस्तै मौद्रिक नीतिले शेयर बजारलाई पनि सहजीकरण गरेको छ। शेयर धितो कर्जाको सीमा अब संस्थाको सबलताका आधारमा निर्धारण हुने व्यवस्था मिलाउने राष्ट्र बैंकले जनाएको छ। काठमाडौँ महानगरपालिकाले अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाको शारीरिक मानसिक तथा सामाजिक विकासमा सहयोग गर्न उनीहरूसँग प्रत्यक्ष सम्पर्क तथा संवादमा रहने 331 जना व्यक्तिलाई तालिम प्रदान गरेको छ। आह्वानी फाउण्डेशनको सहकारीमा सञ्चालन गरिएको तालिममा विशेष अवस्थाका बालबालिकाका अभिभावक, स्वास्थ्य प्रबन्धन केन्द्रका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्। अन्य बालबालिका भन्दा फरक अवस्था भएका बालबालिकाहरूलाई सजाय वा दबाव नदी उनीहरूको अवस्था बुझेर सहयोगी वातावरण बनाउन सहयोग होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरेको बौद्धिक अपाङ्गता एवं अटिजम भएका व्यक्तिका लागि स्वास्थ्य कार्यक्रमका फोकल पर्सन पवन ठाकुरले जानकारी दिनुभयो। अभिभावकलाई लक्षित तालिम कार्यक्रममा बोल्दै व्यवहार विश्लेषक तथा प्रशिक्षक प्रज्ञा श्रेष्ठ प्रधानले अटिजम र बौद्धिक अपाङ्गता रोग नभई विकास सम्बन्धी अवस्था भएकाले समयमै पहिचान, उचित सहयोग र निरन्तर अभ्यास मार्फत बालबालिकाको क्षमता अभिवृद्धि गर्न सकिने बताउनु भएको छ। अटिजम भएका बालबालिकामा नाम बोलाउँदा प्रतिक्रिया नदिनु, आँखामा कम हेर्नु, बोलाई ढिलो हुनु, सामाजिक अन्तर्संवादमा रूचि कम देखाउनु तथा एउटै व्यवहार वा गतिविधि दोहोर्याइरहनु जस्ता संकेत देख्न सक्छन्। यस्तै बौद्धिक अपाङ्गता भएका बालबालिकामा सिकाइको गति सुस्त हुनु, तर्क र समस्या समाधानमा कठिनाई हुनु, दैनिक जीवनका लागि काममा उमेर अनुसार आत्मनिर्भर हुन नसक्नु तथा सामाजिक नियम बुझ्न समस्या देखिन सक्छ। प्रावधानका अनुसार यस्ता बालबालिकाको व्यवहारलाई समस्या नभई संचारका माध्यमका रूपमा बुझ्न आवश्यक छ। कराउने, धम्क्याउने, जिस्काउने वा अरूसँग तुलना गर्ने व्यवहारले समस्या झन बढ़ाउन सक्ने भएकाले सकारात्मक व्यवहारबाट उनीहरू को व्यवस्थापन गर्न सकिन्छ। उहाँले भन्नुभएको छ, उनीहरूसँग सरल र स्पष्ट भाषामा कुरा गर्न, उत्तर दिन पर्याप्त समय दिने, दैनिक गतिविधिको पूर्व जानकारी गराउने तथा राम्रो व्यवहारको प्रशंसा गर्ने अभ्यासले उनीहरूको विकासमा मदत हुनेछ। तालिममा बालबालिकाको आत्मनिर्भरता विकास गर्न दैनिक जीवन उपयोगी शिव शरणमा सिकाएको थियो। यस अवस्थाका बालबालिकालाई दृश्य सामग्री तथा चित्रहरूको प्रयोग गराउँदा, नियमित खेलकुद र अभ्यासमा सहभागी गराउँदा तथा उनीहरूको क्षमता अनुसार जिम्मेवारी दिँदा आफ्नो परिवर्तन अनुभूति गराउनु तालिमको मुख्य उद्देश्य रहेको थियो। तालिममा स्पेस थेरापी, अकुपेन्सन थेरापी, व्यवहार व्यवस्थापन, विशेष शिक्षा तथा परिवार र विद्यालयको समन्वयले बालबालिकाको संरचना, सिकाइ र सामाजिक शिव विकासमा पार्ने सकारात्मक प्रभाव सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान तालिमका विषय रहेका थिए। यस अवस्थाका बालबालिकाका घरमा भएपछि जागिर, व्यक्तिगत तथा घरयासी अन्य सबै काम छोडेर उनीहरूकै हेरचाहमा लाग्नुपर्छ। उनीहरू के चाहन्छन्, अस्वाभाविक व्यवहारलाई कसरी सामना गर्ने भन्ने ज्ञान नहुँदा दिक्क मान्नुपर्ने अवस्था थियो। हाम्रो दुःखलाई महानगरले महसुस गरेको छ, पीड़ा बुझेर सहयोगको हात अगाडि बढ़ाएको छ, त्यसकारण हामी आभारी भएका छौं, उहाँले भन्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान डीडीसीले संकलन गर्ने कक्ष दूधको गुणस्तर सुधारका लागि कड़ाईका साथ मापदण्डको कार्यान्वयन गरेपछि गुणस्तरमा सुधार देखिएको हो। डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनपछि शंकास्पद देखिएका दूधका खेप तत्काल हटाउने व्यवस्था गरिएको छ भने खरिदमा फ्याट र एसएनएफको मापदण्ड परिमार्जन गरी उच्च गुणस्तरको दूध खरिदलाई प्राथमिकतामा राखिएको छ। डीडीसीका चुसियान केन्द्रहरूले फ्याट र एसएनएफको आधारमा संकलन गरी चलानी पठाउने तथा आयोजना पुगेपछि प्रयोगशालामा पुनः गुणस्तरीय परीक्षण हुने व्यवस्था गरिएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि खाद्य प्रविधि तथा गुण नियन्त्रणका विभागले यही असार 15 गते दूधको नमूना परीक्षण गर्दा चुस्यान केन्द्रले चलानीमा उल्लेख गरेको फ्याट र एसएनएफको वितरण भन्दा कम गुणस्तरको दूध भेटिएको थियो। यसैबीच यसपछि सबै चुस्यान केन्द्रको परीक्षण गरिएको र यसअघि देखिएका शंकास्पद विषयमा पनि छानबिन जारी रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिनुभएको छ। लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 24.57 अंकले बढ़ेर 2651.68 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा व्यापार समूहको उपसूचक 1.89%, बैंक समूहको उपसूचक 1.51%ले उकालो लागेको छ। आज 210 कम्पनीको शेयर बढ़ेकोमा 57 घटेको छ। यस्तै 10 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज कलंगा हाइड्रोको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको 30% घटेको छ। आज नेप्चेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.55 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 95,19,000 किता शेयर 4.40 अर्ब रूपैयाँमा किनबेच भएको छ। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। वैकल्पिक विश्रामपछि रोल्पामा नयाँ विद्युत मिटर वितरण सेवा असार मशान्तसम्म बन्द। लुगरी खोला जलविद्युत आयोजना आईईई प्रतिवेदन बारे राय सुझाव माग लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।

0: ଆଜି ତୋ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତୋ ଜନ୍ତା ତୋ ଚିଜ ଖାନ ପନି ତି କହିନ ଦୁଃଖେ କୋ ଦୁଃଖି କରଛା ଦାନ୍ତ ଉପକାର ପନି କରୁ ପନି ଝିଅ ଝୁରି କୁ ଦାନ୍ତ ତୋ ଜନ୍ତାଙ୍ଗୁ ଟିଙ୍ଗୋ ଝୁ ନୁଆଉନି ଭାଗ ଛ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସବୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ନ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनील चौर रोल में जानुहोस् निको हुना
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840740318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सहरको आवाज थोरैको मनभुटुमा गुन्जि रहने रोलपाली आवाज यो हो तपाईँको मनको आवाज रेडियो साझा 96.4 MHz
6: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ अब खबर परिक्रमा नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगंज अन्तर्गतको रोल्पा वितरण केन्द्रले नयाँ विद्युत मिटर वितरण सेवा स्थायी रूपमा बन्द रहेको जनाएको छ वितरण केन्द्रले सूचना जारी गर्दै आर्थिक वर्ष 2082-83 को वार्षिक हिसाब मिलान क्लोजिङ गर्नुपर्ने भएकाले 2083-84 गतेदेखि असार मसान्तसम्म सिंगल फेस थ्री फेस तथा टीओडी टाइम अफ डे का नया विद्युत मीटर वितरण कार्य बन्द रहने जानकारी दिएको हो प्राधिकरणले यस अवधिमा नयाँ मिटर जडान सेवा उपलब्ध नहुने भएकाले सेवाग्राहीलाई आवश्यक योजना बनाएर सेवा लिन अनुरोध गरेको छ यसबाट ग्राहक महानुभावमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले क्षमा याचना समेत गरेको छ उक्त सूचना रोल्पा वितरण केन्द्रका साथै सुनिचौर र होनेरी नो लाइट तथा आए काउन्टरमा समेत लागू हुने जनाएको छ त्रिपुरा सुन्दरी हाइड्रो इनर्जी प्रणालीले प्रस्ताव गरेको 6.6 MW क्षमताको लुङ्ग्री खोला जलविद्युत आयोजना सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण आईईई प्रतिवेदनमा स्थानीयवासी तथा सरकारवालाबाट राय सुझाव संकलन प्रक्रिया अघि बढ़ाएको छ कम्पनीले ऊर्जा जलस्रोत तथा सिंचाई अन्तर्गत मन्त्रालय अन्तर्गत विद्युत विकास विभागबाट अध्ययन अनुमति प्राप्त गरी रोल्पाको सुनिल स्मृति गाउँपालिका र प्युठानको सुर्गोदोरी नगरपालिका क्षेत्रमा आयोजना अध्ययन गरिरहेको जनाएको छ सोही क्रममा आईईई प्रतिवेदनको मस्यौदामाथि सार्वजनिक सुनाई सम्पन्न भएपछि वातावरण संरक्षण नियमावली 2077 अनुसार थप राय सुझाव संकलनका लागि सूचना टास तथा प्रकाशन गरिएको हो प्रस्तावित आयोजनाको जडित क्षमता 6.6 MW रहेको छ भने डिजाइन डिस्चार्ज 10.43 घनमिटर प्रति सेकेण्ड नेट हेड 102 मिटर बाँधको लम्बाई 50 मिटर हेड रेस पाइप 6500 मिटर पेनी स्टक पाइप 150 मिटर तथा टेलर रेस 100 मिटर रहने उल्लेख गरेको छ। आयोजनाबाट रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका 2 र 4 तथा प्युठान जिल्लाको स्वर्गदारी नगरपालिका 5 प्रभावित हुने जनाएको छ। कम्पनीले सार्वजनिक सूचना प्रकाशन गरेको भएको मितिले 7 दिनभित्र आयोजना क्षेत्रका स्थानीय वासी विद्यालय स्वास्थ्य संस्था सरकारी तथा गैर सरकारी निकाय र अन्य सरकारवालालाई लिखित रूपमा राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। प्राप्त सुझावलाई आईईई प्रतिवेदनमा समावेश गरी आयोजना विकास प्रक्रियालाई थप प्रभावकारी बनाइने कम्पनीले जनाएको छ। रोल्पाको सुनसरी गाउँपालिकाको 20औं गाउँसभा बैठक आगामी असार 29 गते सोमबार बिहान 11 बजे गाउँपालिकाको सभा हलमा बस्ने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम वार्षिक बजेट आर्थिक विधेयक र विनियोजन विधेयक पारित गर्ने मुख्य एजेण्डा सहित गाउँसभा आह्वान गरिएको हो। गाउँपालिकाद्वारा सार्वजनिक गरिएको कार्यसूची अनुसार गाउँसभामा विषयगत समितिहरूले तयार पारेका प्रतिवेदन प्रस्तुत गरिनेछ भने विभिन्न विधेयक तथा प्रस्तावमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिइनेछ। साथै आगामी आर्थिक वर्षका विकास योजना कार्यक्रम तथा बजेटका प्राथमिकताका निर्धारण गर्दै अन्तिम स्वीकृति प्रदान गरिने जनाएको छ। गाउँसभाले चालू आर्थिक वर्षमा सम्पन्न भएका विकास निर्माण सेवा प्रवाह तथा अन्य कार्यक्रमहरूको समीक्षा गर्दै आगामी वर्षका आयोजना योजना थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा समेत छलफल गर्नेछ। गाउँपालिकाले स्थानीय आवश्यकताका आधारमा विकासका प्राथमिकता क्षेत्र पहिचान गरी नीति तथा कार्यक्रम निर्माणको तयारी गरेको जनाएको छ। गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा सञ्चालन हुने बैठकमा उपाध्यक्ष वडाध्यक्षहरू गाउँसभा सदस्यहरू कार्यपालिका सदस्यहरू विषयगत समितिका संयोजक तथा सदस्य प्रमुख प्रशासकीय अधिकृत कर्मचारी र सम्बन्धित सरकारवालाहरूको सहभागिता रहनेछ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट स्वीकृत गर्ने महत्वपूर्ण मञ्चका रूपमा रहेको गाउँसभाप्रति यस पटक पनि स्थानीयवासीको चासो रहेको छ। गाउँपालिकाले सम्पूर्ण गाउँसभा सदस्यहरूलाई समयमै उपस्थित भई बैठकलाई सफल बनाउन आग्रह समेत गरेको छ। प्रहरीले लागू औषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ। गडौवा गाउँपालिका 7 का 31 वर्षीय राजेन्द्र चौधरीलाई गाँजा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो। असार 21 गते साँझ 9:30 बजे चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा असार 22 गते बिहान 9 बजे गडौवा गाउँपालिका 7 मकन हावा स्थित उनको घरमा खानतलासी गरिएको थियो। खानतलासीका क्रममा घरमा लुकाई छिपाई राखिएको 13 किलो 350 ग्राम लागू औषध गाँजा बरामद भएको प्रहरीले बताएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङबाट 4 दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। अब देश बाहिरको समाचार। श्रीलंकाको नेगुम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या 27 पुगेको छ। सरकारले घटनाको छानबिनका लागि आयोग गठन गर्नुका साथै आपराधिक अनुसन्धान पनि शुरू गरेको छ। सोमबार भएको झडपमा 100 भन्दा बढ़ी व्यक्ति घाइते भएका छन्। सुरक्षा व्यवस्था कड़ा पारिए पनि कारागारभित्र सशस्त्र प्रहरी परिचालन गरिएको छैन। कारागारको बाहिरी सुरक्षाका लागि भने सुरक्षाकर्मी तैनात गरिएको छ। न्यायमन्त्री हर्षना नाना एकतारले संसदलाई जानकारी दिँदै घटनाको छानबिनका लागि सरकारी आयोग गठन गरिएको र समानान्तर रूपमा आपराधिक अनुसन्धान अघि बढ़ाइएको बताउनु भएको छ। प्रहरीका अनुसार प्रतिद्वन्दी लागू औषध कारोबारमा संलग्न समावेश कारागारभित्र झडप भएको थियो। झडपका क्रममा कैदीले केही सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर हतियार खोसेपछि गोली चलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नाना एकारका अनुसार दंगाका क्रममा कैदीहरूले कारागारभित्र जडान गरिएका सीसीटीभी क्यामेरा समेत तोडफोड़ गरेका थिए। अस्पतालका चिकित्सकका अनुसार गोली लागेका धारिलो हतियारबाट घाइते भएका तथा अन्य गम्भीर चोटपटक लागेका 97 जना डेगोम्बु अस्पतालमा उपचारार्थ रहेका छन्। ती मध्ये 23 जना कारागारका अधिकारी रहेका छन्। अन्य 19 जना कैदीको कोलम्बो स्थित अस्पतालमा उपचार भइरहेको छ। अधिकारीले केही कैदीलाई सुरक्षा व्यवस्थापनका लागि अन्य कारागारमा स्थानान्तरण गरेको जनाएका छन्। कारागारमा रहेका विदेशी नागरिकलाई पनि समाधानीका रूपमा अन्यत्र सरिएको छ। घटनापछि श्रीलंकाको कारागार प्रणालीमा रहेको अत्याधिक भीड़भाड़को समस्या पुनः चर्चामा आएको छ। सरकारी तथ्याङ्क अनुसार देशका कारागार निर्धारित क्षमता भन्दा करिब 4 गुणा बढ़ी कैदी राखेर सञ्चालन भइरहेका छन्। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति पौने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। नकाउट चरणमा अर्जेन्टिनाले केप भर्देलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै अन्तिममा 16 पुगेका हुन्। अर्जेन्टिनासम्म जीको विजेता र इजिप्टसम्म जीको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा अर्जेन्टिना र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1928 भएको ओलम्पिक फुटबल र 2008 भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 2:15 स्विजरल्याण्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेयर्स भ्यानकुभर रंगशालामा हुनेछ। नकआउटमा स्विजरल्याण्डले अल्जेरियालाई 2-0 र कोलम्बियाले घानालाई 1-0 हराउँदै अन्तिम 16 पुगेका हुन्। स्विजरल्याण्ड समूह बी र कोलम्बिया समूह सीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा स्विजरल्याण्ड र कोलम्बिया बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1994 विश्वकपमा कोलम्बियाले स्विजरल्याण्डलाई 2-0 हराएको थियो। यस्तै यी दुई टोलीबीच मैत्रीपूर्ण र मियामी कपमा गरी 3 पटक भेट भएकोमा कोलम्बिया 2 खेलमा विजय भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। निजी क्षेत्रको कर्जा 11% पुर्याउने लक्ष्य सहित मौद्रिक नीति सार्वजनिक अटिजम र बौद्धिक अपाङ्गता भएकालाई हेरचाह गर्न 30 जनालाई तालिम। प्रधानमन्त्री कार्यालयको निर्देशनमा डीडीसीको अनुगमन धमाधम कार्यवाहीमा प्रहरी कर्मचारी शेयर बजार 24 अङ्कले बढ़्यो 4.40 करोड़ रूपैयाँको कारोबार। रोल्पामा नयाँ विद्युत मिटर वितरण सेवा असार मसान्तसम्म बन्द। लुङ्गी खोला जलविद्युत आयोजनाको आईई प्रतिवेदन बारे राय सुझाव माग। सुनसरी गाउँपालिकाको 20 गाउँसभा असार 29 नीति कार्यक्रम र बजेटमाथि छलफल हुँदै देउखोरीको गढुवाबाट गाजा सहित 1 जना पक्राउ। र श्रीलंकाको कारागार हिंसामा मृतक 27 पुगे छानबिन शुरू। अर्जेन्टिना र इजिप्ट पहिलो पटक आमने सामने हुँदै। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यति जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: नमस्कार नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। नेपाली सेनाका विभिन्न फर्मेशन युनिट तथा तालिम केन्द्रहरू गरी 26 स्थानमा असार 15 गतेबाट सैन्य आधार तालिम शुरू भएको छ। उक्त तालिममा 3034 जना पुरूष र 565 जना महिला गरी 3596 जना सैन्य सहभागी छन्। उक्त तालिमको स्थान विशेषका वेतनापति, वाहिनीपति, केन्द्रपति तथा गणपतिहरूले शुभारम्भ गर्नुभएको हो। नारायण दलगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत रौतहट जिल्ला चन्द्रपुर नगरपालिका दुई जुडी बेला स्थित आधारभूत विद्यालय असनवामा शौचालय निर्माण गरेको छ। नवनिर्मित उक्त शौचालय मध्य पूर्वी सेनापति उपरक्षी श्री भुवन खत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री संजय कुमार चौधरीलाई असार 19 गते हस्तान्तरण गर्नुभयो। रडसार्दल गढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत इलाम जिल्ला इलाम नगरपालिका 5 बिगलाते स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान मर्मत संहार तथा स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचनाहरू असार 19 गते गढ़का निमित्त गणपति सेनानी श्री सुमन खड्काले वड़ा नम्बर 5 वडाध्यक्ष काजी बहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। भवानी बक्सगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत सिन्धुली जिल्ला स्थित हरिहरपुर गढ़ी गाउँपालिका 1 हरिहरपुर गढ़ीमा टेवा पर्खाल निर्माण गर्नुका साथै बाटो ढलान गरेको छ। निर्माण गरिएका उक्त संरचनाहरू नम्बर 9 वाहिनीपति सहायक मन्त्री श्री भूमिहर्त बरालले असार 15 गते उद्घाटन गर्नुभई हरिहरपुर गढ़ी गाउँपालिकाका अध्यक्ष श्री बज्रध्वज बाइवालाई हस्तान्तरण गर्नुभयो। जंगी अड्डामा असार 15 गतेबाट श्री संशोधित कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरक्षी श्री प्रेम बहादुर सुनले शुभारम्भ गर्नुभएको हो। यसअघि संचालित अभिमुखीकरण कार्यक्रम गर्न छुटभई निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूलाई सहभागी गराई उक्त कार्यक्रम सञ्चालन गरिएको हो। असार 26 गतेसम्म सञ्चालन हुने तालिममा 71 जना अधिकृत शिक्षार्थी सहभागी हुनुहुन्छ। नम्बर 4 वाहिनीपति सहायक रथी श्री शरद लामी थानेले असार 14 गते सुर्खेत जिल्लामा तैनात काली बहादुरगढ़ र सुरक्षा पोस्ट सिन्छुको निरीक्षण गर्नुभएको छ। यस्तै वहाँले असार 13 गते दैलेख जिल्लामा तैनात कालीदत्त गुल्माको निरीक्षण गर्नुभएको थियो। निरीक्षणको दौरान उहाँले उक्त गढ़हरूको क्वार्टर गार्ड, जवान लाइन, स्टोर तथा पेरिमिटर एवं क्विक रियाक्सन टीम बारे जानकारी लिनुभई सफल दर्जालाई सम्बोधन गर्नुभयो। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेकी दुई महिलाको हवाई उद्धार गरेको छ। देशले डोल्पा जिल्ला थारका ताङसोङ गाउँपालिका 27 वर्षीय छिरिङ गुरूङलाई असार 17 गते र रूकुम पश्चिम जिल्ला चौजहारी नगरपालिका 29 वर्षीय प्यारी कुनलाई असार 19 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताल पुर्याएको हो। भगवती प्रसाद पूर्वबाट खटिएको टोलीले सगरमाथा बेस क्याम्प जाने क्रममा हाई अल्टिट्युडको कारण बिरामी परेका फ्रान्सका 39 वर्षीय नागरिक मायल छिगोको असार 16 गते उद्धार गरेको छ। टोलीले उनलाई सोलेखुम्बु जिल्ला खुम्बु पासाङ लामो गाउँपालिका कार सनासाबाट उद्धार गरी स्ट्रेचरको सहायताले खुम्बु पासाङ लामो गाउँपालिका 5 नाम्चे स्थित ओम होङजिन अस्पताल पुर्याएको हो। महोत्तरी जिल्ला स्थित सैनिक आवासीय महाविद्यालय बर्दिवासमा असार 14 गते एक विद्यार्थी दुई बिरूवा कार्यक्रम सञ्चालन भएको छ। महाविद्यालय सञ्चालक समितिका अध्यक्ष तथा मध्य पूर्वी चेतनापति उपरक्षी श्री भुवन खत्रीको आतिथ्यमा सगरमाथा वृक्षारोपण महाअभियानलाई लक्षित गरी विभिन्न प्रजातिका 1000 बिरूवा रोपिएको हो। टार्दुङजङ गुल्म र रणभैरव गढले अन्य सरकारवाला निकाय संघको सहकार्यमा काठमाडौँ महानगरपालिका चौबिस स्थित हनुमान ढोकामा असार 14 गते दीपक व्यवस्थापन अभ्यास सञ्चालन गरेको छ। गढले काठमाडौँ महानगर प्रहरी हनुमान ढोका दरबार हेरचाह अड्डा नेपाल स्काउट नेपाल रेड क्रस सोसाइटी लगायत अन्य सरकारवाला निकाय संघको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो। हनुमान ढोका दरबार क्षेत्रमा सम्भावित प्राकृतिक तथा दैवी प्रकोपबाट हुन सक्ने ऐतिहासिक धार्मिक र सांस्कृतिक सम्पदाको भौतिक तथा मानवीय क्षति न्यूनीकरण गर्न उक्त अभ्यास सञ्चालन गरिएको हो। अभ्यासका क्रममा भूकम्प र आगलागी नियन्त्रण सम्बन्धी नमूना अभ्यास गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबका महिला तथा पुरूष कुस्ती खेलाड़ीले असार 14 र 15 गते त्रिपुरेश्वर कवर्ड हलमा सञ्चालन भएको चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता 2083मा 5 पदक जितेका छन्। नेपाल कुस्ती संघको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा क्लबका खेलाड़ीले 2 स्वर्ण 3 रजत गरी 5 पदक जितेका हुन्। प्रतियोगितामा महिलातर्फ 57 केजी दौड़ समूहमा सृजनगढ़की टीम सम्झना खर्ती मगर र 68 केजी दौड़ समूहमा कलावती भट्ट करारले स्वर्ण पदक जित्नुभयो। त्रिभुवन आर्मी क्लबका बक्सिङ खेलाड़ीहरू असार 11 गतेदेखि 14 गतेसम्म सञ्चालन भएको 30 पुरूष तथा 11 महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा 11 स्वर्ण पदक लिए 3 च्याम्पियन भएका छन्। प्रतियोगितामा पुरूष 55 केजी दौड़ समूहमा युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी 60 केजी दौड़ समूहमा शिव दलगढ़का पीयूष नितेश नेपाली 70 केजी दौड़ समूहमा त्रिनेत्र दलगढ़का पीयूष गेट कुमार श्रेष्ठले स्वर्ण पदक जित्नु भएको छ। त्यस्तै 80 केजी दौड़ समूहमा पशुपति प्रसादगढ़का सुबेदार दीपक श्रेष्ठ 90 केजी दौड़ समूहमा जगदलगढ़का अमलदार मदन कार्की र 90 केजी माथिको दौड़ समूहमा सिंहगढ़का अमलदार गणेश प्रधानले स्वर्ण पदक जित्नुभयो। त्यसै गरी प्रतियोगिताको महिला 51 केजी तौल समूहमा महाबल गणकी पीयूष आरती बमजन 54 केजी तौल समूहमा रूरू भैरवदल गणकी पीयूष वर्षा श्रेष्ठ 60 केजी तौल समूहमा नम्बर 1 राजदल गणकी रुद्दा पूनम रावल 65 केजी तौल समूहमा जगदल गणकी अमरदार चन्द्रकला थापा र 75 केजी तौल समूहमा उपत्यका प्रीतना सैनिक प्रहरी गणकी जमदार निरू गुरूङले स्वर्ण पदक जित्नुभयो। सो प्रतियोगितामा पुरूषतर्फ युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी र महिलातर्फ रूरू भैरवदल गणकी प्युट वर्षा श्रेष्ठ उत्कृष्ट खेलाड़ी बन्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम फोन नम्बर इमेल ठेगाना संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू
3: राष्ट्रिय एकता
2: परम्परागत तथा अपरम्परागत सुरक्षा
3: नीति र अन्तर्राष्ट्रिय सम्बन्ध
2: नवीनतम प्रविधि
3: राष्ट्रिय सुरक्षा
2: नेपालको इतिहास र नेपाल सैनिक इतिहास
3: नेपालको मौलिक पहिचान मूल्य मान्यता संस्कृति र परम्परा
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति
3: पुरस्कार राशि
2: प्रथम हुनेलाई रु 2,00,000
3: द्वितीय हुनेलाई रु 1,50,000
2: तृतीय हुनेलाई रु 1,00,000
3: र सान्त्वना प्रति व्यक्ति रु 10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-0057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनुभएको छ। अब प्रस्तुत गर्दैछौ नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री।
1: नेपाली सेना नागरिकको हरेक सुख दुःखमा जोडिने संस्था हो। सबै जिल्लामा तैनात रहनु, तालिम प्राप्त अनुशासित फौज हुनु र साधन स्रोतका दृष्टिकोणले पनि सक्षम हुनु सैनिक संस्थाका सबल पक्ष हुन्। त्यसैले राष्ट्र र नागरिकको आशा एवं भरोसाको केन्द्रबिन्दुमा नेपाली सेना रहेको हुन्छ। त्यसो त सेनासँग राखिने अपेक्षाहरू सधैँ सुरक्षासँग मात्रै सम्बन्धित हुँदैनन्। नागरिकले आफ्नो स्थान अनुसार सामाजिक सेवामा सैनिकको सहयोगको रूप स्वाभाविकै मान्न सकिन्छ। सोही अनुरूप नेपाली सेनाले शीघ्र प्रभावी आयोजना मार्फत हरेक वर्ष आम नागरिकको आशा र आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। अघिल्ला वर्ष जस्तै यस वर्ष पनि 27 यस्ता आयोजनाहरू नेपाली सेनाले सञ्चालन गरेको छ, जसमध्ये हालसम्म 19 आयोजनाहरूको निर्माण सम्पन्न भई सम्बन्धित निकाय र स्थानीयलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी 8 आयोजनाहरू निर्माण शुरू भई अन्तिम चरणमा रहेका छन्। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनाले यसै आर्थिक वर्षमा निर्माण गरेका शीघ्र प्रभावी आयोजनाहरू र यसले नागरिकको सेवामा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार सुजना केसी
4: र म प्राविधिक जमादार कलम बहादुर तामाङ। नेपाली सेनाले संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त राष्ट्रिय आवश्यकता अनुसार विकास निर्माण, प्रकृति संरक्षण, विपद प्रतिकार्य, पर्यावरण संरक्षण लगायतका कार्यहरू गर्दै आएको छ। यसै क्रममा सैनिक युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रभित्र विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएका छन्। यस्ता सामाजिक कार्य मध्ये शीघ्र प्रभावी आयोजना पनि हुन् विषय प्रवेश गरौं। शीघ्र प्रभावी आयोजना भनेको के हो त? रुद्रध्वज गणका गणपति प्रमुख सेनानी श्री विरोध रिजाल।
5: शीघ्र प्रभावी योजना विकास प्रोजेक्ट भनेर चाहिँ युद्ध बाहेकको सैनिक अपरेसनहरू थप प्रभावकारी बनाउन समाजको कुनै एउटा क्षेत्रमा गरिने एउटा कार्यहरू जुन थोरै वर्षबाट पनि हामीले ठूलो प्रभाव पार्न सकिन्छ। त्यो आयोजनाको मुख्य उद्देश्य भनेको चाहिँ स्थानीय जनताहरूको आवश्यकता र बढीभन्दा बढी संख्या लाभान्वित हुने किसिमले आयोजना सँगै सैनिक नागरिक सम्बन्धलाई थप विस्तार र प्रभावकारी बनाउन छनौट कसरी गरिन्छ भन्दा स्थानीय स्तरमा यो एकदमै अति आवश्यक आयोजनाहरूको छनौट गर्ने जस्तै यसमा ऐतिहासिक गतिविधिहरूको संरक्षण जसको कारणले हाम्रो इतिहासको सम्बोधन प्रबन्धन हुने गर्दछ। त्यसै गरी खानेपानीको कैलिटीहरू र खानेपानीको धाराहरू हामीले निर्माण गर्ने गरिन्छ। त्यसै गरी पार्टीको चौधाराहरू निर्माण गर्ने गरिन्छ। त्यसै गरी विद्यालयहरूमा आवश्यकता हुन्छ स्तरोन्नति गर्ने जस्ता कामहरू गरिन्छ। यसबाट चाहिँ बढीभन्दा बढी संख्यामा लाभान्वित हुने किसिमले
1: थोरै बजेट छिटो काम ठूलो सकारात्मक प्रभाव नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाहरूको विशेषता हुन्। यस्ता आयोजनाहरू नागरिक र सेनालाई जोड्ने माध्यम पनि बन्दै आएका छन्। खास गरी आआफ्नो जिम्मेवारी क्षेत्रका जनताको समस्या र आवश्यकता बारे जान्नु बुझ्नु स्थान विशेषका सैनिक युनिटहरूको कर्तव्य नै हो। यस्ता जन अपेक्षाहरू थाहा पाएर मात्रै पुग्दैन, समस्या समाधानमा समेत स्थान विशेषमा युनिटहरूलाई सहभागी गराउने उद्देश्यले नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा ल्याएको हो। यस्ता योजनाले लक्षित वर्गलाई लाभ समेत पुगेको छ।
6: गणेशकुमार नेपाल प्रेसिडेन्टले नयाँ पनि एकीकरण गर्दाखेरि हेरेको बाटो पहिचान गर्ने क्रममा हामीले शुभघाटदेखि गेटुटारसम्म यसलाई चाहिँ नेपाली सेना र स्थानीय तह सहकार्य गर्नुपर्छ भन्ने कुरा हो। त्यसपछि नेपाली सेनाकै एउटा टिम आएर हामीले शुभघाट गेटुटारसम्म झाडी फाँडेर त्यो बाटोबाट चाहिँ नमुना मोडेर अहिले चाहिँ 300 मिटर ढलान गरेका छौँ र र 100 मिटर ढुङ्गा छाप्ने काम भएको छ। पहिला त त्यो बाटो लो भरेको थियो, त्यो 13 बाटो कुजिएको थियो, भूकम्पले लखालिङ्गो भएको थियो, सुधार भएको थियो र स्टार भएको थियो। सधैँ जनताहरू खुसी भएका छन्। नेपाली सेना र स्थानीय तह र गाउँवासीहरूको सहयोगमा त्यहाँ राम्रो काम भएको छ। सबैले धन्यवाद नेपाली सेना दिए। गाउँबाट बस्ती बस्ती मान्छेहरूलाई नेपाली सेनाले के गर्छ भन्ने कुरो थाहा थिएन। त्यो बाटो निर्माण भएपछि सबै कुराहरू नेपाली सेनाको बारेमा बुझिरहनु भएको छ। ऐतिहासिक संरचनाहरू नेपाली सेनाले गरिरहेको छ। यो असाध्यै सराहनीय छ। यस्ता कामहरूलाई हामी सबै मिलेर गर्नुपर्छ भन्ने मलाई लागेको छ।
0: सेना र जनतालाई छुट्ने माध्यम भएकोले पनि शीघ्र प्रभावी आयोजना सैनिक युनिटहरूको प्राथमिकतामा पर्दै आएका छन्। यसै क्रममा यस वर्ष पूर्वी सूचना अन्तर्गतको रणशार्दुल गणले इलाम जिल्ला माइजोकमाई गाउँपालिका 4 स्थित हात्तीटार प्राथमिक विद्यालय स्तर 9 र इलाम नगरपालिका 5 विस्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान र धारा मर्मत गरेको छ। उक्त आयोजनाले जन
7: मेरो नाम चाहिँ सरोज लिम्बू हो। योभन्दा अगाडि धेरै क्षति भएको थियो। हामीले त्यसलाई पूर्ण रूपले निर्माण गर्न नसकेको भएको कारणले गर्दा हामीलाई निकै असर भइराखेको थियो। त्यतिखेर चाहिँ यो सेनाको मार्फतबाट हामीलाई पानी पनि अनुसन्धान त्यहाँनिर वालहरू लगाइदिनु भएको कारणले गर्दा हामीलाई धेरै सजिलो भएको छ। पानीको समस्या भइरहेको थियो। पानी नपुग्ने पर्खमा मात्रै पानी आउने, अरू टाइममा चाहिँ पानी हल्का सुक्ने अलिक कम हुने समस्या चाहिँ भइरहेको थियो। नेपाली सेनाको कार्यक्रमले गर्दा हामीलाई सबैभन्दा स्थानीय बासिन्दालाई धेरै रोजगार पुगेको छ। मेरो गाउँ ठाउँमा बासिन्दा चाहिँ धेरै राम्रो काम गर्नुभएको छ। यो चाहिँ उदाहरणीय एउटा काम हो।
0: हरेक सूचनाले आफ्नो जिम्मेवारी क्षेत्रभित्र हरेक वर्ष शीघ्र प्रभावी आयोजना छनौट गरी निर्माण गर्ने गर्दछन्, जस अन्तर्गत यस वर्ष मध्यपूर्वी सूचना अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका 2 जुडी बेला निम्न माध्यमिक विद्यालयमा शौचालय निर्माण भएको छ। यसै गरी दोलखाको भीमेश्वर मन्दिर परिसरमा बार, धनुषाको लग्न बजार स्थित भगवती मन्दिर परिसरमा खानेपानी धारा र विश्राम गोलघर, सिन्धुलीको हरिहरपुर मा आरसीसी र ढुङ्गे सेवा पर्खाल निर्माण तथा बाटो ढलान सम्पन्न भएका छन्। यस्तो फरक भूमिकाबाट सेनाले गरेको नागरिक सेवाले के अर्थ राख्दछ त?
8: हरिहरपुर गरी गाउँपालिका अध्यक्ष सेनाद्वारा चाहिँ त्यो पर्खाल र पिच बनाइदिनु भएको छ। यसलाई असाध्य सरकारले लिएको छ। यो पर्यटक क्षेत्रको हिसाबले पनि राम्रो ठाउँ हो। हरिहरपुर गरी र सिन्धुली गरी टुङ्ग्रेसँगको लडाइँमा विजय प्राप्त गरेको छ ऐतिहासिक स्थल। त्यो कामले चाहिँ पर्यटक त्यहाँको स्थानीयहरूलाई लाभान्वित भएको छ। पर्यटकहरू सेनाले जस्तै काम अरूले पनि गरिदिएको भए चाहे देश विकास हुन्थ्यो भन्छ। गाउँपालिकाले त आभार व्यक्त गर्दै सेनाले गरेको कार्यक्रममा गाउँपालिकाको तर्फबाट आभारी छौँ। फेरि पनि त्यस्तो कार्यक्रम यदि भएको खण्डमा सहयोग पाउँछु भन्ने कुरो विश्वास पनि गर्दै स्थानीय जनता गाउँपालिका सबैले चाहिँ आभार व्यक्त गरेको एकदम राम्रो काम गर्छ।
4: मानवीय सेवादेखि ऐतिहासिक धरोहरहरूको संरक्षणसम्मका कार्यहरू नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाका विशेषता हुन्। यस्तै विशेषता मध्य त्रितना अन्तर्गतका युनिटबाट सञ्चालित आयोजनाहरूमा पनि झल्किन्छ। यस वर्ष मध्य त्रितना अन्तर्गतबाट नुवाकोटको सुबघाट बेलपुतार पदमार्गमा सिँढी, मकवानपुरको ढुङ्गेगढीमा 5000 लिटरको पानी ट्याङ्की सहितको धारा, चितवनको देवघाट धाममा पुस्तकालय, धादिङको गजुरी र 15000 लिटरको खानेपानी ट्याङ्की सहितको धारा जडान र जनता आधारभूत विद्यालयको स्तरोन्नति गरिएको छ। विद्यालय स्तरोन्नति पछि भएको सहजता बारे प्रतिक्रिया दिँदै जनता आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थी भन्नुहुन्छ,
9: खाना विद्यालय तिनको खाना खाएको त्यसमा पनि भएको कारणले गर्दाखेरि गर्मीमा असाध्यै गर्मी हुने विद्यार्थीहरू पनि त्यो गर्मीले गर्दाखेरि चाहिँ यो हातले चाहिँ त्यो पसिना बुझ्ने अनि अर्को हातले उत्सर्जमा आएर पढ्नलाई धेरै गाह्रो पर्थ्यो। नेपाली सेनाले सात कोठामा चाहिँ काउन्सिलिङ काम सम्पन्न भइसकेपछि धेरै परिवर्तन भएको छ, धेरै राम्रो छ। पहिलो कुरो कक्षा भेलामा आकर्षण छ, राम्रो पनि देखिएको छ। अहिले त्यस्तो गर्मीको महसुस हुन त आएको छैन।
10: नेपाली सेनामा युद्धको कक्षाको सामना खाइसकिँदाको पछि जस्ताको बाटो धेरै कम भएको छ र कक्षा पनि विद्यालय पनि आकर्षित गरेको छ। यसको लागि हामी नेपाली सेनाप्रति हामी विद्यार्थीहरूको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छौँ।
0: अन्य सूचनाहरूको जिम्मेवारी क्षेत्रमा जस्तै मध्य पश्चिम सूचना अन्तर्गत पनि शीघ्र प्रभावी आयोजनाहरू सञ्चालन भएका छन्, जस अन्तर्गत विद्यालय भवन निर्माण र धार्मिक स्थल पुनर्निर्माण पनि छन्। यसै वर्ष रूपन्देहीको रोहिणी गाउँपालिका दुई स्थित राम आधारभूत विद्यालयको दुई कोटी पक्की भवन निर्माण गरिएको छ भने रोल्पाको जलजलामा शौचालय निर्माण, दाङ जिल्ला दङ्गीशरण गाउँपालिका स्थित बागार स्थित थारू समुदायको संस्कृति परम्परा र आस्थासँग जोडिएको धार्मिक स्थल भुइयार खान पुनर्निर्माण गरी हस्तान्तरण भएका छन्। यस्ता कार्यले स्थानीय संस्कृति र आस्थाको जगेर्नामा समेत भूमिका खेल्नु शीघ्र प्रभावी आयोजनाको अर्को उपलब्धि हो।
5: रोशन गाउँपालिका वार्ड नम्बरको भुइयार खान भनेको एउटा चौधरी जातिको आस्थाको धरोहर, उहाँले प्रत्येक सोमबार धार लगाउनु लिएर होइन गाउँठाउँ बढाउँछ भनेर जस्तै तिहार माघी कसरी पूजा पाठ गर्ने उहाँको मन्दिर नै हो। पहिला भुइयार खान तिर्न उयो, अब अहिले चाहिँ अब समुदायको माग भए हुनाले र अब हाम्रो गौरवशाली नेपाली सेनाले चाहिँ नि आफ्नो एउटा क्रिया अन्तर्गत उहाँ त्यो काम गर्नु भएको छ। त्यसले गर्दाखेरि अझ नयाँ पुस्ताहरूको लागि यो चाहिँ अत्यन्त जरुरी हो। अहिले चाहिँ धर्मको कुराहरूमा परम्परागत कुराहरू चाहिँ मान्छे गएको अवस्थामा र हामीले आफ्नो पहिचान के हो भन्ने त्यो अवस्थाले चाहिँ सबैलाई बुझाइरहेको छ।
4: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा मार्फत स्थान विशेषमा तैनात युनिटहरूलाई सामाजिक सेवाको क्षेत्रमा जोड्ने प्रयास गरेको हो। हरेक आर्थिक वर्ष शुरू हुनु अघि नै सैनिक युनिटहरूले स्थानीय बासिन्दा, स्थानीय निकाय र सरकारवालाहरूसँग समन्वय गरी योजनाहरू छनौट गरी वितरण तह हुँदै जंगी अड्डामा सिफारिस हुने गरेको छ। यसरी प्राप्त भएको आयोजनाहरू युद्ध कार्य निर्देशनालयबाट अन्तिम छनौट गरी प्रधान सेनापतिबाट स्वीकृति भएपछि आयोजनाहरू निर्माण गर्न थालिन्छ। लाभान्वित हुने जनसंख्या, दीर्घकालीन उपयोगिता र स्थानीय जनतालाई त्यसले दिने सेवा सुविधा आयोजना छनौटका मुख्य आधार भएकाले लक्षित वर्गले लाभ लिइरहेको अनुभव छ।
11: अनिता प्रधान, इलाम देवस्थान धाराको खानेपानीको सदस्य, पोहोरको असोजको 19 गते बाढीले लग्दा साह्रै विपद नै आएको थियो नि। त्यहाँनिर बाटोहरू पनि राम्रो थिएन, माथि पनि एउटा बाटो छ अनि त्यो बाटोदेखि भत्किँदै भत्किँदै आएर सबै पुरेको थियो नि त। नेपाली सेना आएर बनाइदिनु भयो अनि अहिले बस्ने ठाउँ पनि राम्रो बनाइदिनु भएको छ अनि धाराहरू पनि राम्रो बनाइदिनु भएको छ अनि त्यहाँनिर एउटा सानो हामीले पोखरी जस्तो पाइला जस्तो बनाएको छु अनि त्यो पनि अहिले फलाम लाएर यसरी राखिदिनु भएको छ अनि राम्रो छ अहिले त। अब अस्ति नै चाहिँ गाह्रो थियो नि, अहिले त सजिलो भएको छ। त्यहाँनिर पूजा पूजा धुन नहुन त्यहाँ जान हुन सजिलो छ, पूजाहरू गर्न त्यहाँ बस्ने ठाउँ बनाइदिनु भएको छ, बस्ने ठाउँ पनि राम्रो छ। अनि खाने पानीको त दुःख दुःखै थियो नि अस्ति नै त, एकदम राम्रो गरिदिनु भएको छ नि, चाँडै गरिदिनु भयो नि, म त धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
12: मेरो नाम युवराज दहाल हो, मेसनमा पापाको भूमिकामा सेवा गर्दैछु। विद्यार्थीहरूको लागि आवश्यक पर्ने पुस्तकहरू हामीले विभिन्न स्थानबाट जो गरेर राख्ने गरेका छौँ। पुराना पुस्तकलाई संरक्षण गर्ने ऱ्याकमा पुस्तक परेको हुँदाखेरि सैनिक मुख्यालयले जुन भूमिका निर्वाह गरेको छ त्यसले व्यवस्थित निर्माणको लागि अनि अध्यात्मको विकासको लागि र एउटा सुन्दर समाजको निर्माणको लागि र शिक्षित समाजको निर्माणको लागि काम गरेको जस्तो हामीले लाग्छ। आश्रममा गाउँपालको 65 जिल्ला भन्दा बढीका दैनिक रूपमा 250 विद्यार्थीहरू र आफ्नो जीवनको उत्तरार्थ व्यतीत गर्न आउनुभएका जो आध्यात्मिक जनहरू हुनुहुन्छ उहाँहरूले पनि त्यो पुस्तकालयको चाहिँ उपयोग गरेर आफ्नो जीवनलाई धन्य बनाउने प्रयत्न गरिरहेको हामीले यहाँनिर पाएका छौँ, हामीले देखेका छौँ।
0: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा 2075 सालबाट शुरू गरेको हो। हालसम्म 240 यस्ता आयोजनाहरू निर्माण भइसकेको तथ्याङ्क छ। यस्ता आयोजनाहरू जनहित कार्य सञ्चालन निर्देशिका 2077 अनुसार सञ्चालन हुने गरेका छन्। हरेक सूचनालाई वार्षिक निश्चित रकम विनियोजन गरी सो रकमबाट यस्ता आयोजनाहरू निर्माण गर्ने गरिएको छ। यस वर्ष पश्चिम सूचना अन्तर्गत मनाङको चितवन गाउँपालिका बाइक थुम्की स्थित तिलिचो बेस क्याम्पदेखि तिलिचो तालको बीच बाटोमा सेट घर निर्माण, चाङ्गाको पुतली बजार नगरपालिका नुवाकोट स्थित खानेपानी ट्याङ्की, गोर्खाको पालुङचार स्थित काजी कालीपाँडे संग्रहालयको अगाडि सटल निर्माण गरी हस्तान्तरणको क्रममा रहेको छ भने मुस्ताङको लोक भेकर दामोदर कुण्डमा सेट घर निर्माण गर्ने योजनामा रहेको छ।
4: यसै गरी उत्तर पश्चिम चेतना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका फलाटे स्थित फलाटे सामूहिक तालिम इलाकामा ट्रस्ट घर निर्माण, बर्दिया जिल्ला ठाकुर बाबा नगरपालिका नौ स्थित ठाकुरद्वारा मन्दिरमा पुजारी घर, महाआरती सेट घर र हुम्ला जिल्ला अदानचुली गाउँपालिका पाँच बारीगाममा हेलिकप्टर निर्माण गरी हस्तान्तरण गरिएको छ। यस्ता निर्माण कार्यले आम सर्वसाधारणमा नेपाली सेनाप्रति सकारात्मक धारणा विकास गराएको छ। हुम्लाको अदानचुली गाउँपालिका पाँचका अध्यक्ष श्री मोहन विक्रम सिंह,
13: पानी परेको बेला हेलिकप्टरलाई सही तरिकाले अवतरण गर्नु ग्राम मूल्याङ गराउनु गाह्रो थियो। उहाँहरूले यहाँको अवस्था आवश्यकतालाई बुझेर यहाँको भित्रतिर चाहिँ जनसङ्ख्या बस्ती बढी छ, त्यो तत्काल चाहिँ सुत्केरी महिलाहरू तत्कालीन बिरामीहरूको चाहिँ तत्काल चाहिँ रेस्क्यु गर्नुको लागि चाहिँ आवश्यक थियो। अवरोध थियो, यो अवरोध हटाउनुको लागि हेलिप्याडको चाहिँ ल्यापटप गर्ने त्यस खालको हेलिप्याड निर्माण हुँदाखेरि हामीलाई सहायता भएको थियो।
0: सामान्यतया तीनदेखि छ महिनाभित्र निर्माण सम्पन्न हुने, कम खर्चमा निर्माण भए पनि जनतालाई दैनिक जीवनमा उपयोगी हुने परियोजनाहरू शीघ्र प्रभावी आयोजनाका चिनारी हुन्। नेपाली सेनाले शान्ति स्थापनार्थ विभिन्न मुलुकमा सञ्चालन गरेको शीघ्र प्रभावी आयोजनाबाट प्राप्त अनुभव र सफलताबाट प्रेरित भई 2075 सालबाट जनसम्बन्ध, राष्ट्रिय एकता र विकास निर्माणलाई केन्द्रबिन्दुमा राख्दै स्वदेशमा समेत शीघ्र प्रभावी आयोजना सञ्चालन गर्न थालिएको हो।
4: यसै क्रममा यस वर्ष सुदूरपश्चिम चेतना अन्तर्गत जुम्ला जिल्ला चन्दननाथ नगरपालिका दुईमा ट्रस्ट घर, रोटीको दिपायल सिलगढ़ी स्थित ऐतिहासिक तिखा गढ़ीमा कुवा मर्मत, ढुङ्गा बिछाउने र गढ़ीसम्म जाने बाटो मर्मत, बैतडीको देवलहाटमा ऐतिहासिक पिपल चौतारो जीर्णोद्धार तथा रामुनी आमा मन्दिरसम्म जाने बाटो निर्माण गरिएको छ। यस्ता कार्यले नेपाली सेनालाई जनताको सेनाको रूपमा प्रमाणित गरेको छ। सेनाले बैतडीको देवलहाटमा रहेको ऐतिहासिक पिपल चौतारो जीर्णोद्धार गरेपछि खुसी हुँदै स्थानीय किशोरी दत्त भट्ट,
14: 7-6 वर्ष अगाडिको पिपलको दृश्य हो। त्यसमा हामीले अब पहिले भक्तजनहरूले आफ्नो जल चढाउने पूजा अर्जा गर्ने कार्यक्रम रहन्थ्यो, त्यहाँ बस्नलाई ठाउँ थिएन, नाजुक अवस्था थियो र जुन यो नेपाली सेनाले आफ्नो पदमा लिएर दिन रात खटेर पसिना बगाएर हामीलाई निरन्तर पिपल चौतारो निर्माण गर्ने कार्यक्रममा कम भोगिएका खेलिदिनुभयो। गाउँले यति आभारी छौँ कि यति ऋणी छौँ कि उहाँले यति राम्ररी काम गरिदिनुभयो कि जसको बखान गर्न मेरो शब्दमा छैन। अहिले धेरै अन्तबाट पनि पर्यटकहरू आएर त्यहाँ बसेर काम गर्ने, त्यही कोले बनाएर यो चौतारो राम्रो काम भएको छ भन्ने एउटा हामीले जुन पाया छौँ त्यसको लागि नेपाली सेनालाई नै हामी सम्झिन्छौँ।
0: दुर्गम क्षेत्रलाई मात्र होइन सुगम क्षेत्रमा समेत शीघ्र प्रभावी आयोजना प्रभावकारी भएका छन्। यसको उदाहरण हो उपत्यका सृजना। यस सृजना अन्तर्गत काठमाडौँ नारायणहिटी हटाभित्र हनुमान मन्दिर पुनर्निर्माण भइरहेको छ भने सिन्धुपाल्चोकको भोटेकोशी स्थित दुगुना गढीमा दुगुना गढीको सैनिक प्रतिमा र सेट घर निर्माण, भक्तपुर चाँगुनारायण नगरपालिका पाँच स्थित मुलाकोटमा श्री पाँच बडा महाराजा विराज पृथ्वीनारायण शाह शालिक तथा पर्खाल निर्माण र काठमाडौँ नागार्जुन स्थित जानाचो गुम्बा जाने पैदल मार्गमा फलामको रेलिङ निर्माण गरी हस्तान्तरण गरिएको छ। शीघ्र प्रभावी आयोजना अन्तर्गत सञ्चालित यस्ता कार्यले जनहितमा नेपाली सेनाको योगदानलाई प्रस्ट्याएको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गतको किटङ्गु नारायण मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्री रवि श्रेष्ठ भन्नुहुन्छ,
15: फुलबारी गेटदेखि जामाचोकसम्मको जुन एउटा यो हाइकिङको लागि पदमार्ग जुन छ त्यसमा चाहिँ अहिले नेपाली सेनाको भैरवी दलगणबाट पदेल मार्गको साइडमा चाहिँ करिब 250 मिटर जति फलामको रेलिङ राख्ने काम भएको छ। पैदल मार्ग यात्रीहरू जुन हुन्छ उहाँहरूको सुरक्षाको हिसाबले चाहिँ एकदमै महत्वपूर्ण काम हो। विगतको पैदल मार्गमा चाहिँ अलिकति जोखिम भएको कारणले गर्दा पैदल यात्रीहरू चाहिँ लड्ने होइन भिडबाट फस्ने त्यस्ता घटनाहरू भइरहेको अवस्थामा अहिले यो जुन पदमार्गमा चाहिँ जुन यो रेलिङ राखिएको छ त्यसले गर्दा यात्रुहरूको सुरक्षा चाहिँ अलिकति सेवा पुगे जस्तो मलाई लाग्छ। जामाचो भन्ने जुन पर्यटकीय स्थल छ त्यहाँ चाहिँ अब गुम्बा पनि छ, अर्को स्तुपाहरू पनि छ होइन, त्यो पर्यटकीय स्थलमा बिदा नहुने दिनहरूमा 2-3 हजार मान्छेहरूसम्म जाने गर्छ। बिदाको दिनहरूमा चाहिँ अलिक प्याकै हुन्छ, 4-5 हजार सम्म मान्छेहरू जाने गर्छ नि. पैसा पूर्णिमाको दिन जुन मेला लाग्छ त्यहाँ जामतर क्षेत्रमा त्यति बेला चाहिँ 15-20 हजार नै मानिसहरूको आवत जावत हुन्छ र त्यहाँ त्यति बेला ट्रेकिङ रुटमा हिँड्ने व्यक्तिहरूलाई चाहिँ यसले लाभ पुऱ्याउँछ. यो जुन सामाजिक काममा चाहिँ राम्रै उपस्थिति रहेको छ र उहाँहरूको काम चाहिँ राम्रै छ जस्तो मलाई लाग्छ.
4: 2075 सालदेखि शीघ्र प्रभावी आयोजनाहरू नेपाली सेनाको वार्षिक कार्यक्रम तालिकाका अङ्ग बन्दै आएका छन्. हालसम्म 28 मठ मन्दिर स्तरोन्नति, 34 ऐतिहासिक गढी किल्ला तथा धरोहर संरक्षण, 36 विद्यालय स्तरोन्नति, 24 स्थानमा खानेपानी व्यवस्थापन, 22 हेलिप्याड निर्माण, स्वास्थ्य क्षेत्र सम्बन्धी 2 र सार्वजनिक हितका 94 कार्य गरी कुल 240 आयोजनाहरू नेपाली सेनाले सम्पन्न गरिसकेको छ. यो तथ्याङ्कले नागरिक सेवामा नेपाली सेनाको समर्पणलाई उजागर गरेको छ. यति बेला हामी 2 र सार्वजनिक हितका 94 कार्य गरी कुल 240 आयोजनाहरू नेपाली सेनाले सम्पन्न गरिसकेको छ. यो तथ्याङ्कले नागरिक सेवामा नेपाली सेनाको समर्पणलाई उजागर गरेको छ.

0: सुरुमा प्रमुख समाचार राष्ट्रीय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक 2083 बहुमतले पारित आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्य सहित नेपाल राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक वर्तमान सरकारको प्राथमिकता सुशासन तीव्र आर्थिक वृद्धि र रोजगारी सृजना रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई बंगलादेशको पूर्वी कक्स बजार जिल्ला स्थित रोहिंग्या शरणार्थी शिविरमा पहिरो जाँदा 9 जनाको मृत्यु र फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बिया बीच प्रतिस्पर्धा हुँदै
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्वपूर्ण सूचना
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक प्रचलन एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
2: ओटीपी पासवर्ड पिन सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम राष्ट्रको संचार।
0: राष्ट्रिय सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। यो सँगै संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको हो। यसअघि राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनी वाग्लेले आर्थिक सुधार सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र रहेको बताउनुभयो। बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले शासकीय सुधारका लागि घोषित 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको दावी गर्नुभयो।
3: प्रशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनसंरचना, खर्चमा मितव्ययिता, सेवा प्रवाहमा सुधार, आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, मानव विकास, सूचना प्रविधि लगायतका क्षेत्रमा गर्नुपर्ने आधारभूत सुधारका विषयलाई समावेश गरिएको थियो। समग्रमा हाम्रो मूल्याङ्कनमा शासकीय सुधारका 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको छ। साथै आगामी दिनमा सरकारले शासकीय सुधारका कार्यक्रमलाई थप तीव्रता दिने समेत विश्वास
0: अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि र तनाव व्यवस्थापनका लागि योग ध्यान तथा आरोग्यका कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्र सीमित नराखी दिगो शान्ति विकास सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढ़ाउने संकल्प गरेर अघि बढ़ेको बताउनुभयो। राष्ट्रिय सभाको बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै गृहमन्त्री गुरूङले गृह प्रशासनको अबको कामबाट जनताले प्रत्यक्ष अनुभव गर्ने सुरक्षा सुशासन र निष्पक्षताको ठोस नतिजा देखिने बताउनुभयो। गृहमन्त्री गुरूङले सुकुम्बासी व्यवस्थापनमा कमजोरी भएको भए सुधारेर अगाडि बढ़ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री खनालले सरकारले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने लक्ष्य राखेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले राहदानी छपाई र वितरणमा देखिएका समस्या समाधान गर्न सरकार नयाँ प्रणालीमा जान लागेको भन्दै नयाँ कम्पनी मार्फत राहदानी छपाई शुरू हुने जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज

0: श्रेष्ठले बजेट मार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारको रूपमा स्वीकार गरी विद्युतीय पूर्वाधारको विकास र प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। राष्ट्रिय सभामा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री श्रेष्ठले विद्युत खपत बढ़ाउन सरकारले विद्युत उत्पादन भन्दा प्रसारण र वितरण प्रणालीको सुदृढ़ीकरणमा जोड़ दिएको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उत्पादन उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाब दिँदै मन्त्री कुमारीले आन्तरिक उत्पादन वृद्धि र रोजगारी सृजना गर्न सरकार इमानदारीताका साथ लागि परेको बताउनुभयो। उहाँले लगानी संरक्षण तथा प्रवर्धन रणनीति तर्जुमा गरी नेपाल सरकारको मन्त्री परिषदबाट स्वीकृत हुने चरणमा रहेको जानकारी गराउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षको बजेट रासायनिक मलको आपूर्ति कृषि बीमा उखु कृषकलाई दिइने अनुदान प्रांगारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी विभाजन गरिएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफमा मन्त्री चौधरीले रासायनिक मलको विकल्पमा मन्त्रालयले आवश्यक योजना र कार्यक्रम अगाडि बढ़ाएको बताउनुभयो। उहाँले कृषि क्षेत्रसँग सम्बन्धित रहेर एकीकृत कृषि ऐन ल्याउने तयारी गरेर विधेयकको मस्यौदा तयार पारेर अगाडि बढ़ाइएको जानकारी गराउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भ्रष्टाचारको व्याख्या परिवर्तन गरेर काममा ढिलाइ गरेकालाई पनि भ्रष्टाचार मान्ने गरी कानून निर्माण गर्न लागेको बताउनुभयो। विनियोजन विधेयकमाथि छलफलमा उठेको प्रश्नको जवाब दिँदै मन्त्री लम्सालले अब काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कार्यवाही हुने गरी खरिद ऐनमा व्यवस्था गर्न लागि स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको आजको बैठकले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। यसै गरी राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त चारवटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समिति पठाएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 र अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सभाले सम्बन्धित समितिमा पठाएको हो। यसै गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो। राष्ट्रिय सभाको अर्को बैठक पर्सि 12:15 बस्नेछ। नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्य सहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले आज मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताउनुभयो। गवर्नर डाक्टर पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार हुने र मुद्रास्फीति 5.5% सीमित रहने बताउनुभयो।
1: आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ। मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दर्शनले सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स सार्वजनिक खर्च आदिबाट थप तरलता प्रभाव हुँदा तरलतामा दबाव नपर्ने हाम्रो आकलन छ। त्यसैले आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ। आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण छ। ब्याज दर करिडोर अन्तर्गतका नीतिगत दर स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ।
0: गवर्नर डाक्टर पौडेलले सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स पर्यटन आय सार्वजनिक खर्च आदिले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाव नपर्ने हुनाले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताउनुभयो। मौद्रिक नीतिले संस्थागत ऋणीको व्यक्तिको जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सृजना हुने व्यवस्थालाई भत्काउने कम भन्दा कम व्यक्ति कालो सूचीमा रहने नीति लिएको गवर्नर डाक्टर पौडेलले बताउनुभयो। यस्तै मौद्रिक नीतिमा ऋण उद्योगमा निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने, दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने लगायतका उपकरणहरू प्रस्ताव गरिएको छ। जारी मौद्रिक नीतिबाट सर्वसाधारण निक्षेपकर्ता, ऋणी र बैंक तथा वित्तीय संस्था लगायत सबैको हित हुने गरी नीतिगत सुधारमा जोड़ दिइएको गवर्नर पौडेलले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार अस्तिम शाहको संयोजकत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधनको बहस पत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका केही राजनैतिक दलले भने असहमति जनाउँदै कार्यदल छाडेका छन्। कार्यदलमा सहभागी नेपाल कम्युनिष्ट पार्टी, नेकपा, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले यही असार 22 गते सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएको छ। नेकपा, लोसपा र जसपाले कार्यदलले बहस पत्र तयार पार्दा संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नचलाउने प्रतिबद्धता सरकारले व्यक्त गर्नुपर्ने र कुन कुन विषयमा के कति कारणले संविधान संशोधन गर्नुपर्ने हो त्यो खुलाउनुपर्ने माग गरेका छन्। पछिल्लो समय सामुदायिक विद्यालयहरूलाई समय सापेक्ष बनाउन विभिन्न प्रयासहरू भइरहेका छन्। विभिन्न विद्यालयका असल अभ्यासहरूको आदान प्रदान गर्न सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाका प्रधान अध्यापकहरूलाई भेला गरी अनुभव आदान प्रदान गरेको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
2: सामुदायिक विद्यालयहरूलाई समय सापेक्ष बनाउने विभिन्न प्रयासहरू भइरहेका छन्। युग अनुसारको प्रविधिको प्रयोग मार्फत शिक्षा प्रदान गर्न तथा विद्यार्थी र अभिभावकहरूको मन जित्न वर्तमान समयमा आवश्यक ठानिएको छ। सोही सन्दर्भलाई मनन गर्दै सुदूरपश्चिम प्रदेश सरकारले अन्तर्क्रियात्मक कार्यक्रम समेत आयोजना गरिरहेको छ। अहिले रेन्द्रामा विद्यालयमा असल अभ्यासहरूको आदान प्रदान गर्न प्रदेशका विभिन्न जिल्लाहरूका प्रधान अध्यापकहरूलाई भेला गरी असल अभ्यासका अनुभवहरू आदान प्रदान गरिन लागेको छ। शिक्षा विकास निर्देशनालय गोटीका उपसचिव मदन राज जोशी
3: आफ्नो आफ्नो सेवा क्षेत्रभित्रका फिडर विद्यालयहरूलाई पनि आफूले गरेका राम्रा अभ्यासहरू शिक्षण सिकाइ उन्नयन प्रवर्धन गुणस्तरीय शिक्षण सिकाए हुने किसिमले उनीहरूले पनि केही सिक्न सक्छ।
2: सुदूरपश्चिममा केही उदाहरण तथा नमूना कार्यशैलीबाट सामुदायिक विद्यालयहरूलाई आकर्षणको केन्द्र तथा अध्ययनरत विद्यार्थीलाई प्रतिस्पर्धी बनाएका विद्यालयहरूको असल अभ्यास पनि उदाहरण नै छन्। कैलालीमा सञ्चालित शारदा माध्यमिक विद्यालय सुदूरपश्चिमका थोरै त्यस्ता सामुदायिक विद्यालयहरूमध्ये एक हो। सामुदायिक विद्यालयहरूको खस्कुदो साथलाई बचाउँदै हालसम्म 100% विद्यार्थीहरूलाई उपस्थित गराउन सफल विद्यालयका रूपमा समेत रहेको छ। विद्यालयका प्रधान अध्यापक तेज बहादुर सिंह
3: युकेजीमा 42 भर्ना गरेको 1, 2, 3 फोरसम्म एकजना ड्रप आउँछ। एउटा क्लासलाई पाइलट क्लासहरूमा लगेको छ। स्टुडेन्ट टिचर्स वेलफेयर फण्ड भन्ने छ। टिचरहरूले विगत 15-20 वर्ष भयो कवि चेतरिया पनि पैसा दिएनन्। परीक्षाको पैसा उठ्यो, बस्दै गयो त्यो 12 लाख गयो। अब त्यो 12 लाख हामी बिहान गरेर यसलाई यस्ता परीक्षा चल्छ।
2: तीनवटै सरकारले शिक्षामा ठूलो लगानी र जनशक्ति परिचालन गरेको भए पनि सामुदायिक विद्यालयहरूप्रति आकर्षण बन्न सक्ने वातावरण बन्न सकेको छैन। त्यसरूप शैक्षिक क्षेत्रमा सरकारको लगानीको सदुपयोग गर्नुपर्ने माग भने जनस्तरबाट बेला बेलामा उठिरहेको छ। यिनी मूलभूत विषयवस्तुलाई आधार मानि एक अर्काका सफल विचारहरूको आदान प्रदान होस् भन्ने दृष्टिले कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास निर्देशनालय भोपाल चोटीका महानिर्देशक दुर्गा दत्त विष्टले बताउनुभयो।
4: विद्यालयका गरेका राम्रा अभ्यासहरूको प्रस्तुतिले अर्को विद्यालयलाई पनि राम्रो गर्नका लागि
2: एक अर्काका असल अभ्यासहरूको अनुसरण गर्दै सृजनात्मक अभ्यास निर्माण गरी शैक्षिक क्षेत्रलाई विश्वसनीय र गुणस्तरीय बनाउन आवश्यक देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, गोरेन्द्रा।
0: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई 2082 पूरक अर्थात ग्रेड वृद्धि परीक्षामा 64.68% विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले आज पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा 83,523 जना अर्थात 64.68% विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। परीक्षार्थीले नतिजाप्रति चित्त नबुझेका र परीक्षार्थीले असार 25 गतेदेखि 31 गतेसम्म अनलाइन मार्फत पुनर्योग उत्तर पुस्तिका अवलोकन तथा पुनः परीक्षाका लागि आवेदन दिन सकिने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरू पुकार बम, रमेश मल्ल, सीता थपलिया, गुरू प्रसाद बराल, डाक्टर तोसिमा कार्की, डाक्टर लेखजङ थापा लगायतले राष्ट्रिय सभाबाट संशोधन सहित पारित भई आएको विधेयकमा उल्लेखित अपराध अनुसन्धानको रिपोर्ट सम्प्रेषण गर्ने शब्द हटाई अपराधको ल्याब परीक्षण रिपोर्ट सम्बन्धित अदालतमा मात्रै उपलब्ध गराउने व्यवस्था समेट्ने सुझाव दिनुभयो। दफावार छलफलमा प्रयोगशाला विज्ञ डाक्टर गोपाल चौधरीले जीव जन्तु तथा मानव शरीरका अंगहरूको प्रयोगशालामा परीक्षण र अस्पतालको अध्ययन फरक विषय भएकाले विधेयकमा सोही अनुसार व्यवस्था गर्न सुझाव दिनुभयो। त्यसै गरी समिति सभापति डाक्टर ओजस्वी शेरचन्दले अपराधको वैज्ञानिक अनुसन्धान र परीक्षण गर्न कानूनी व्यवस्थाका लागि छलफल भइरहेको उक्त विधेयक विस्तृत छलफल गरी पारित गरिने बताउनुभयो। संयुक्त अरब इमिरेट्स यूएई सरकारद्वारा ईद अल अधा 2026 का अवसरमा 111 जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही माफीप्रति नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आम माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ। माफी प्राप्त नेपाली नागरिक अन्य कुनै विचाराधीन कानूनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा यूएईको प्रचलित कानून बमोजिम आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्। नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोड़िएको सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र चुस्त बनाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको छ। सरकारको सुशासन अभियान अनुसार जिल्ला प्रशासन कार्यालय पाल्पाले पनि आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाएको जनाएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको
5: रिपोर्ट। 53 वर्षीय सुनिता कुमारको अहिलेसम्म नागरिकता बनेको छैन। सानै उमेरमा बिहे भएकी कुमारका श्रीमान 52 सालमा छोरी जन्मने बित्तिकै बेपत्ता छन्। श्रीमान घर समेत थाहा नभएकी कुमारको हालसम्म नागरिकता नभनेको हो। जिल्ला प्रशासन कार्यालयमा भेटिएकी कुमारलाई पाल्पाका प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत रमा श्रेष्ठले काउन्सिलिङ गरी उहाँको नागरिकता बन्ने विश्वास दिलाइदिनुभयो। अहिले उहाँ आफ्नो र छोरीको नागरिकता बन्ने भएपछि निकै खुसी हुनुहुन्छ।
6: अहिलेसम्म मेरो नागरिकता बनेको छैन, म 53 वर्ष भइसके। मेरो छोरी छ, कागज पत्र लेखेर दिनु भएको छ, वडामा गएर कागज पत्र ल्याएपछि नागरिकता बन्छ, म खुसी छु।
5: यस्ता समस्या लिएर आउने नागरिकले सिधै सिडिओलाई भेटेरै समस्या राख्न र आवश्यक सल्लाह लिन सक्छन्। नागरिकले सरकारी सेवा लिन अनावश्यक झन्झट कम होस् भन्ने उद्देश्यले विभिन्न निकायमा डिजिटल प्रणालीको प्रयोग र प्रक्रियागत सुधारका प्रयास अघि बढ़ाइएको छ। नागरिकले सरकारी कामका लागि अनिवार्य पुग्नुपर्ने जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउने प्रयासलाई निरन्तरता दिएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी हविश्वर पाण्डेय।
7: सेवा प्रवाहलाई एकद्वार प्रणालीमा सञ्चालन गर्ने भन्ने जुन थियो त्यो अनुसारको व्यवस्था मिलाइएको छ। नागरिकका गुनासा सुन्ने र प्राथमिकतामा राखेर काम गर्ने त्यसलाई पनि हामीले नियमित रूपमा गरिरहेकै छौँ। समग्रमा सुशासन कायम गर्न सेवा पुर्याउने भूमिका पनि जिल्ला प्रशासन कार्यालयले निभाइरहेको छ।
5: जिल्ला स्तरका सरकारी कार्यालयहरूमा सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउने निर्देशन कार्यान्वयनमा ल्याइएको छ। सरकारले सेवा प्रवाहमा सुधार, शासकीय उत्तरदायित्व, विकास योजनाको अनुगमन, सार्वजनिक खर्चमा मितव्ययिता तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको जनाएको छ। पुनः प्रजीव पाण्डेयको
7: मालपोत नापी यातायात व्यवस्था कार्यालयमा समस्याहरू थिए, तर पछिल्लो समय उहाँहरूको अभिलेखमा पनि जो सहयोगी हुनुहुन्थ्यो बाहिर बसेर काम गर्ने उहाँहरूको पहुँचभित्र नियन्त्रित छ, उहाँहरूलाई दिँदैन। अहिले उहाँहरूले अनलाइन प्रणालीबाटै आफ्नो कामहरू गर्नुहुन्छ। आवश्यक शुल्कले नै खालका कुराहरूलाई पनि नियन्त्रण गर्नुहोस्, त्यो हुन नदिनुहोस् भनेर कटकट हामीले भनिरहेका छौँ र अहिले सुधार भएको भन्ने खालको उहाँले रिपोर्ट गर्नुभएको छ र हामीले पनि त्यस्तो पाएका छौँ।
5: दैनिक सयौं सेवाग्राही जिल्ला प्रशासन पुग्ने भएकाले सेवा प्रवाहलाई अझ सहज, छिटो र नागरिक मैत्री बनाउन सुधारलाई निरन्तरता दिनुपर्नेछ। सरकारको सुशासन अभियानको प्रभाव नागरिकमा पार्न सबै सरकारी अड्डाहरूमा जन उत्तरदायी कार्यशैली हुन जरूरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: रौतहटको गढीभाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव सहित 4 जना विरूद्ध 2,57,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानीका अनुसार यादव सहित गढीभाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय र भाग्यमणि कन्स्ट्रक्सन प्राली कम्पनी प्राली 32 पुतली काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने राजेश श्याम शाह विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। झापा मोरङ सुनसरी महोत्तरी बारा चितुवन र नवलपरासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। पंक्षीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशु सेवा विभागका अनुसार काठमाडौँ ललितपुर भक्तपुर र काभ्रे प्लान्टोकमा बर्ड फ्लू नियन्त्रणमा भने आउन सकेको छैन। रोगलाई नियन्त्रण गर्न विभागले प्राविधिक टोली परिचालन गरी संक्रमित क्षेत्रका सम्पूर्ण पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो। बंगलादेशको पूर्वी कक्स बजार जिल्ला स्थित रोहिंग्या शरणार्थी शिविरमा अविरल वर्षापछि गएको पहिरोमा परि 5 बाल बालिका सहित कम्तीमा 9 जनाको मृत्यु भएको छ। मृतक मध्ये 8 जना रोहिंग्या शरणार्थी रहेका छन्। लगातारको वर्षा र पहाड़ी क्षेत्रमा आएको पानीको बहावका कारण जमीन कमजोर बनेपछि शिविरका कम्तीमा 4 स्थानमा पहिरो गएको थियो। अधिकांश पीड़ित सुतिरहेका बेला माटो र भग्नावशेषले अस्थायी आवास पुरेको जनाइएको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2021 देखि 2026 रोहिंग्या शरणार्थी शिविरमा भएका भूस्खलनमा 36 जनाको मृत्यु भइसकेको छ भने कम्तीमा 86 जना घाइते भएका छन्। पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा 9 प्रहरी अधिकारीको मृत्यु भएको छ भने अन्य केही प्रहरी अझै बेपत्ता रहेका छन्। अज्ञात प्रहरीको खोजी कार्य जारी राखिएको छ। बलुचिस्तान प्रदेश सरकारका प्रवक्ता शाहिद रिन्दले प्रारम्भिक रूपमा आक्रमणमा इस्लामवादी उग्रवादी समूहको संलग्नता रहेको आशंका गरिएको बताउनुभयो। खनिज सम्पदाले समृद्ध बलुचिस्तान प्रान्तमा पाकिस्तान सरकार वर्षौंदेखि पृथकतावादी विद्रोह तथा सशस्त्र समूहको गतिविधिसँग जुझ्दै आएको छ। अफगानिस्तान र इरानसँग सीमा जोड़िएको यस क्षेत्रमा सुरक्षा निकाय सरकारी संरचना तथा विदेशी लगानीमा संचालित पूर्वाधार परियोजनामाथि पटक पटक आक्रमण हुने गरेका छन्। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले मंगलबार एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा स्थिर नीतिगत वातावरण र सुदृढ़ संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने आधार भएको बताउनुभयो। यस अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभाव कारिता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढ़ाउने बारे एडीबीका अध्यक्ष काण्डालाई जानकारी गराउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच एडीबीले नेपालमा आफ्नो सहयोग विस्तार गरी सन् 2029 सहयोग रकम 2.7 अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ। नेपालको दुई दिने भ्रमणमा रहनुभएका एडीबीका अध्यक्ष मासातो काण्डाले नेपालका लागि एडीबीको देशीय साझेदारी रणनीति 2025-2029 अन्तर्गत सहयोग रकम उपलब्ध गराइने बताउनुभयो। अध्यक्षको नेपाल भ्रमणका क्रममा एडीबीले आफ्नो वार्षिक प्रतिबद्धता अनुसार कुल 165 मिलियन अमेरिकी डलर बराबरका दुई ऋण सम्झौतामा हस्ताक्षर भएको जनाएको छ। नेपालको प्रमुख विकास साझेदार एडीबीको सहयोगमा हाल खानेपानी, सरसफाई, शहरी पूर्वाधार विकास, युवा रोजगारी प्रवर्धन लगायतका विभिन्न 31 परियोजनाहरू सञ्चालनमा रहेका छन्। लामो समयदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्थाको परीक्षण शुरू गरिएको छ। सरकारले उद्योग पुनः सञ्चालनको तयारी गरिसकै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढ़ेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौडाका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। विक्रमसम्म 2032 सालमा स्थापना भएको कपड़ा उद्योगले 2035 सालदेखि 56 सालसम्म उत्पादन गरेको थियो भने 2057 सालदेखि उद्योग बन्द रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा बागमती प्रदेशमा घर जग्गाको कारोबार 33.01% वृद्धि भएको छ। नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घर जग्गाको कारोबारमा वृद्धि भएको जनाएको छ। राष्ट्र ब्याङ्कका अनुसार यस अवधिमा मध्य प्रदेशमा भने 4.79% घर जग्गा कारोबार घटेको छ। प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको 11 महिनामा घर जग्गाको कुल कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 6.72% बढेको छ। चालू आर्थिक वर्षको 9 महिनामा करिब 1,83,90,00,000 रुपियाँ बराबरको घर जग्गाको कारोबार भएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। महोत्तरीका दुई चिनी उद्योगबाट उखु किसानले करिब 2 अर्ब रुपियाँ भुक्तानी पाएका छन्। एभरेस्ट सुगर एण्ड केमिकल इण्डस्ट्रिज र सिद्धिविनायक सुगर एण्ड केमिकल इण्डस्ट्रिजमा बुझाइएको उखुको रकम बापत करिब 1,76,53,00,000 रुपियाँ किसानले भुक्तानी पाएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। दुवै उद्योगमा गरेर किसानले आर्थिक वर्ष 2082-83 करिब 28,67,000 क्विन्टल उखु बुझाएका थिए।
0: साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकपको अन्तिम 16 इजिप्टसँग खेल्दैछ। यो खेल अमेरिकाको एटलान्टामा नेपाली समय अनुसार आज राति 9:45 शुरू हुनेछ। अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका हुन्। दुवै टोलीले अन्तिम 32 संघर्षपूर्ण जित निकालेका थिए। राउण्ड अफ 32 अफ्रिकाको नवप्रविष्टि किप वार्डेनलाई 3-2 पराजित गर्दै अघि बढेको अर्जेन्टिनाले अन्तिम 16 अर्को अफ्रिकी टीमसँग खेल्न लागेको हो। इजिप्टले भने एसियन कोटाबाट खेल्ने अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपमा पहिलो पटक नकआउट खेल जितेको थियो। विश्व फुटबलकै सुपरस्टार लियोन मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना अहिले लयमा देखिएको छ। फिफा वरियतामा 1 पोजिसनमा रहेको दक्षिण अमेरिकी महारथी अर्जेन्टिना 19 पटक विश्वकप खेलिरहेको छ। यसअघि 18 संस्करण खेल्दा अर्जेन्टिनाले 3 पटक उपाधि जितिसकेको थियो भने 3 पटक उपविजेता बनेको थियो। सन् 1934 पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा सिधै अन्तिम 16 खेलेको इजिप्टले 92 पहिलो पटक सम्म चरणमा पार गर्दै यस विश्वकपमा नकआउट चरण खेलेको हो। हाल इजिप्ट फिफा वरिष्ठतामा 29 स्थानमा छ। हरेक खेलमा केही न केही कीर्तिमान बनाइरहेका लियोन मेस्सीले 39 वर्षको उमेरमा पनि विश्वकपमा जादुई प्रदर्शन गरिरहेका छन्। साबिक विजेता तथा 3 पटकको च्याम्पियन अर्जेन्टिनाले जारी विश्वकपमा खेलेको सबै 4 खेल जितेको छ। अर्को खेलमा पनि स्विजरल्याण्ड र कोलम्बिया बिहान 12:45 क्यानाडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा प्रतिस्पर्धामा उत्रिँदैछ। यो खेलपछि विश्वकपमा नयाँ थपिएको राउण्ड अफ 32 सबै खेल सकिनेछ र अन्तिम 8 पुग्ने टोलीको पनि टुङ्गो लाग्नेछ। साथै जारी विश्वकपमा क्यानाडामा खेलिने पनि यो अन्तिम खेल हुनेछ।
10: अब मौसम। आज राति देशको पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी प्रदेशको पहाड़ी र तराई भूभागको थोरै स्थान तथा मध्य प्रदेशका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.6 न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 6.8 मिलिमिटर, काठमाडौँको अधिकतम 29.9, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 16.5 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 32.2, न्यूनतम 23.2, वर्षा 3.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.2, न्यूनतम 26 डिग्री सेल्सियस, वर्षा 29.2 मिलिमिटर, नदीपालको अधिकतम 34.2, न्यूनतम 19.7, वर्षा 9.1 मिलिमिटर। अन्तिमै प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक 2083 बहुमतले पारित। आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्य सहित नेपाल राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। वर्तमान सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजना रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बंगलादेशको पूर्वी कक्स बजार जिल्ला स्थित रोहिंग्या शरणार्थी शिविरमा पहिरो जाँदा 9 मृत्यु। र फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बिया बीच प्रतिस्पर्धा हुँदै। रेडियो नेपालबाट साँझ 7 समाचार सकियो। हवस् त, नमस्कार।
11: त्यो हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि तिर्दैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
12: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
13: हो। दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
14: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
12: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
13: हजुर हाम्रा सेवाहरू
12: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
15: नदुखाई दाँत निकाल्ने,
12: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
15: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
12: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
15: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
12: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
15: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7148-9095-14652।
14: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अघाडी, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज
1: लामो समयदेखि समस्यामा रहेका रुग्ण उद्योगका निष्क्रिय कर्जा व्यवस्थापन दबावमा रहेका कर्जाको पुनर्संरचना तथा पुनरुत्थानका लागि पनि विशेष व्यवस्था गरिने उल्लेख छ। राष्ट्र बैंकले संस्थाको वित्तीय अवस्थाका आधारमा सेयर दितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ। सार्वजनिक यातायातमा प्रयोग हुने ठूला वित्तीय सवारी साधन खरिदका लागि कर्जा मूल्य अनुपात पनि थप सहज बनाइने उल्लेख छ। मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% वृद्धि गर्ने लक्ष्य रहेको छ। साथै मुद्रास्फीति 5.5% भित्र सीमित राख्ने तथा पर्याप्त विदेशी मुद्रा संचित कायम राख्ने आर्थिक वृद्धिलाई सहयोग गर्ने उद्देश्य लिएको राष्ट्र बैंकका गवर्नर विश्व पौडेलले बताउनुभयो।
2: यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित जारी गरिएको छ। ब्याज दर तल जान नदी बढ़ी तरलता यस बैंकले आफ्नो खर्चमा ब्याज दिएर राख्ने नीति लिइएको छ। यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ। पश्चिम एशियामा बढ़ेको भू राजनीतिक तनावका कारण इन्धनको मूल्य बढ़ेर मुद्रास्फीतिमा केही चाप परेको भए पनि हालैको युद्ध विरामले स्थिति सहज हुँदै गएको छ। यस आधारमा आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ।
1: आगामी आर्थिक वर्षदेखि नेपालका वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो। विदेशी मुद्रा खरिदबाट हुने तरलता व्यवस्थापनलाई सहज बनाउन यो नीति ल्याइएको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गर्ने भएको छ। गवर्नर विश्व पौडेलले व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत बैंकिङ सेवा विस्तार गरिने जानकारी दिनुभयो। यस वर्षको मौद्रिक नीतिले कर्जा प्रवाहलाई सहज बनाउने निजी क्षेत्रको मनोबल बढ़ाउने संकेत दिएको अर्थविदहरू बताउँछन्। पछिल्ला वर्षहरूमा उद्योग व्यवसाय सुस्त हुँदा बैंकहरूमा ठूलो परिणाममा तरलता थुप्रिएको र निजी क्षेत्रको लगानी विस्तार हुन नसकेको अवस्थामा राष्ट्र बैंकले नियामकीय केही व्यवस्था खुकुलो बनाएको देखिन्छ। जारी मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउन सक्ला। यस विषयमा विश्लेषण सहितको सामग्री केही बेरमा साझा खबरमा सुन्न सक्नुहुनेछ। सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योग सञ्चालनको प्रक्रिया अघि बढ़ाएको छ। उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयले 33 लाख रूपियाँ निकासा गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उद्योग सञ्चालनको तयारी र सञ्चालन ढाँचाबारे प्रश्न उठाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुसार अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको जानकारी दिनुभयो।
3: कपड़ा उद्योगको 33 लाख रुपियाँ हामी निकासाको लागि यहाँ अर्थ मन्त्रालयमा लेखी पठाएको छु, जुन कि निकासा भइसकेको छ, त्यहाँ एठवटा उद्योगमा गइसकेको छ र त्यो मरम्मत कार्य पनि अगाडि बढ़िसकेको छ र अब केही महिनामै चाहिँ सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु।
1: सरकारले बहुजात रहेका राहदानी सकिएपछि मात्रै नयाँ राहदानी सफाई प्रणाली लागू गर्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै नयाँ सरकार गठन हुँदा करिब 2,50,000 राहदानी बहुजात रहेको र ती प्रयोग नगरी नयाँ प्रणाली लागू गर्दा करिब 25 लाख अमेरिकी डलर बराबरको नोक्सानी हुने भएकाले बहुजात कम भएपछि मात्र नयाँ कम्पनीहरू मार्फत राहदानी वितरण शुरू गरिने बताउनुभयो।
4: अर्को सुनबाट चाहिँ नयाँ कम्पनीले छाप्ने पासपोर्ट हामी उपलब्ध गराउने तयारीमा छ यति बेला पासपोर्ट व्यवहार र त्यही त्यसैको तयारी स्वरूप यो हप्ता 3 दिन विशेष गरी बुधबार बिहिबार र शुक्रबार चाहिँ जिल्ला र विदेशी नियोगहरूबाट पासपोर्ट अप्लाई गर्न पाइँदैन भनेर हामीले सार्वजनिक सूचना गरेका छौँ। त्यो नेपालको इतिहासको सबभन्दा ठूलो डिजिटल ट्रान्जिसन भइराखेको छ। 1 करोड़ भन्दा नेपाली नागरिकको व्यक्तिगत विवरण सहित डेटा ट्रान्समिसन अर्को सिस्टममा गरेर त्यसपछि चाहिँ हामी नयाँ पासपोर्ट वितरण प्रणालीमा जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यो हप्ता हामीले त्रिपुरमा पासपोर्ट विभागमा दुई दिन र नियोगको जिल्लाहरूमा तीन दिन चाहिँ हामी पासपोर्ट नदिएको सोमबारदेखि अब हामी यो औपचारिक प्रक्रियामा जाँदैछौँ.
1: नयाँ प्रणाली कार्यान्वयनका लागि करिब 1 करोड़ नेपालीको डिजिटल विवरण सार्नुपर्ने भएकाले यो साता केही दिन राहदानी सेवा प्रभावित हुनेछ. जिल्ला प्रशासन कार्यालय विदेश स्थित नेपाली नियोग र राहदानी विभागबाट केही दिन आवेदन लिन रोक लगाएको छ. सरकारको योजना अनुसार आगामी सोमबारदेखि नयाँ कम्पनीले छापेका राहदानी विवरण शुरू हुनेछन्. यसैबीच आगामी आर्थिक वर्ष 2083-84 संघीय बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ. प्रतिनिधि सभाबाट पारित भई र आएको विनियोजन विधेयक 2083 राष्ट्रिय सभाले पनि आज बहुमतले अनुमोदन गरेसँगै बजेटले स्वीकृति पाएको हो. राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो. बैठकले विधेयक बहुमतले पारित गरेको छ. दुवै सदनबाट बजेट पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षका कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्ने कानूनी आधार प्राप्त गरेको छ. सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्. संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष पवन गुरूङका अनुसार सोमबार बिहानसम्म मात्र खाना उपलब्ध गराएको थियो. त्यसपछि खाना नपाएपछि सुकुम्बासीहरूले विरोध जनाएका हुन्. गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो. खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो.
5: बस्नलाई समस्या भएन, यदि दिन हामी खोपडा खोल्न गाह्रो भयो भने खोल्दै गर्नु होला, यहीँ बस्नु होला. खानाको चाहिँ अब जवाब गर्नु चाहिँ पैसा पाइसकेपछि हामीले नि खुवाउनु गाह्रो भयो अप्ठ्यारो भयो भनेर कुरा चाहिँ गरे. हामीलाई अब मन्त्रालयको माथिल्लो निर्देशन पनि त्यही छ, अब सधैँ खाना खाएर राखिराख्ने भयो भने त सधैँ अब गरी खान सक्ने मान्छेहरू पनि त्यतिकै अलपत्र भएर बसे होइन. अब काम गरेर सोसियल्ली चाहिँ हेलमेल भएर बस्नुपर्ने मान्छेहरूलाई आइसोलेसनमा धेरै समय राख्दाखेरि विभिन्न विचलनहरू आउँछन् आइरहेछन्, त्यसले गर्दाखेरि यसलाई छिटोभन्दा छिटो समाजमा प्रतिस्थापन गर्नु पर्यो भनेर हामीले यो कदम चालेको हो. अब आज धेरैजना गई पनि सक्नु भएको छ. 1440 परिवारको चाहिँ पैसा वितरण भइसकेको छ.
1: देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको छ. पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो. काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने अझै पनि नियन्त्रण बाहिर छ. विभागले निगरानी जारी राखेको सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो.
6: 11 जिल्ला मध्ये 7 जिल्लामा पूर्ण रूपमा रोग नियन्त्रण आइसकेको छ. त्यो 7 जिल्ला भनेको कोशीका 3 जिल्ला झापा, मोरङ, सुनसरी, त्यसपछि चितवन 4 भैया र पाँचौंमा महोत्तरी, त्यसपछि 12 थट्यो भैया र अनि चितवन, त्यसमा चाहिँ अहिले रोग पूर्ण रूपमा कन्ट्रोल आइसकेको अवस्था विद्यमान छ. काठमाडौँ भेरीमा चाहिँ के छ भन्दाखेरि काठमाडौँ भेरीमा आउटब्रेकको स्थिति हेर्दाखेरि अहिले अलिकति ललितपुर र यता काठमाडौँ चाहिँ अलिक घटेको हो कि जस्तो छ र भक्तपुर पनि अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती, बनेपा, हिर्खेत लगायतको एरियामा चाहिँ अलिकति चिया चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ.
1: साझा खबरमा अब विदेशका खबर. श्रीलंकाको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या 27 पुगेको छ. घटनामा 100 भन्दा बढ़ी व्यक्ति घाइते भएपछि सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको छ भने आपराधिक अनुसन्धान पनि शुरू गरेको छ. प्रहरीका अनुसार प्रतिद्वन्दी लागु औषध तस्करी समूहबीच भएको झडपका क्रममा केही कैदीले सुरक्षाकर्मीको हतियार खोसेपछि गोली चलेको थियो. घटनामा 97 जना नेगोम्बो अस्पताल र 19 जना कैदी कोलम्बो स्थित अस्पतालमा उपचाररत छन्. सुरक्षा व्यवस्थापनका लागि केही कैदी र विदेशी नागरिकलाई अन्य कार्यगारमा सारिएको छ. अब खेल खबर. साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 16 आज अफ्रिकी टोली इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ. अमेरिकाको एटलान्टामा हुने खेल नेपाली समयअनुसार राति 9:45 शुरू हुनेछ. अर्जेन्टिना समूह चरणका 3 खेल र अन्तिम 32 खेल जित्दै अपराजित रूपमा अन्तिम 16 पुगेको हो. कप्तान लियोनल मेस्सीले 4 खेलमा गोल गर्दै 7 गोल सहित उत्कृष्ट लय कायम राखेका छन्। 39 वर्षको उमेरमा पनि मेस्सी विश्वकपमा लगातार कीर्तिमान बनाउँदै टोलीका प्रमुख खेलाड़ी बनेका छन्। अर्कोतर्फ इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा हराउँदै विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जितेको थियो।
7: आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने
8: वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ
7: तर नीति कार्यान्वयनमै सफलता निर्भर। विज्ञ संघको संवादसँगै वर्षा मासमा खेतीपाती गर्दा ध्यान दिनुपर्ने कुरा, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: संसद तपाईका आवाज तपाईका सरकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
11: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
12: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
13: हाम्रा दुखमै त सरकारी खेती गरिछौ र पानी पिडा
10: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
12: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
10: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशै भरि कार्यक्रम हेलो संसद।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले एसई ग्रेड वृद्धि पूरक परीक्षामा करिब 65% उत्तीर्ण भएको जनाएको छ। परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी 1,29,194 विद्यार्थी मध्ये 83,523 जना अर्थात 64.69% उत्तीर्ण भएका छन्। जीपी अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 अंक प्राप्त गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ। पछिल्ला 2 वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुक्लो बनाएको छ। तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला? अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग साथी सन्तोष गन्धर्वले सोध्नु भएको छ।
8: यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोडम्याप नै देखाउन सकेका छैन। त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैछ। अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भन्ने छ, सजगतापूर्वक लचिलो मौद्रिक नीति भन्ने थियो, अर्कोचोटि यसपालि लचक मौद्रिक नीति भन्ने छ। लचकता चाहिँ देखाउन खोजिएको छ, तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रभाव थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन। जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिँ चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने, ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने, अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने, पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने, त्यसमा पर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ, तर त्यसको ठोस कुराहरू आएको छैन। मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यकता छ। ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भनिएको छ, तर ब्याङ्क तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनिएको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन प्रस्ताव छ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि
9: जस्तो अब निजी क्षेत्रको कर्जा प्रभाव 11% बढ़ाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली ब्याङ्कले विदेशी ब्याङ्कहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ, यसले फेरि समग्रमा यता नेपालका व्यवसाय भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ।
8: त्यो चाहिँ अब हुन कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेका छैन होइन, कार्यविधि आउँदाखेरि धेरै कुकुलो सहज ढंगले जाने हो कि त्यसमा केही चाहिने मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्नु मात्रै सकिन्छ। तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पूरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौँ न साँगुरो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्ने व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ, यहाँ यो स्रोतको कमी हुन पनि सक्छ।
12: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम बुझेर खेतीपाती गर्दा किसानलाई फाइदा,
15: खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कति बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यो भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ।
12: मौसम अनुसारको खेतीपाती गर्ने तरिका के होला, विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5242-352-5253।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
9: कृषिमा आत्मनिर्भर बन्न के गर्ने, कुन मौसममा कस्तो बाली लगाउने, बाली अनुसारको जलमल कसरी गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी कृषिमा आत्मनिर्भर बन्न एउटा किसानले के गर्नुपर्छ, कुन मौसममा कस्तो बाली लगाउन सकिन्छ, किसानले बाली अनुसारको मलजल कसरी गर्ने, यसबाट के फाइदा हुन्छ, यस विषयमा कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग कुराकानी गरेका छौ।
18: अर्को प्रशान्त नेपालजीको कमेन्ट छ, कृषिमा नेपाललाई आत्मनिर्भर गर्न नेपाली कृषकले सबैभन्दा बढी के कुरामा प्राथमिकता दिनुपर्छ भन्नुभएको छ। यो अहिले बर्खायामको भन्दा पनि समग्र कृषिलाई जोडेर उहाँको कमेन्ट आएको रहेछ, यसमा छोटोमा भन्नुपर्दा
15: पक्कै पनि यो हामी चाहिँ यो हाम्रो नेपाल सरकारको टार्गेट पनि आत्मनिर्भरतातिर हो। पक्कै पनि हामीले जहाँ आज म पनि कृषिकै विद्यार्थी भइसकेपछि अब आत्मनिर्भरता हाम्रो पहिलो प्रायोरिटी हो। अब त्यसको लागि के गर्नुपर्छ भनेर उहाँले प्रश्न सोध्नुपर्छ। मैले चाहिँ एउटा उदाहरणको लागि अहिले चाहिँ धानलाई नै लिएँ, धानको सिजन छ भने अब नेपालको यदि धानको अवस्था हेर्नुभयो भने हाम्रो प्रोडक्सन हेर्नुभयो भने चाहिँ करिब करिब 57-58 लाख मेट्रिक टन छ। हाम्रो डिमान्ड हेर्नुभयो भने करिब करिब 70 लाख हेक्टर छ। अब त्यस हिसाबमा करिब करिब हामी 10 लाख मेट्रिक टनको हाराहारीमा डेफिसिटमा छौँ। अब रह्यो कि अब धानमै यदि आत्मनिर्भर बन्नु छ भने के गर्ने भन्ने कुरा छ।
18: धान खेती विस्तार गर्न पर्यो, उत्पादन बढाउन पर्यो,
15: दुईटा तिनटा कुरा छ हजुरले। धान खेती विस्तार गर्ने सम्भावना अलिकति कम देखिन्छ अहिले,
18: जग्गा बढाउन सकिँदैन।
15: पछिल्लो यो 10-15 वर्षमा हेर्नुभयो भने धान खेती करिब करिब घट्या छ, 0.36% जति घटेको रहेछ तथ्याङ्कले त्यो देखाउँछ। अब रह्यो गर्न के सकिन्छ त दुई तिनवटा कुरा छ। पहिलो कुरा भनेको धानमा चाहिँ उन्नत बिउ चाहिँ प्रयोग गर्ने कुरा छ। अब उन्नत बिउ यदि हेर्नुभयो भने देशमा चाहिँ करिब करिब 35% जति धान बिउमा चाहिँ 35% जति प्रयोग हुन्छ। त्यो भएर पहिलो काम भनेको उन्नत धान बिउ चाहिँ व्यवस्था गर्नु पर्यो। अब पर्यो भन्दा पनि हाम्रो अनुसन्धानहरूले, नेपाल कृषि अनुसन्धान परिषदले पनि यो पछिल्लो हेर्नुभयो अहिलेसम्म हेर्नु 140 भन्दा बढी जात चाहिँ यहाँले सिफारिस गरेको रहेछ।
18: त्यो उन्नत जातको धानको बिउ पनि कहाँबाट ल्याउने भन्ने पनि त थाहा हुनु पर्ने रहेछ नि त किसानलाई।
15: एकदम समस्या छ कतिपय कुराहरूमा। अब त्यो सिड सप्लाई सिस्टम भन्छौँ हामी, त्यसमा अलिकति वर्कआउट अझै पनि काम गर्नुपर्ने देखिन्छ। त्यो भएर मैले पोइन्टमै भन्दाखेरि चाहिँ पहिलो भनेको इम्प्रुभ सिडको कुरा छ, दोस्रो भनेको हाम्रो अहिलेकै सिडहरूको पनि के छ कि उत्पादन अहिले नेपालको औसत उत्पादन धानको हेर्नुभयो भने प्रति हेक्टर करिब करिब 4 टन पर हेक्टर जति छ। तर हामीले प्रयोग गर्ने गरेकै भेराइटीहरूको पोटेन्सियल भनेको 6 टन 6 टन पर प्रति हेक्टर जति छ। भन्नाले हाम्रो जुन खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने, जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कति बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यौँ भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ। यसका सँगसँगै अब मैले तेस्रो पोइन्ट चाहिँ अब यदि मलको कुरा गरौँ भने धेरै जसो गाली पनि खाइन्छ, मलको समस्या छ। तैपनि यदि मल र पानीको व्यवस्थापन यदि समयमा गर्न सक्यौँ भने के हुन्छ धानको उत्पादन बढाएर हामी धानमा आत्मनिर्भर बन्ने सम्भावना छ।
18: अब अहिले अब धान रोप्ने बेला छ, यो बेलामा चाहिँ मल पानीको त्यो व्यवस्थापन हुन्छ नि माटोको उचित तरिकाले तपाईँहरूले अहिले पनि भन्दै त्यो कसरी गर्न सक्नुहुन्छ किसानले?
15: मैले अब यो मेरो विषयवस्तु चाहिँ यो सिँचाइ व्यवस्थापन वाटर म्यानेजमेन्टकै कुरा छ भने, अब रहेको कुरा म एकातिर आफै भन्दैछु यो मनसुनले गर्दा चाहिँ पानीको अवस्था चाहिँ गम्भीर छ, कुनै ठाउँमा ठुलो पानी पर्दैछ, कुनै ठाउँमा पानी नै छैन। अब यस्तो अवस्थामा पानीको विद्यार्थीले भन्न सक्ने ठाउँ के छ कि हामीले पानीलाई कन्जर्भ गर्न सक्नुपर्ने अवस्था छ।
18: जस्तो
15: मैले अब साधारण अर्थमा भन्दै गर्दाखेरि जहाँ धान खेती हुन्छ अब हामी साना साना स्ट्रक्चरहरू यस्तो बनाउनु पर्यो कि पानी परेको बेला त्यहाँ चाहिँ केही पानी कलेक्ट गर्न सकौँ, जमा गर्न सकौँ। अब यो काम चाहिँ त्यति सजिलो चाहिँ छैन।
18: कसरी जम्मा गर्न सकिन्छ?
15: मैले भन्दै गर्दाखेरि के हुन्छ कि अब तपाईँको यदि खेतको एरिया चाहिँ जति छ त्यसको 1-2% त बढी हुन्छ, तर 1%मा पनि साना साना पोन्डहरू, पोखरीहरू बनाउन सक्नु पर्यो।
18: एउटा कुनै गरा छ खेत छ, गराको छेउमा एउटा सानो पोखरी जस्तो बनाउनु पर्यो।
15: अब रह्यो कुरा त्यति पानीले मात्रै धान खेती त गर्न सकिएन, गाह्रो छ। अब त्यसो भए चाहिँ हामीले गर्नुपर्ने के हो कि हामी सिँचाइमा पढ्छौँ इरिगेसन सेटलिङ भन्ने, त्यो भनेको
18: ठुल्ठुलो शब्द गाह्रो शब्द बुझ्न गाह्रो।
15: म त्यसलाई साधारण भाषामा बुझाउँदाखेरि हामीसँग थोरै पानी छ, त्यो पानीलाई कुन समयमा दिँदाखेरि चाहिँ प्लान्टलाई, बिरुवालाई चाहिँ बढी असर नहुने गरी हामी हाम्रो उत्पादन बढी नघटोस् भन्ने कुरा हुन्छ।
18: चाहिने बेला मात्रै दिने भन्ने
15: कुरा के हुन्छ कि यदि पर्याप्त पानी छ भने जति दिँदा पनि भइगयो, तर थोरै पानी छ भने कुन टाइममा दिउँ कि प्लान्टलाई बढी स्पेस नहोस्। त्यो भएर इरिगेसन सेडलिङको कन्सेप्ट हो। धानको लागि हेर्नुभयो भने यदि धानमा यदि फुल फुल्यो फ्लावरिङ स्टेज हुन्छ, फुल फुल्ने समयमा चाहिँ र त्यो पसाउने बेलामा चाहिँ यदि पानी पाएन भने धानको उत्पादन स्वाटै 50%
18: मात्रै।
15: अब त्यसो भए अब हामीसँग पानी छ भने अब फुल फुल्ने टाइम छ हामीसँग, अर्को भनेको चाहिँ अब ग्रोइङ भइरहेछ जर्मिनेसन भइसक्यो त्यतिखेर त त्यतिखेर अब हामीले पोन्डमा थोरै पानी कलेक्ट गरेका छौँ भने त्यो पानी कतिखेर दिँदा उपयुक्त हुन्छ त हामी वेट गर्छौँ त्यो फ्लावरिङ होस् फुल फुल्ने समय पनि त्यो पानी दिउँ कमसे कम थोरै भए पनि त उत्पादन हुन्छ भन्ने कुरा हुन्छ। इरिगेसन सेडलिङको कन्सेप्ट त्यो हो,
18: त्यो भनेको ठ्याक्कै
15: धानको क्रिटिकल स्टेज के हो, गहुँको क्रिटिकल स्टेज के हो, त्यो कुराहरू चाहिँ भन्नाले एकदम संवेदनशील त्यहाँ नभइकन त्यहाँ ड्यामेज हुन्छ। जस्तो गहुँ
18: अब अहिले त्यो फुल फुल्ने बेला र त्यो बाला लाग्ने बेला अझै समय छ हामीले कुर्न अहिलेको
15: समयमा अहिले चाहिँ हाम्रो अब्जेक्टिभ के हुनसक्छ यदि गाह्रो होला तर पानी जुन ठाउँमा काँसे पानीको घरमा हामी खेती गर्दैछौँ धान मात्रै होइन तरकारी खेती गर्ने किसानहरू हुनुहुन्छ पानी कलेक्ट गर्न कोसिस गरौँ क्या पानी कसरी हुन्छ कलेक्ट गरेर अब चाहिँ अब सानो सानो फन्डहरूमा चाहिँ बनाएर चाहिँ केही जम्मा गर्न सक्यौँ भने एकैचोटि पुरै चाहिँ हामी मिनिमाइज गर्न सक्दैनौँ।
18: अब अहिले कतै कतै थोरै पानी परिरहेछ कतै धेरै पानी परिरहेछ, थोरै पानी परेको ठाउँमा चाहिँ जति पानी परेछ छेउमा गराएको छेउमा पोखरी बनाएर जम्मा गर्न पाइयो भने
15: मात्र होइन तरकारी खेतीको लागि पनि उपयुक्त हो। हेर्नुभयो भने कति ठाउँमा राम्रो अभ्यासहरू पनि भएको छ प्लास्टिकको पेट बनायो त्यसमा पानी कलेक्ट गरेर तरकारीमा टमाटरमा चाहिँ धेरै यसो टनेल खेती गर्ने किसानहरूले पानी जम्मा गर्यो त्यसैबाट चाहिँ पानी दिने गर्नु भएको छ। त्यो भएर अलिकति हामीले अहिले जुन बदलिँदो मौसम छ नि त्यसमा केही न केही अलिकति सोच नयाँ तरिकाले सोच्नुपर्ने चाहिँ देख्छ
18: किसान पनि चनाको हुनुपर्ने बेला चाहिँ भयो
15: सकिन्छ।
19: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
7: संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। कर्जा विस्तारमा जोड दिँदै आगामी आर्थिक वर्षका लागि मौद्रिकको नीति सार्वजनिक भएको छ। अब ऋण लिन बैंकहरूको भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ। बन्द उद्योग पुनः सञ्चालन गर्न सरकारले सहुलियत दिने भएको छ। र विश्वकप फुटबलमा आज राति पौने 10 बजे अर्जेन्टिना र इजिप्ट खेल्नेछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। कर्जा विस्तारमा जोड दिँदै आगामी आर्थिक

0: झलझला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: सरकारद्वारा 111 नेपाली नागरिकलाई आममाफी कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्कन सक्ने,
2: इण्डोनेसियाले भारतबाट बर्मोस्त्र अस्त्र क्षेत्रास्त्र खरिद गर्ने, सबाङ बन्दरगाहको विकास गर्न दुवै देश सहमत,
1: र विश्वकपको फुटबलमा आज अर्जेन्टिना र इजिप्ट भेट्दै तेस्रो टी20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
3: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाल राष्ट्र ब्याङ्कले आगामी आर्थिक वर्ष 2083-84 लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारको वित्त नीति बजेट सार्वजनिक भएसँगै केन्द्रीय ब्याङ्कले सोही वित्त नीतिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने गर्दछ। आज भर्चुअल रूपमा मौद्रिक नीति सार्वजनिक गर्दै गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले समष्टिगत आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै आगामी वर्षका लागि लचिलो कार्यदिशालाई नै निरन्तरता दिँदै मौद्रिक नीति बनाइएको जानकारी दिनुभयो।
4: यस मौद्रिक नीतिले सर्वसाधारण, निक्षेपकर्ता, ऋणी र बैंक तथा वित्तीय संस्था सबैको हित हुने गरी नीतिगत सुधारमा जोड़ दिएको म पुनः दोहोर्याउन चाहन्छु।
2: बाह्य आपूर्ति जन्य समस्याका कारण पेट्रोलियम पदार्थ तथा खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीतिमा केही समय दबाव भए पनि आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि मूल्य वृद्धि नियन्त्रण हुने राष्ट्र ब्याङ्कको अनुमान छ। राष्ट्र ब्याङ्कका अनुसार चालू आर्थिक वर्षको 10 महिनामा औसत मुद्रास्फीति 2.66% रहेको थियो, तर वैशाखसम्म वार्षिक बिन्दुगत मुद्रास्फीति 5.04% पुगेको छ। आगामी केही महिना मूल्य वृद्धिको दबाव कायम रहने मौद्रिक नीतिमा उल्लेख छ। राष्ट्र ब्याङ्कले कम्तीमा 7 महिनाको वस्तु तथा सेवा आय धान्न पुग्ने विदेशी मुद्रा संचित कायम गर्ने लक्ष्य लिएको छ। गवर्नर पौडेलले आगामी चालू आर्थिक वर्ष 83-84 लागि निजी क्षेत्र कर्जा विस्तार 11% र विस्तृत मुद्रा प्रदायक 14% रहने अनुमान गरिएको जानकारी दिनुभयो।
4: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय रोड मनी सप्लाई हुने प्रक्षेपण छ। ब्याज दर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ।
2: मौद्रिक नीतिले पनि 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। विगतका प्रवृत्तिका आधारमा यो लक्ष्य चुनौतीपूर्ण देखिए पनि सरकारले अघि सारेका आर्थिक सुधार, निजी क्षेत्रको लगानीमित्री वातावरण, पूँजीगत खर्चमा सुधार तथा बाह्य आर्थिक अवस्था अनुकूल रहेमा लक्ष्य हासिल गर्न सकिने राष्ट्र ब्याङ्कले जनाएको छ।
1: यसै सन्दर्भमा हामीले पूर्व गवर्नर चिरञ्जीवी नेपाललाई मौद्रिक नीति कस्तो आयो भनेर सोधेका छौं।
5: अब सरकारीमा सबैले के सुन्ने गरे भन्दा अब सबैले यो यो क्षेत्रमा यो यो यति ब्याज दरमा मतलब कर्जा पाइन्छ भन्थ्यो पहिला, अहिले चाहिँ त्यो नभएको हुनाले अलिकति स्पष्टता मान्छेहरूले खोजेको बेला चाहिँ नपाएको हो कि भनेर जस्तो देखियो। र अर्को चिज चाहिँ अब मौद्रिक नीतिमा कुन खालको निर्देशन ल्याइदिने भन्ने चिज चाहिँ नै अब सरकारले

0: सरकारको कोर्टमा गएको छ। मोदी नितिनले भने म यसरी व्यवस्थापन गर्छु, 7% आर्थिक वृद्धिको लागि यति पैसा पठाइदिन्छु भने, अब सरकारले चाहिँ अब आर्थिक क्रियाकलाप बढाउनुको लागि सरकारले मजाले पुँजीगत खर्च लगाएका खर्चहरू गर्नुपर्छ। त्यसले गर्दाखेरि अब पहिला जस्तो मोदीमा चाहिँ नि पब्लिकले जुन रूपमा विश्वास गरेर अगाडि बढेर विश्वास र बढी नै निर्भरता थियो, त्यो निर्भरता अहिलेको मोदी कसाइयो, हामीमा मात्रै बढी निर्भर नहुनु, सरकार पनि छ पैसा गर्ने त सरकार हो, हामी त व्यवस्थापन गर्ने हो भनेर यसले पनि म्यासेज दिए।
1: पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटाले सरकारको आर्थिक नीतिलाई अवलम्बन गर्दै मौद्रिक नीति निरन्तरताका लागि आएको बताउनु भएको छ।
2: विदेशी मुद्राको संस्कृति कति राख्ने भन्ने किसिमको कुरो त अब लहरमा छ महिनाको भन्नु भएको छ, त्यसरी नै बढी अब 16-17 महिना बराबरकै छ, कम्तीमा 7 महिनाको वस्तु तथा सेवाको आय थाल्नु छ, पर्याप्त विदेशी मुद्रा संस्कृति गर्ने भन्ने हो लक्ष्यमा त्योभन्दा धेरै माथि छ र भारतसँगको विनिमय दरलाई हामी यथावत राख्छौँ नि उहाँले राष्ट्रिय गभर्नमेन्टले भन्नुभएको छ। त्यस कारणले यसमा धेरै नयाँ कुरो भन्दा पनि एक प्रकारले अहिले भइरहेको नीतिको त्यो निमित्त निरन्तरता दिएको छ, त्यो जुन कुरोलाई चाहिँ राम्रो भनिन्छ, हामी चाहिँ परिवर्तनलाई परिवर्तन नयाँको लागि भन्छौँ, त्यस्तो गर्नु पर्दैन, भइरहेको कामलाई हामी निरन्तर गरिदिन्छौँ भनेर बैङ्क र वित्तीय संस्थालाई चाहिँ एक प्रकारले नीतिगत स्थिरतातर्फ अगाडि बढाउन गरी यो मौद्रिक क्रिया।
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाभित्र आन्तरिक मतभेद बढ्दै गएको संकेत देखिएको छ। हिजो पार्टीको नयाँ विधानमा संसदीय दलको नेतालाई हटाउने सक्ने व्यवस्था सार्वजनिक भएकै दिन संसदमा पार्टीका सांसदहरूले सरकारको कार्यशैलीमाथि एकसाथ प्रश्न उठाएका थिए। आफ्नै पार्टीका सांसदले मन्त्रीको जवाब खोज्नु र सभामुखले पहिलो पटक सरकारलाई सांसदका प्रश्नको जवाब दिन रुलुङ गर्नुलाई धेरैले सभापति रवि लामिछाने पक्ष, प्रधानमन्त्री बालेन्द्र शाह पक्षलाई दबावमा राख्ने रणनीतिमा देखिएको लप काटेका छन्। संसदमा अनपेक्षित रूपमा सरकारको विरोध भएपछि राष्ट्रपाका सचेतकले सांसदहरूलाई बोल्ने विषय जानकारी गराउन भन्दै लगाम लगाउने एसएमएस पठाएका छन्, जसलाई पार्टीभित्रको असन्तुष्टि तत्काल सामसुम पार्ने प्रयासका रूपमा बुझिएको छ। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
4: सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रपाकै सचेतक क्रान्ति शिखा भिताल आफैले हिजो सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको टिप्पणी गर्नुभएको थियो। राष्ट्रपाकै अन्य सांसदले दुर्घटनादेखि विपदसम्मका विषय उठाएर मन्त्रीको जवाब मागेका थिए। आज सांसद ज्वाला सिंगौलाले राष्ट्रपामा कुनै पनि पद र जिम्मेवारी वा अवसर पारिवारिक सम्बन्धका आधारमा तय हुन नहुने भन्दै सामाजिक सञ्जालबाट टिप्पणी गर्नुभएको छ। यी अभिव्यक्ति प्रधानमन्त्री शाह समूहप्रति राष्ट्रपाको संस्थापन पक्षको दबाव बढ़दै गएको रूपमा चर्चा भएपछि सचेतकहरूले सांसदहरूलाई लगाम लगाउने गरी संसदमा बोल्ने विषय जानकारी गराउन भन्दै एसएमएस पठाएको विषय बाहिरिएको छ। राजनैतिक विश्लेषक खगेन्द्र प्रसाईका अनुसार राष्ट्रपा अहिले आन्तरिक व्यवस्थापनको चुनौतीपूर्ण चरणबाट गुज्रिरहेको देखिन्छ। यद्यपि यसले तत्काल सरकारको स्थायित्वमा असर पार्ने अवस्था हुने नरहेको उहाँको भनाइ छ।
2: राष्ट्रपाभित्र आन्तरिक व्यवस्थापनको सकत छ भन्ने देखिन्छ, त्यो के अरे सबैले स्वीकारेको, त्यति नै सीमित आएको नि अहिले होइन, मतलब यसले सरकार ढल्छ कि ढल्दैन, अनि यस्ता साना साना कुराले सरकार ढलिहाल्नुपर्छ पर्छ जस्तो पनि मलाई लाग्छ। फेरि
4: अर्का राजनीतिक विश्लेषक राजेन्द्र चापागाई नै पार्टीभित्र शक्ति संघर्ष तीव्र बन्दै गएको बताउनुहुन्छ। उहाँले राष्ट्रपाभित्र विभिन्न प्रभाव समूह सक्रिय रहेकाले मतभेद सतहमै देखिन थालेको बताउनुभयो।
5: राष्ट्रिय स्वतन्त्र पार्टीभित्र जबरजस्त रूपमा बालेन्द्र ठाकरे उपस्थित छ, बालेन्द्र ठाकरे उपस्थित छ, रवि ठाकरे उपस्थित छ, र त्यहाँभित्र चाहिँ एउटा भुसको आगो जस्तै सर्खिँदै गएको छ, गुट चाहिँ जीवन्त रहेको छ, त्यहाँ शक्ति संघर्षको खेल हो यो भन्ने लाग्छ मलाई, त्यहाँभित्र चाहिँ एउटा चर्को शक्ति संघर्ष चलिरहेको संकेत हो यो।
4: तर राष्ट्रपाका केही सांसदहरू भने पार्टीभित्र कुनै विवाद नरहेको दावी गरिरहेका छन्। सांसद बुद्धि प्रसाद पन्तले थाहा संचार नेटवर्कसँग कुरा गर्दै संसदमा उठाइएका विषय सरकारलाई जनताप्रति जिम्मेवार बनाउनका लागि मात्रै भएको दावी गर्नुभयो। चितौन महाधिवेशनमै पारित विधानसँग जोडेर अहिले पार्टीभित्र मतभेद बढेको भन्ने हल्ला चलाइएको उहाँको आरोप छ।
2: महाधिवेशनले पास गरेको हो, त्यहीँनिर त त्यहीँनिर हाम्रो सांगठनिक प्रतिवेदनहरू सबै त्यहीँनिर हामी पढेर सुनाएको थियो नि महाधिवेशन केही भएको छैन।
4: राष्ट्रपतिले आन्तरिक विवादको चर्चा अस्वीकार गरे पनि संसदभित्र देखिएको आक्रामक भूमिका, नयाँ विधानका व्यवस्था र नेताहरूका सार्वजनिक अभिव्यक्तिका कारण पार्टीको आन्तरिक अवस्था र सरकारसँगको सम्बन्धबारे राजनीतिक वृत्तमा विभिन्न विश्लेषण भइरहेका छन्। तर आगामी दिनमा राष्ट्रपतिको राजनीतिक रणनीति र सरकारप्रतिको भूमिकाले नै यी चर्चाको दिशा तय गर्नेछ।
1: संयुक्त अरब इमिरेट्स यूएई सरकारद्वारा ईद अल अधा 2026 का अवसरमा 111 जना नेपाली कैदीबन्दीहरूलाई प्रदान गरिएको शाही आम माफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त आम माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्यांकन गरेको जनाएको छ। आम माफीको निर्णय मन्त्रालयको निर्देशन अनुसार आबुधाबी स्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप मित्र राष्ट्र यूएई सरकारले गरेको हो। माफी प्राप्त नेपाली नागरिक अन्य कुनै विचाराधीन कानूनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा यूएईको प्रचलित कानून बमोजिम आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्ने
3: नेपाल परिवेशमा सुकुम्बासीलाई राहतका लागि निवेदन दिने म्याच भोलि राति सकिने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ, नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्न अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
6: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रडक्टहरू नेट फ्री, यूवी रेसिस्टेन्ट, हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 राष्ट्रिय सभाबाट पनि पारित भएको छ। आजको बैठकमा मन्त्रालयगत बजेट शीर्षकमाथि सम्बन्धित मन्त्रीले जवाब दिने क्रम सकिएपछि बजेट पारित गरिएको हो। अर्थमन्त्री डाक्टर सोनी मुवागले पनि आज मन्त्रालयसँगै समग्र बजेटमाथि उठेका प्रश्नको जवाब दिनुभएको थियो। त्यसपछि अध्यक्ष नारायण प्रसाद दाहालले बजेट सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको हो। यसअघि प्रतिनिधि सभा बैठकबाट पनि विनियोजन विधेयक भइसकेको छ। यसअघि संघीय संसदका दुवै सदनबाट बजेट पारित भएको हो। राष्ट्रिय सभाका आजको बैठकमा अर्थमन्त्री डाक्टर वागेले पेश गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ। आजको दोस्रो बैठकले चारवटा विधेयक सभाबाट छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। सभाले सार्वजनिक खरिद, मनी लाउन्ड्रिङ, सहकारी विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकलाई समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको हो।
3: सुकुम्बासी बस्तीबाट विस्थापित कुल 2608 परिवार मध्ये 388 परिवार अहिले पनि उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। वैकल्पिक स्थायी बसोबासको कुनै विकल्प बिनै बस्ती खाली भएपछि समस्यामा परेका उनीहरूलाई सरकारले राहत दिएर उम्किने बाटो खोजेको आरोप लागेको छ। एकमुष्ट रूपमा 25,000 दिएर होल्डिङ सेन्टर छोड्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्देशन दिएको थियो। समितिले राहतका लागि निवेदन दिन भने पनि किर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरका सुकुम्बासीहरूले भने राहतभन्दा पनि सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन्। संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उनीहरूले राहत सम्बन्धी निवेदन नदिएको र नदिने निर्णय गरेको पनि जनाएका छन्। सबै प्रभावित परिवारसँग वार्ता गरी दीर्घकालीन पुनर्स्थापनाको योजना कार्यान्वयन गर्न र राहतका लागि निवेदन नदिएको आधारमा कुनै पनि नागरिकमाथि विभेद वा दबाव नदिन उनीहरूको माग छ। सरकारले खानाको व्यवस्था पनि नगरेपछि खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्।
8: न त हामीलाई सरकारले ती 25,000 दिएको 25,000 पनि एउटा केही छैन न बस्यो। हिजोदेखि भात खानु पाएको छैन, कोही आविसेर त छैन, हुने त जान्छ नहुने कहाँ खाने हामी भन्नु।
3: सरकारले भने राहतका लागि निवेदन दिने म्याद भोलि राति 12 बजेसम्म तोकेको भन्दै त्यसपछि सिस्टम बन्द भई रकम फ्रिज हुने भएकाले छिटो निवेदन दिन भनेको छ। होल्डिङ सेन्टरमा रहेका वृद्ध वृद्ध, बाल बालिका, एकल महिला र पक्षघात भएका बिरामी जस्ता अति विपन्न र प्रकृतिले असक्षम नागरिकलाई समस्या नपर्ने गरी सुरक्षित रूपमा राख्न र आवश्यक उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको समितिका आयोजना निर्देशक मच्छा काजी महर्जनले जानकारी दिनुभयो।
9: नपुग्नेलाई के गर्ने भनेर हामी डिस्ट्रिक्ट लिएर आएका छौँ। त्यहाँ बुढापाकाहरू छन् अनि वृद्धा छन्, महिलाहरू, एकल महिला छन्, अनि अब चार भएका बिरामीहरू छन्। त्यसलाई चार प्रकृतिका विपन्न नागरिकलाई के गर्ने भनेर हामी अब गरिरहेका छौँ। त्यो अनुसार हामीले अब उहाँहरूको उचित व्यवस्थापनको लागि कुरा गरिरहेका छौँ। त्यो अनुसार व्यवस्था गरेर उहाँहरूलाई अप्ठ्यारो नहुने गरी नहुने गरी राख्नुपर्छ भन्ने हिसाबले हामी गरिरहेका छौँ।
3: बर्दियाबाट भूमिहीन परिवारलाई जग्गा वितरण समेत भइसकेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले होल्डिङ सेन्टरमा रहेका र विस्थापित सुकुम्बासी मध्ये वास्तवमै भूमिहीन को हुन् भन्ने विवरण प्रमाणीकरण गरिएको भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयका सचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले बताउनुभयो।
10: भूमि समस्या समाधान आयोग जस्तै एउटा चाहिँ भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि समस्या समाधान समिति अन्तर्गत रहने गरी जिल्लामा प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा जिल्ला समिति रहेको छ र अब ती समितिहरूलाई परिचालन गरेर चाहिँ अधिगतका भएका कामहरूलाई अगाडि बढाउने गरी र अधिगत भएका कामहरूलाई भेरिफाई गर्ने र सही कामहरूलाई अगाडि बढाउने गरी चाहिँ काम भइरहेको छ।
3: सरकारले 100 दिने उपलब्धि सुनाउँदै काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका 465 परिवारलाई राहत रकम प्रदान गरेको जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा वैशाख 12 गतेदेखि उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अव्यवस्थित बस्तीहरू हटाउने अभियान शुरू भएको थियो। थापाथली स्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीबाट डोजर चलाउन थालेको सरकारले पहिलो र दोस्रो चरण गरेर उपत्यकाका 17 सुकुम्बासी बस्तीमा डोजर लगाएको थियो। छोटो अवधिमै करिब 8,000 घरटहरा भत्काइँदा कुल 2608 परिवार विस्थापित भएका छन्। बस्ती भत्काएकै दिन रातारात विभिन्न ठाउँका होल्डिङ सेन्टरमा लगेको सरकारले बसोबास र खाद्य सामग्रीको व्यवस्थापन त गर्यो तर अहिलेसम्म उचित पुनर्स्थापनाको व्यवस्थापन गर्न सकेको छैन।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयर सहित 3 जना र एउटा कन्स्ट्रक्सन कम्पनी विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शर्त विपरीत कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको, शर्त विपरीत बढ़ी परिमाणको गिटी बालुवा उत्खनन गर्न अनुमति दिएको सहितका आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। भ्रष्टाचार मुद्दा लगाइएकाहरूमा गढ़ीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, सो तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रागीका राजेश शाह छन्। उनीहरूबाट जनाई 2,75,66,000 रूपियाँ बिगो तथा कैद सजाय माग गरिएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाह र नेपाल भ्रमणमा रहनुभएका मसाताबीच एडीबीको नेपालमा एडीबीको लगानी र सहुलियतपूर्ण ऋणको निरन्तरता लगायतका विषयमा कुराकानी भएको छ। हिजो मात्र एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सहमतिमा हस्ताक्षर गरेको थियो।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरलाई बयानमा बोलाएको छ। आज एक सार्वजनिक सूचना मार्फत विभागले सम्पत्ति शुद्धिकरण कसूरको अनुसन्धानका लागि 7 दिनभित्र कार्यालयमा आउन निर्देशन दिएको हो। झेन्जी आन्दोलन पश्चात देउवाको परिवार सम्पत्ति शुद्धिकरण अनुसन्धानमा परेको हो। केही नकिन मात्र देउवा दम्पतिले विभागलाई पत्र लेख्दै आफूहरू उपचारका सिलसिलामा विदेशमा रहेकाले साउन 26 गते नेपाल आउने जानकारी गराएका थिए। जयवीर पनि परिवारसँग विदेशमै रहेको बताइन्छ। परिवार शक्तिमा रहेको बेला जयवीरले आफ्नो व्यवसाय विस्तारका लागि शक्तिको दुरूपयोग गर्ने गरेको र रकम व्यवस्थापन गर्ने गरेको आरोप लाग्दै आएको छ। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको भन्दै विभाग र अख्तियारमा समेत जुनी परेको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: 기대 깊이 머리나서 선불어 짜는 딱한 보너스 밤
1: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर ड्राइभ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: युहो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसई 2082 को ग्रेड वृद्धि पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 129,114 जना विद्यार्थी सहभागी भएका थिए। यीमध्ये 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो।
3: सुदूरपश्चिम प्रदेश सरकारले असारे गते सार्वजनिक गरेको बजेट प्रदेश सभामा आज टेबल गरिएको छ। अब अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुखले जानकारी दिएका छन्।
4: काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापन स्थल भन्सरी डाँडा ल्याण्डफिल साइटको आयु बढ़ाई दिगोपन दिन अन्य स्थानीय तहसँग वित्तीय साझेदारी गर्ने भएको छ। कार्यभारको प्रमुख सुनिता डंगोलले फोहोर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्र घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिनुभयो।
3: लगातार ओह्रालो लागेको शेयर बजारमा आज हरियाली छाएको छ। मौद्रिक नीति सार्वजनिक गर्ने दिन भएकाले आज शेयर बजारमा उत्साह देखिएको हो। नयाँ सरकार बनेपछि ओह्रालो लागेको शेयर बजारको यात्रा बजेटपछि पनि सकारात्मक देखिएको छैन। यद्यपि आज साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। आजको कारोबारमा शेयर बजार 24.57 अंकले उकालो लागेर 2651 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका 4,40,07,52,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। आज 13 उपसमूहको शेयर बढ़ेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारत र इण्डोनेसिया बीच अत्याधुनिक ब्रह्मोस सुपरसोनिक क्रूज क्षेपास्त्र खरीद गर्ने विषयमा ऐतिहासिक सम्झौता भएको छ। सम्झौता अनुसार भारतले इण्डोनेसियालाई ब्रह्मोस क्षेपास्त्रको अतिरिक्त युनिट उपलब्ध गराउने भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। फिलिपिन्स र भियतनामपछि भारतसँग ब्रह्मोस खरीद गर्ने इण्डोनेसिया तेस्रो मुलुक बनेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इण्डोनेसिया भ्रमणको दोस्रो दिन आज जकार्तामा इण्डोनेसियाका राष्ट्रपति प्रभो सुबियान्तोसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा रक्षा र प्रविधि सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण सम्झौताहरू भएका छन्। इण्डोनेसियाले ब्रह्मोसका साथै भारतमा निर्मित अस्त्र यर टु यर क्षेपास्त्र समेत खरिद गर्ने निर्णय गरेको छ। अपरेशन सिन्दूरमा अस्त्र क्षेपास्त्रले देखाएको उत्कृष्ट प्रदर्शनपछि इण्डोनेसियाले यसलाई खरिद गर्ने फैसला दिएको हो। यसबाहेक दुवै देश मिलेर रणनीतिक रूपमा महत्वपूर्ण मानिएको सबान बन्दरगाहको विकास गर्ने भएका छन्। यो बन्दरगाह मलक्का जलटमरू मध्येमा अवस्थित छ, जुन भारतको ग्रेट निकोबार पोर्ट प्रोजेक्टबाट करिब 100 माइल मात्र टाढो पर्दछ। रक्षा क्षेत्रका अतिरिक्त भारतले इण्डोनेसियाका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन विकास गर्न सहयोग गर्ने भएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष।
6: विश्वकपका तीनवटै आयोजक टोली अन्तिम 16 नै बाहिरिएका छन्। विश्वकपबाट बाहिरिने आयोजकमा क्यानाडा पहिलो बनेको छ। मोरक्कोसँग 3-0 गोल अन्तरले हार भोग्दै क्यानाडा विश्वकपबाट बाहिरिएको थियो। अर्को खेलमा इंग्ल्याण्डसँग 3-2 गोल अन्तरले हार बेहोरेको मेक्सिको पनि विश्वकपबाट बाहिरिएको छ। बेल्जियमसँग 4-1 गोलको फराकिलो अन्तरले पराजित हुँदै अन्तिम 16 बाहिरिने अन्तिम टोली अमेरिका बनेको छ। यो विश्वकपमा अप्रत्याशित नतिजाहरू आइरहेका छन्। पूर्व विश्व च्याम्पियन उरुग्वे समूह चरणबाटै बाहिरिँदा होस् वा जर्मनी नेदरल्याण्ड र क्रोएसियाको अन्तिम 32 नै भएको बहिर्गमन यो विश्वकपका अप्रत्याशित नतिजा हुन्। अन्तिम 16 ब्राजिल र पोर्चुगल घर फर्किँदाको पीड़ा विश्व फुटबलमा रमाइरहेकाहरूका लागि एउटा नराम्रो सपना जस्तै बनेको छ। स्पेनसँग पराजित हुँदै पोर्चुगल विश्वकपबाट भनिएपछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट समेत राजीनामा दिएका छन्। यही अप्रत्याशित नतिजा बीच के भएको सनसनीपूर्ण प्रदर्शनले फुटबल समर्थकमा नयाँ उत्साह थपेको छ। सानो टापुको देश के भडेले पहिलो सहभागिता भने विश्वमञ्चमा तहल्का मचाएको छ। समूह चरणमा स्पेन, उरुग्वे र साउदी अरेबियालाई बराबरीमा रोक्दै विश्वकपको नकआउट चरणमा पुगेको थियो। अन्तिम 32 डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग 3-2 गोल अन्तरले हार भोग्दै के भडे विश्वकपबाट बाहिर पनि स्थिर छाडो पारेर घर फर्किएको छ। के भडेको प्रदर्शनले विश्व विजेता टोलीमाथि खतराको संकेत गरेको छ भने नयाँ टोलीका लागि सम्भावनाको ढोका भने खोलिदिएको छ। विश्वकपको अन्तिम 16 अन्तर्गत आज अर्जेन्टिना र इजिप्ट भिड्दैछन्। एटलान्टामा हुन लागेको खेल नेपाली समय अनुसार आज राति 9:45 शुरू हुनेछ। यो खेल क्वार्टर फाइनलमा पुग्ने अवसर मात्र नभएर विश्व फुटबलका दुई महान खेलाड़ी लियोनल मेस्सी र मोहम्मद सलाह बीचको विशेष भिडन्तका रूपमा लिइएको छ। 39 मेस्सी र 34 सलाह दुवै सम्भवत आफ्नो करियरको अन्तिम विश्वकप खेल्दैछन्। मेस्सीले यो आफ्नो अन्तिम विश्वकप हुन सक्ने संकेत गरिसकेका छन् भने सलाहले अझै 2030 विश्वकप खेल्ने आशा राखेका छन्। विश्वकपमा भने दुवैको यात्रा फरक छ। मेस्सी विश्वकप विजेता हुन्, उनले प्रतियोगितामा धेरै कीर्तिमान बनाएका छन् र यसपटक पनि उत्कृष्ट लयमा देखिएका छन्। अर्कोतर्फ सलाहले पहिलो पटक इजिप्टलाई विश्वकपको नकआउट चरणमा पुर्याएका छन्।
4: र भारत र इंग्ल्याण्ड बीचको तेस्रो T20 खेल आज हुँदैछ। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति 10:15 नटिङघमको ट्रेन्ट ब्रिजमा शुरू हुनेछ। श्रृंखलामा इंग्ल्याण्ड 1-0 अगाडि छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्डले भारतलाई 4 हराएको थियो। यदि भारतले आजको खेल पनि हारेमा श्रृंखला जित्ने उसको आशा चकनाचोक हुनेछ। इंग्ल्याण्ड आजको खेल जित्दै श्रृंखलामा 2-0 अग्रता कायम गर्न चाहन्छ। श्रेयस अय्यरको कप्तानीमा भारतले एक खेल पनि जितेको छैन, लगातार 4 खेल हारेको छ। अहिलेसम्म भारत र इंग्ल्याण्ड बीच 32 T20 खेल खेलिएका छन्। यी खेलहरूमध्ये भारतले 18 जितेको छ भने इंग्ल्याण्डले 13 खेल जितेको छ भने एउटा खेल बराबर सकिएको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: समष्टिगत आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै लचिलो मौद्रिक नीति सार्वजनिक। राष्ट्र बैंकले सरकारले थप जिम्मेवार बनाउन खोजेको पूर्व गवर्नरको प्रतिक्रिया।
3: राष्ट्रपाका सांसदले सरकारको विरोध गरेपछि बोल्नै लगाम। आन्तरिक व्यवस्थापनको चुनौतीपूर्ण चरणबाट राष्ट्रपा गुज्रिरहेको विश्लेषकहरूको टिप्पणी।
4: युएई सरकारद्वारा 111 नेपाली नागरिकलाई आममाफी कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्कन सक्ने। सुकुमवासीलाई राहतका लागि निवेदन दिने म्याद भोलि राति सकिँदै सम्मानजनक पुनर्स्थापनाको व्यवस्थापन गर्न बाध।
3: इण्डोनेसियाले भारतबाट ब्रह्मोस र अस्त्र क्षेत्रास्त्र खरिद गर्ने। सबाङ बन्दरगाहको विकास गर्न दुवै देश सहमत।
4: र विश्वकपको फुटबलमा आज अर्जेन्टिना र इजिप्ट भेट्दै तेस्रो T20 आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
7: अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन
9: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
8: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले चारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने।
7: हामीले त ध्यानै नदिएछौं।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
8: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम तीन रुनीबाङ बजार र ओदानम चार सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एकलोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई रुच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार विज्ञापन हो।
14: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिस्टर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
15: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
14: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
15: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
14: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
15: अनुहारको चाय पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
14: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
15: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
14: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
15: सम्पर्क मोबाइल 98578211105,
14: 98479802,
15: 98095826005
14: र 98103940।
16: के भयो? के को हल्ला खल्ला हो यो?
17: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
18: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
8: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिए।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
17: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर अपक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
19: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
17: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
19: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
17: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
19: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-470।
17: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर काली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
20: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
21: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
20: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
21: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
20: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
21: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
20: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिन।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
19: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
17: वरिष्ठ हाडझुली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
19: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
17: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
0: मध्य पश्चिम पोली क्लिनिक प्राली घोराही 14 हॉस्पिटल रोड रक्त संचार केन्द्र को अगाड़ी दान सब जानकारी का संपर्क टेलीफोन नंबर 082-590-79 98-229-5555 स्वास्थ्य नई धन हो त्यसैले स्वास्थ्य प्रति सजग रहूं मध्य पश्चिम पोली क्लिनिक प्राली घोराही 14 हॉस्पिटल रोड रक्त संचार केन्द्र अगाड़ी दान
1: नमस्कार स्वयं सेविका दिदी
2: नमस्कार नमस्कार दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
23: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
2: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
23: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी
2: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
26: तिन दिन भयो
25: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै त घरभित्रै फरक व्यवहार गरिन्छ
26: केही हुनुहुन्न सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
25: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
26: मुहार महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुहार पहिलाको जस्तो छैन अहिले
27: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
25: हो बो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौँ त्यही भनेको त हो के हाम्रो पालामा जस्तो कहाँ हुन्छ
28: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्न
29: नेपाल सरकार विज्ञापन बोर्ड

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: बीबीसी नेपाली सेवाको साझा पक्षबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा 5.5% महँगी कायम राख्ने र समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित मौद्रिक नीति सार्वजनिक
2: उत्पन्न वर्ग उद्योगपतिहरूसम्म सबैले ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा मौद्रिक नीतिले जोड दिएको छ।
1: विगत भन्दा यो वर्षको मौद्रिक नीति किन फरक?
3: स्थलको आफ्नै रोग हुन्छ, मन्त्रीको आफ्नै रोग हुन्छ भनेर लाग्छ।
1: नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्षसँग कुराकानी।
4: फ्रान्सकी दक्षिणपन्थी नेत्री मारिन लापेनले सार्वजनिक कोषको दुरूपयोग सम्बन्धी मुद्दामा दोषी ठहरिएको विषयमा गरिएको अपील हारेकी छन्। प्यारिसको पुनरावेदन अदालतका न्यायाधीशहरूले उनलाई 3 वर्षको जेल सजाय सुनाएका छन्, जसमा 2 वर्ष निलम्बन गरिएको छ भने 1 वर्ष इलेक्ट्रोनिक निगरानी ट्याग लगाएर बिताउनु पर्नेछ। यस फैसलाले उनलाई सन् 2027 फ्रान्सेली राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्ने बाटो खुल्ला गरिदिएको छ। प्यारिसबाट बीबीसीका ह्यु स्कोफिल्ड भन्छन्, प्राविधिक रूपमा हेर्दा उनी चुनावमा उम्मेद्वार बन्न सक्छन्, तर उनी चुनाव लड्न सक्दिनन् किनकि उनी स्वयंले आफ्ना गतिविधिहरू पूर्ण रूपमा स्वतन्त्र भए मात्र चुनावी प्रतिस्पर्धामा सहभागी हुने भनेकी थिइन्। त्यसैले मलाई लाग्छ अब हामीले उनी र जोर्डन बर्डेला बीच कुनै प्रकारको आकस्मिक बैठक हुन्छ कि भनेर पर्खनुपर्नेछ र उनीहरूले के भन्छन् हेर्नुपर्नेछ। बीबीसीका ह्यु स्कोफिल्ड। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो गठबन्धनको शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेसँगै फेरि एकपटक नेटोको आलोचना गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आफूलाई सदस्य राष्ट्रहरूले र त्यसमा पनि विशेष गरी ब्रिटेनले राम्रो व्यवहार नगरेको बताए। इरानसँगको युद्धका विषयमा ब्रिटेनले आफूलाई कुनै सहयोगको प्रस्ताव नगरेको उनको भनाइ छ, तर ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप तैयेप एर्दोआनको भने निकै प्रशंसा गरे। यो सम्मेलन युक्रेनलाई सहयोग दिने विषयमा केन्द्रित हुने बताइए। युक्रेनका अभियोजकहरूले गत महिना मोनाकोमा भएको बम आक्रमणमा संलग्न ठानिएकी महिला टाउकोमा गोली लागेको चोटसहित मृत अवस्थामा फेला परेकी बताएका छन्। अनास्तासिया बेरेजोभ्स्का नामकी ती महिलाको मृत्युसँग सम्बन्धित मामिलामा 2 पुरूषलाई पक्राउ गरिएको र तीमध्ये 1 पूर्व प्रहरी अधिकारी र अर्का युक्रेनको सैन्य गुप्तचर सेवाका सक्रिय सदस्य रहेका बताइएको छ। अभियोजकको कार्यालयले किएव नजिकैको एउटा घरको भूमिगत कोठाको भिडियो सार्वजनिक गरेको छ, जहाँ मृत्यु हुनु अघि ती महिलालाई राखिएको थियो। युक्रेनको गुप्तचर निकायले उक्त कोठा यातना दिने कक्ष जस्तो देखिएको बताएको छ। दक्षिण कोरियामा अनलाइनमा गलत सूचना फैलाउने कार्यका लागि कड़ा सजायको व्यवस्था गर्ने नयाँ संचार सम्बन्धी कानून लागू भएको छ। यो नयाँ कानून चर्चित सेलिब्रेटीहरूसँग सम्बन्धित गलत सूचना फैलिएका घटनाहरूको प्रतिक्रिया स्वरूप ल्याइएको हो। पत्रकार र नागरिक स्वतन्त्रता समूहहरूले यस कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने बताएका छन्। र विश्व स्वास्थ्य संगठनकी एक वरिष्ठ अधिकारीले डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला प्रकोप अझै विस्तार भइरहेको र स्थिति स्थिर हुन नसकेको बताएकी छन्। उक्त अफ्रिकी देशका निम्ति डब्ल्यूएचओकी प्रतिनिधि डाक्टर एनी एनसियाले प्रभावित क्षेत्रहरूमा मानिसहरूको आवत जावतले संक्रमण फैलिन सघाइरहेको बताइन्। अहिलेसम्म उक्त प्रकोपबाट 500 जनाको मृत्यु भइसकेको छ भने 1,500 भन्दा बढ़ी संक्रमणका घटना पुष्टि भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: आर्थिक वर्ष 2083-84 लागि सरकारले तय गरेको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको तर्कसहित नेपाल राष्ट्र ब्याङ्कले आज मौद्रिक नीति सार्वजनिक गरेको छ। 25 मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय ब्याङ्कले आर्थिक वृद्धिको लक्ष्य उच्च देखिए पनि हासिल गर्न सकिने दावी गरेको हो। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कड़ाई गरी असीमित दायित्व सिर्जना हुने, अभ्यास हटाइने, कालो सूचना सकेसम्म कम व्यक्तिहरू रहने, रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्था गर्ने एवं दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको राष्ट्र ब्याङ्कका गवर्नर विश्व पौडेलले बताए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
5: आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवं खाद्य वस्तुको मूल्य बढ्दा मुद्रा स्फीति दबाव केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि कम हुने आकलन सहित आर्थिक वर्ष 2083-84 मुद्रा स्फीति 5.5% भित्र रहने प्रक्षेपण छ। समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याइएको गभर्नर विश्वनाथ मौर्यले बताए।
2: यस उद्देश्य प्राप्ति गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पूँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ।
5: निक्षेपकर्ताको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याज दर अझै घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदिने नीति राष्ट्र ब्याङ्कले लिएको छ।
2: यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न सहज रूपमा न्यायचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
5: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण रहेको पौडेलले जानकारी दिए। केन्द्रीय ब्याङ्कका अनुसार मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरको अवस्थाले अस्वतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ। वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवं आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ। यद्यपि विश्लेषण प्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आकलन छ। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
1: यसै सन्दर्भमा हामीले नेपाल ब्याङ्कर्स एसोसिएशनका अध्यक्ष सन्तोष कोइरालालाई सम्पर्क गरी यो वर्षको मौद्रिक नीति कस्तो लाग्यो भनी सोधेका छौँ।
3: अहिले आउँदा चाहिँ मौद्रिक नीति र नेपाल राष्ट्र ब्याङ्कले जारी गर्ने परिपत्रको बीचमा चाहिँ झट्टै फरक पारेर यो मौद्रिक नीति आएको छ। मौद्रिक नीतिले चाहिँ कुनै पनि प्रकारका ब्याङ्क दर रेटहरू चाहिँ कुनै पनि चेन्जेसहरू केही पनि गरेको छैन। अनि यसले चाहिँ के भनेका छ भनेदेखि विदेशी ऋण पत्रहरूमा चाहिँ लगानी गर्न हामी चाहिँ सहज गरिदिन्छौँ। कालो सूचीको केसमा पनि लिमिटेड चाहिँ लाइबिलिटी बोक्ने कुराहरूमा पनि हामी सहजीकरण गराउँछौँ। त्यस पछाडि अरू लगानीको वातावरणमा पनि हामी अलिकति चाहिँ सहजीकरण गराउँछौँ कति होइन र समष्टिगत चाहिँ फिस्कल पोलिसीलाई सपोर्ट हुने खालको कुराहरूमा चाहिँ हामी अगाडि बढ्छौँ भन्ने खालको मान्डेट लिएर चाहिँ मौद्रिक नीति आएको। साधारण रूपमा भन्दाखेरि चाहिँ जब राष्ट्र ब्याङ्कले चाहिँ सर्कुलर लिएर आउँछ त्यस पछाडि मात्रै हामीले भनेका कुराहरू एड्रेस हुने जस्तो देखिन्छ। अहिले सिम्पली भन्दाखेरि चाहिँ एक किसिमको चाहिँ सहज मौद्रिक नीति चाहिँ आएको छ।
1: यो चाहिँ बजेटसँग यसको तादात्म्य कतिको मिलेको जस्तो पाउनुभयो?
3: अहिले चाहिँ अहिलेको मौद्रिक नीतिले 11% क्रेडिट ग्रोथ भनेर भनेको छ, 7% चाहिँ इकोनोमिक ग्रोथको कुराहरू गरेको छ। जुन बजेट आयो त्यसमा साधारण त मिलाउने नै हिसाबले मौद्रिक नीति जारी गरेर देखिन्छ।
1: अनि यो सेयर मार्केटले विशेष ध्यान दिएको थियो, तपाईँले त्यो पार्टबाट हेर्दा चाहिँ कस्तो देख्नुभयो?
3: अब यसमा चाहिँ लसमा भएको कम्पनीको सेयरहरूमा चाहिँ लगानी गर्न पाउने नपाउने खालको नीति गरिन्छ भनेर भनेको छ। त्यो कुरा सही नै हो, किनभने भोलि चाहिँ त्यस्तो खालको चाहिँ अन्यहरूको सेयरहरूमा लगानी गर्दा चाहिँ पब्लिकलाई चाहिँ जोखिम हुन्छ भन्ने हिसाबले आएको छ। अरू यसमा सेयरको कारणमा धेरै कुराहरू गरेको छ।
1: अनि अब जस्तो बजेटले भने भन्दा कम मूल्य वृद्धि लक्ष्य राखेको छ, अनि अब ब्याज दर पनि थप जुन घटिरहेको थियो केही समय यता चाहिँ घटेको घटै थियो त्यसलाई थप घट्न नदिने भनेको छ, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
3: योभन्दा ब्याज दर घट्ने चाहिँ अवस्था आयो भने चाहिँ क्यापिटल फ्लाइटको ठुलो जोखिम हुन्छ। त्यही भएर सबै दर रेटहरू चाहिँ यथावत राखेको हुनुपर्छ मेरो विचारमा। ब्याज दर अब घट्न दिँदाखेरि चाहिँ भोलि फ्लाइट हुने चाहिँ एकदमै रिस्क पर्छ, त्यही हिसाबले चाहिँ नदिने भन्ने रणनीति चाहिँ मोदीले नीतिले लिएको हुन्छ।
1: अब ब्याङ्कर्स एसोसिएसनको तर्फबाट तपाईँले भन्दा चाहिँ यो मौद्रिक नीति अब यसका अरू कुरा आउन बाँकी भए पनि अहिले समग्र हेर्दाखेरि चाहिँ सकारात्मक नै पाउनुभयो?
3: हजुर, रियलमा मौद्रिक नीति मोनेटरी पोलिसी भनेको चाहिँ मोनेटरी इन्स्ट्रुमेन्टहरू म्यानेज गरेर चाहिँ बजारलाई चाहिँ दायित्व दिने हो, त्यही हिसाबले आएको जस्तो देखिन्छ। र अरू कुराहरू जुन सर्कुलर मार्फत एड्रेस गर्ने कुराहरू चाहिँ उहाँहरूले सायद अब पछि सर्कुलरले एड्रेस गरिदिनुहुन्छ होला, जहाँ हाम्रा धेरैवटा कुराहरू छन् त्यसमा हामी
6: हामीले दिएको मौद्रिक नीति यस्तो हुनुपर्छ भनेर दिएको सजेसनभित्र चाहिँ उहाँहरूले पार्टी त्यो कुराहरूलाई चाहिँ सर्कुलर मार्फत एड्रेस गरिदिनुहुन्छ होला भन्ने हामीले चाहिँ आश गरेका
1: छौँ। विगतमा भन्दा किन यो फरक तरिकाले आएको जस्तो लाग्छ यो पालि?
6: मलाई जस्तो लाग्छ भने विगतमा चाहिँ यो मनिटरी पोलिसी भनेको चाहिँ एकदमै धेरै चाहिँ चर्चामा हुने धेरै चाहिँ सबै कुराहरू चाहिँ यो फिनान्सियल पोलिसी फिस्कल पोलिसीले गर्नुपर्ने कुराहरू पनि सबै मनिटरीले गरिदिनु पर्यो। मनिटरी पोलिसीमा चाहिँ एकदमै धेरै आश गरेको चाहिँ सबै वर्गले चाहिँ व्यवसायीले व्यापारीले त्यो कतिले ब्याङ्करले त्यो हुँदाखेरि चाहिँ मनिटरी पोलिसीले चाहिँ मनिटरी म्यानेजमेन्ट र बजारलाई चाहिँ पैसा दिने मात्रै हो है, यो चाहिँ फिस्कलको आफ्नै रोल हुन्छ मनिटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ। र यो हिसाबले हेर्दाखेरि अब कमिङ डेजमा अरू वर्षहरूमा आउने मनिटरी पोलिसी पनि त्यही लेभलको चाहिँ आउला र फिस्कल र मनिटरीको बिचमा चाहिँ डिफ्रेन्सेस चाहिँ हुन्छ भन्ने कुरा चाहिँ बजारलाई ब्याङ्कर्सलाई व्यवसायीलाई चाहिँ एउटा सन्देश दिएको हुनुपर्छ यो मनिटरी लिएर।
1: उनी थिए नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला। अब अर्को विषय, पोखरामा कम पर्यटक आउने मानिएको अहिलेको सिजनमा भारतीय पर्यटकको आगमन अत्यधिक वृद्धि भएको भन्दै व्यवसायी उत्साहित भएका छन्। सुनौ पोखराबाट कृष्णमणि बरालको यो रिपोर्ट।
7: हिजो सात साउन महिनामा पदयात्राका लागि फाटाफुट्ट मात्र पर्यटक आउने भएकोले यो सिजन मानिन्छ। यही समयमा भारतीय पर्यटकको उच्च आगमनले व्यवसायी उत्साहित भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्।
8: नेपाली नयाँ वर्षको लगत्तै त्यो समयबाट आउन थालेका पर्यटकहरू अहिले असारको आधा समय पनि गइसक्यो, दुई महिना त 90% हारिमा बेसी भयो भने अहिले 50% हारिमा चाहिँ भारतीय पर्यटकको कारण पोखराको अक्युपेन्सी छ होटलको।
7: पोखराको बसाई अनुभव यसरी सुनाउँछन् भारतको पंजाबका विजय कुमार।
9: हम पंजाब से युट्युबमा देखेर भारतको पंजाबबाट यहाँ आएको हुँ। पोखरा एकदमै राम्रो छ, परिवार लिएर यहाँ सबैजना आउनुपर्छ।
7: सामाजिक सञ्जालबाट पोखरा बारे जानकारी पाएर घुम्न आएको भारत बिहारकी अंशु कुमारी पण्डित बताउँछिन्।
10: मलाई यहाँको वातावरण र वरिपरिको प्रकृति असाध्यै राम्रो लाग्यो। मैले इन्स्टाग्राम र युट्युबमा सर्च गरेर कहाँ कहाँ घुम्नु पर्छ भनेर हेरेँ अनि राम्रो लागेर घुम्न आए।
7: भारतीय पर्यटकको आगमन उच्च भएसँगै पर्यटन मैत्री पूर्वाधार र सेवामा विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई बताउँछन्।
11: कति हाम्रो तीर्थयात्रीहरू लसुन अदुवा पनि खानुहुन्छ, एबीसी क्लासको चाहिँ क्वालिटी हेरेर भेजिटेरियनहरूलाई आस्थान चाहिँ त्यसलाई पनि स्वागत गर्दै अहिले त्यो नयाँ इन्डियाको कमसेकम 5-7 मेजर सिटीबाट हामीले पोखरा एयरपोर्टलाई डाइरेक्ट फ्लाइट जोडेर अपग्रेडिङ टुरिस्टहरू पनि लिएर आउनुपर्छ।
7: यस वर्ष भारतीय पर्यटकको उच्च आगमनले पोखरामा सवारी पार्किङ, कम खर्चमा घुम्न आउने धार्मिक पर्यटक मन्त्री आवास व्यवस्थापन लगायतका क्षेत्रमा चुनौती थपिएको पोखराका पर्यटन व्यवसायीले बताएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
1: अब अन्तिममा एउटा प्रसंग संक्षेपमा, बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा पूर्व मन्त्रीद्वय टोक बहादुर रायमाझी र बालकृष्ण खाँड सहित 23 आरोपीलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले बताएका छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासले केही बेर अघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खतिवडाले बीबीसीलाई बताए। उनले भने
12: यसको अदालतमा यो मुद्दामा चाहिँ विकट कृत्य राज्य विरुद्ध कस्तो अघि र सङ्घीय अपराध अथवा मतियातर्फ पर्सनमा सफाइ पाउने भनेपछि यसमा सफाइ पाउने प्रतिवादीहरू चाहिँ रामशरण केसी, टङ्क कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव चुलाधर र आशी बुढाचोतीले सफाइ पाउनुभयो। अरू प्रतिवादीहरूलाई चाहिँ कुनै न कुनै मुद्दामा चाहिँ कसो ठहर भएको अवस्था यही 2083 असारको 29 अर्को पेशी चर्छ, त्यो पेशीमा चाहिँ सजाय निर्धारणको बहस सहितको फैसला हुन्छ।
1: उनी थिए काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडा। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
13: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
14: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम।
13: It's 9 p.m.

0: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँझको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
2: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
3: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
2: तिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
3: प्रत्येक राति 9-10 बजेसम्म
2: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
3: कार्यक्रम गुड।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला रिता मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ मान्डवी बहुद्देशीय समाज विकास केन्द्रद्वारा संचालित रोल्पाकै लोकप्रिय रेडियो स्टेशन तपाईँको मनको आवाज रेडियो जलजला एफएम 96.4 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईँले हामीलाई यति

सुन्दै हुनुहुन्छ र रेडियो जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट पनि यति बेला कार्यक्रम गुड नाइट तपाईँले सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड नाइट हरेक रात 9 बजेदेखि 10 बजेसम्म तपाईँको संसाथमा आउने गर्छ र यसरी कार्यक्रममा आउँदै गर्दा आज हामी तपाईँसँग मंगलबारीय बसाईमा छौं र मंगलबारीय बसाईमा रहेर तपाईँसँग हामी कुराकानी गर्ने गर्छौं र तपाईँसँग गाउँ खाने कथाको रमाइलो खेल खेल्ने गर्छौं जसका लागि फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँका लागि खुल्ला गरेका छौं 98 68 39 40 फोन गर्नुहोला। तपाईँले हामीलाई अन्य रेडियोहरूबाट पनि सुन्दै हुनुहुन्छ जस्तै सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ जहाँबाट हामीलाई यति बेला सुषमा मल्लको साथ मिलिराखेको छ। सामुदायिक रेडियो धनकुटा 106.2 MHz धनकुटाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सञ्जिता लिम्बुको साथ मिलिराखेको छ। रेडियो हापुरी हुना 90.4 MHz हापुरी दाङबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ जहाँबाट हामीलाई रिता बुढा मगरले साथ दिइरहनु भएको छ। आउनुहोस् सही जवाब दिनुभयो भने हामीले यताबाट गाउँ दिउँला, सही जवाब दिन सक्नु भएन भने तपाईँले उतैबाट गाउँ दिनुहोला। गाउँ त आखिर दिनै पर्ने हुन्छ होइन, यताबाट दिए पनि उताबाट दिए पनि। यदि मात्र होइन, तपाईँले यदि कार्यक्रममा विजेता हुनुभयो भने तपाईँलाई पुरस्कारको पनि व्यवस्था छ। अमर बुढा मगर जो छेडाघाट नगरपालिका वार्ड नम्बर 6 को वडा कार्यालयको कार्यालय सहयोगी हुनुहुन्छ, उहाँले प्रायोजन गर्नुभएको छ, पुरस्कारको व्यवस्था गर्नुभएको छ। त्यसैले कति पनि ढिला नगर्नुहोस्, 98 68 39 40 फोन डायल गर्नुहोस् र आउनुहोस् गाउँ खाने कथासँगै खेलौंला भन्दै कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: जब सम्थ्यु अन्त दृष्टि तिमीलाई नै देखियो गीतवसितबाट फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाई पनि फोन गर्न सक्नुहुन्छ 9868309940 को नम्बर तपाईका लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौं यो कुरा म तपाईलाई जानकारी गराए आउनुहोस् कार्यक्रममा हामी तपाईलाई फोन नम्बर दिइराखेका छौं फोन नम्बरमा फोन गर्नुहोला नम्बर तपाईका लागि हामीले खुला गरेका छौं 9868609940 को नम्बर तपाईका लागि खुला गरेका छौं यति बेला के छ साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर नमस्ते को बोल्नु भयो कहाँबाट सोनी लिम्बु ब्याकग्राउन्ड टुनाली कम गर्नु होला सोनी लिम्बुको के छ हालखबर के गर्दै हुनुहुन्छ सोमी लिम्बुले
1: खाना
0: खाएर कार्यक्रम सुनिरहनु भएको छ होइन ल कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ तपाईँलाई जानकारी छ नि होइन तपाईँ धनकुटाको ठ्याक्कै कुन गाउँबाट बोल्दै हुनुहुन्छ
1: धनकुटाको
0: कुन गाउँ भन्नुभयो गाउँको नाम भन्दैछु पालिकाको नाम होइन
1: टाङ्खुवा
0: चार होइन ल टाङ्खुवा चारबाट बोल्दै हुनुहुन्छ म तपाईँलाई गाउँखानी कथा सोध्छु ध्यान दिएर सुन्नु होला है दा चड्की मेरो बानी चड्की मेरो साथ सात दिनमा आइन भने क्रिया गरिराख ल भन्नुहोस् के हो चटके मेरो बानी चटके मेरो साथ सात दिनमा आइन भने क्रिया गरिराख ल भन्नुहोस् के हो पास भन्नुहुन्छ उसो भए शङ्कुवाचार मेरो भयो होइन ल शङ्कुवाचारको राम्रो राम्रो जति मेरो भयो नराम्रो बिग्रेको भत्केको सबै तपाईँको है त अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
1: गुड नाइटको शब्दहरू राख्नु पर्दाखेरि सर्वप्रथम गाई हजुरको लागि गुड नाइट शुभ पनि भन्न चाहन्छु अनि मेरो बहिनी हुन्छ लगायत सम्पूर्णलाई गुड नाइट भन्दैछु
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो सोनी लिम्बु उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868609940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ यो कुरा म तपाईँलाई जानकारी गराएँ फटाफट फोन डायल गर्नुहोला मैले प्रश्न राखिसकेका छु प्रश्नको जवाब आउने साथीहरूले फोन गर्नुहोला गुड नाइटका शब्दहरू पनि बोल्न पाइन्छ के छ साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट धनकुटाबाट प्रीति लिम्बु के छ प्रीति चौचौको हालखबर हो कि प्रीति मान्छे हो कि च्याउचौ हो भने च्याउचौ होला च्याउचौ नभन्नुहोस् है नत्र मान्छेले खाइदिएला नि फेरि तपाईँलाई होइन तपाईँलाई पनि चौचौ मनपर्छ ए होइन त्यो पिरो होइन कि प्रीति चौचौ कि होइन प्रीति चौचौ त पिरो हुन्न हो नि
1: मन परिहाल्छ नि सबैलाई चौचौ त
0: एकचोटि किनेर खानुहोस् त
1: मिठो हुन्छ होला है
0: मिठो हुन्छ नि ओके ल ठिक छ कार्यक्रममा आउनु भएको छ यति बेला चाहिँ खाना खानुभयो खाएर कार्यक्रम सुन्दै गर्नु भएको होइन त्यही नि कार्यक्रम त सुन्नु पर्यो क्यारे फेरि होइन ठीक छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ थाहा छ तपाईँलाई ल म तपाईँलाई गाउँ खाने कथा तपाईँ ठ्याक्कै कुन गाउँदेखि पो हुनुहुन्छ अरे अनि शङ्खुवाचार होइन शङ्खुवाचार त आइसक्यो त मसँग ल ठिक छ म तपाईँलाई गाउँ खाने कथा राख्छु ध्यान दिएर सुन्नुहोस् ल चटकी मेरो बानी चटकी मेरो साथ सात दिनमा आइन भने क्रिया गरिराख ल भन्नुहोस् के हो हजुर लामखुट्टे होला लाम कति लामो खुट्टे होला ए लामखुट्टे होला भन्नुभयो होइन होला कि हो नै भन्छ हो नै भन्नुहुन्छ होइन के गरौँ लक गरौँ हुन्छ हामी लक गर्छौँ लामखुट्टे भन्नुभएको छ लक गर्छौँ हेरौँ जवाब मिल्छ मिल्दैन तपाईँ अब लामखुट्टे प्रेमी हो क्या हो ए मामुले सिकाउनु भएको चिचोर नि भनेपछि चिचोर नि मम्मीले मम्मीहरूले हो के छोराछोरीलाई बिगार्ने होइन परीक्षामा चिचोर आउने पनि मम्मीहरू होइन त्यही त नि अब त्यही त्यही भएर केटा छोराछोरी बिग्रिन्छन् कि होइन होइन छोराछोरी त्यस्तो भयो नि त छोराछोरी बिग्रिन्छन् होइन ठिक छ कार्यक्रममा आउनुभयो सही जवाब दिनुभएको छ तपाईँको मम्मीलाई मेरो तर्फबाट नमस्कार भनिदिनु होला र अबका दिनहरूमा नसिकाउन पनि भनिदिनु होला है त हुन्छ कार्यक्रममा आउनुभयो अब कुन गाउँ लग्नुहुन्छ त तपाईँकै गाउँ लग्नुहुन्छ होइन ल उसो भए राम्रो राम्रो तपाईँलाई भयो नराम्रो बिग्रेको भत्केको सब तपाईँको दिदीले सुधार्नुहुन्छ होइन फेरि दिदीले फेरि बहिनीले दिदी बहिनीसँगै सुधारौँ भन्ने होइन नि फेरि त्यहाँ दिदीलाई सुधार्न दिने अनि आफू चाहिँ राम्रो राम्रो ठाउँ मात्रै बस्ने है त हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
1: गुड नाइटको शब्द राख्नुभयो सर्वप्रथम तपाईँलाई भन्न चाहन्छु अनि अघि भर्खरै कल गरे दिदीलाई पनि गुड नाइट शुभेच्छा पनि अनि यही सुन्दै हुनुहुन्छ मामुलाई पनि गुड नाइट शुभेच्छा पनि भन्छु अनि ज जसले मलाई प्रीति बिम्बु भन्नुहुन्छ सम्पूर्णलाई शुभेच्छा पनि गुड नाइट भन्दै
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी बबाई भनिसकेपछि लेभल तल झारिदिनु होला है प्राविधिक मित्र यति बेला साथी आउनु भएको थियो 9868 3940 40 को नम्बर तपाईँका लागि हामी खुल्ला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला फोन आएपछि के छ संकेत के छ फोन आएको छ आएको छ म स्वागत गरे नमस्कार हजुर
2: नमस्कार
0: को बोल्नुभयो कहाँबाट
2: विजय राई
0: भोजपुरबाट होइन के छ विजयजी भोजपुर कुन ठाउँमा कुन गाउँबाट बोल्नुभयो भन्नुहोस् त गाउँको नाम भन्नुहोस् तपाईँले
2: भोजपुर होमटाङबाट
0: होमटाङबाट होइन अल्लाह कार्यक्रममा आउनु भएको छ खाना खानुभयो
2: खाना भइसक्यो मेरो दाई हजुरको
0: हाम्रो पनि भइसक्यो क्या अरे ल अब म तपाईँलाई गाउँ खाने कथा सोधिहालेँ है त
2: हुन्छ
0: गाउँ खाने कथा तपाईँको लागि यस प्रकार रहेको छ ध्यान दिएर सुन्नु होला काठकी बाछी ढुङ्गाकी गाई काठकी बाछी ढुङ्गाकी गाई जति दुह्यो उति आई ल भन्नुहोस् के हो काठकी बाछी ढुङ्गाकी गाई जति दुह्यो उति आई
2: जति दुह्यो उति आई
0: हजुर काठा की बाछी ढुंगा की गाई जति धोयो जति दुयो उति आई दुयो जति दुयो उति आई गाई भनेछ दुयो
2: लुगा धोएको साबुनको
0: फिज लुगा धोएको साबुनको फिज भन्नु हुन्छ
2: हजुर
0: के गरौं लग गरौं
2: हुन्छ लुगा धोएको मात्र लग गर्दिन
0: है ल लुगा धोएको भन्नु भएको छ हामी चेक गर्छौं हेरौं जवाफ मिल्छ या मिल्दैन तपाईले दिनु भएको जवाफ मिलेन गाउँ दिनुस्
2: हुन्छ होमटाङ नै लानु होला
0: होमटाङको राम्रो राम्रो जति मेरो भयो नराम्रो बिग्रेको भत्केको सब तपाईको है त
2: गुड
0: नाइटको शब्दहरू राख्नुहोस्
2: तपाईँ लगायत हाम्रो जल जलेसन युनिट दललाई गुड नाइट र अहिले जो जतिले सुन्नु भएको छ सबैलाई शुभरात्रि भन्दै म
0: आउनु भएको थियो विजय राई धनकुटाबाट उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868 39 40 फोन गर्नुहोला 9868603940 फोन डायल गर्नुहोला तपाईँको लागि नम्बर खुला गरेका छौ र यति बेला के छ मित्र आउनु भएको छ म स्वागत गरेँ नमस्कार हजुर
3: सर म राम प्रसाद मिरौले धनकुटाबाट मोही पारेको भन्नु पर्यो सर
0: ए मोही पारेको भन्नुभयो
3: हजुर हजुर
0: ठ्याक्कै धनकुटा कुन ठाउँबाट भन्नु त
3: म तानखुवा पाँचबाट
0: हजुर
3: म चाहिँ तानखुवा पाँचबाट
0: ए तानखुवा पाँचबाट मोही पारेको भन्नुभयो म लग गरेँ है त
3: हुन्छ
0: ल हामी लग गर्छौ मिले नानी हजुर तङ्खुवा पाँच मेरो भयो है
3: हजुर हजुर अब तपाईँलाई नै अब सबै
0: अल्लाह राम्रो राम्रो जति मेरो भयो नराम्रो बिग्रिएको भत्केको कुहिएको सबै तपाईँको है त
3: हजुर हजुर अब के गरौँ भागमै यस्तो पर्यो त
0: हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस्
3: शोभा मैले यति बेला कार्यक्रम सुनेर बस्ने तमाम श्रोता सबै यहाँ रहनुभएका प्राविधिक मित्र शिष्यकारी र यति बेला साझेदारी एक्सनबाट कार्यक्रम सुन्नुहुने सम्पूर्णलाई सम्बोधित हजुरलाई शुभरात्रि भन्दै खुसिन्छ है
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो टाङ्खुवा पाँचबाट आउनु भएको थियो निरौलाजी आउनु भएको थियो हङटाङ र टाङ्खुवा पाँच गाउँ आछ है अब एकजना साथीसँग कुराकानी गर्छु त्यसपछि मैले नै सही जवाब भनिदिनै पर्ने हुन्छ होइन यति बेला अर्को साथी नमस्कार हजुर
4: नमस्कार
0: को बोल्नु भयो कहाँबाट ओहो विनिता के छ खबर कति क्लासमा पढ्नुहुन्छ विनिताले नौ क्लासमा पढ्नुहुन्छ है तपाईँ त नौ क्लासमा फेल हुनुभयो अरे हो होइन तपाईँ त पुरा पनि नौ क्लासमा पढेको छु भने जस्तै मान्थे त मैले
4: होइन
0: ए आठ क्लास पास गरेर नौमा जानु भएको अनि विनिताले खाना खानुभयो ल खानुभयो होइन त आज स्कुल जानुभयो कि जानु भएन ल म तपाईँलाई गाउँघर कथा राखिहाल्छु है त काठक कि बाछी ढुङ्गा कि आई जति दुह्यो उति आई ल भन्नुहोस् के हो खाल्टो खानेको कतिको ढुक्का हुनुहुन्छ ए लगभग ढुक्कै हुनुहुन्छ होइन हुन्छ हामी चेक गर्छौ हेरौ जवाब ला गाउँ दिनु पर्यो नि अब त ल गैरिनेटाको राम्रो राम्रो जति मेरो भयो नराम्रो बिग्रिएको भत्किएको कुहिएको सबै सबै तपाईँको है त हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस्
4: दिदीलाई अनि मसँगै मेरो दिदी र मेरो दाईलाई गुड नाइट
0: भन्दै बिदा हुन्छु। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो। यसको सही जवाब मैले भनिदिनै पर्छ है, यसको सही जवाब चाहिँ मैले भनिदिनु पर्छ अब, किनभने तिनजना साथीको कल मैले लिइसकेको छु। त्यो कारणले गर्दाखेरि काठकी बाची ढुङ्गाकी गाई जति धोयो उति आई, यसको सही जवाब हो चन्दन घोटेको है। तपाईँले चन्दन घोटेको भन्न बिर्सनु भएको थियो क्या, चन्दन घोटेको यसको सही जवाब हो। यो कुरा म तपाईँलाई जानकारी गराए। ल अब यति बेला अर्को साथीको कल लिन्छु, त्यसपछि एउटा गीत राखौला। नमस्कार हजुर, नमस्कार हजुर, नमस्ते हजुर, को बोल्नुभयो कहाँबाट?
5: ए म यता गुल्मी मदानी गाउँपालिका वार्ड नम्बर 2 बाख्रेती होलबाङबाट हो, सुभाष मगर।
0: सुभाष के मगर हो?
5: घरती मगर हो।
0: घरती मगर, सुभाष घरती मगर होइन?
5: हजुर।
0: तपाईँलाई मगर भाषा बोल्न आउँछ?
5: नै आउँदैन है सर।
0: ए आउँदैन नि,
5: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। कुन रेडियोबाट सुन्नुभयो?
5: म रेडियो स्काईबाट।
0: रेडियो स्काई एफएमबाट कार्यक्रम सुन्नुभयो होइन त? ल कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँ खाने प्रश्न राख्छु, ध्यान दिएर सुन्नु ल।
5: सुन्छ।
0: ल तपाईँको लागि गाउँ खाने प्रश्न यस प्रकार छ, काम हुन्जेल पटुका फुकाएर नाच्ने, काम सकेपछि पटुका लगाएर सुत्ने, यसलाई फेरि सुन्नु होला। काम गरुन्जेल पटुका फुकाएर नाच्ने, काम सकिसकेपछि पटुका बाँधेर सुत्ने, ल भन्नुहोस् के हो? काम गरुन्जेल पटुका फुकाएर नाच्ने, काम सकिएपछि पटुका बाँधेर सुत्ने, ल भन्नुहोस् के हो? काम गरुन्जेल पटुका फुकाएर नाच्ने, काम सकिएपछि पटुका बाटेर सुत्ने। आएन नि, तपाईँको गाउँको नाम के हो? अब गाउँ दिनु पर्यो। टेलिफोन सम्पर्कमा आइसकेपछि मदानी बास कटेरियो कि भन्नुभएको थियो उहाँको गाउँ। यसरी झाप फोन चाहिँ काट्ने काम चाहिँ नगर्नु होला, कार्यक्रमको नियमलाई पालन नगर्न आउँछ भने मात्रै फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। कार्यक्रमको नियम हो सही जवाब दिन नसकिसकेपछि गाउँ दिनै पर्छ है, म तपाईँलाई आग्रह गरेँ। 9868309040 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। मदानी गाउँपालिका स्थित बास कटेरो के गाउँ भन्नुभएको थियो, अब त्यति प्रश्नसँग त बुझिएन होइन, त्यो गाउँ चाहिँ मदानी गाउँपालिकाको बास्कटे होला सायद, त्यो गाउँ चाहिँ हामीले लिएका छौँ। राम्रो राम्रो जति हाम्रो भयो, कुहिएको बिग्रिएको भत्केको सब उहाँलाई चाहिँ भयो है, यो कुरा म तपाईँलाई जानकारी गराएँ। यसरी फोन चाहिँ काटेर भाग्ने काम चाहिँ नगर्नुहोला, पुरा कार्यक्रममा सहभागिता जनाइसकेपछि मात्रै फोन काट्नुहोला, म तपाईँलाई आग्रह गरेँ। अब गीत सुन्ने पालो हो, गीतपछि तपाईँको माझमा फेरि आउनेछौ, तबसम्मका लागि यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। ब्याकग्राउण्ड टुन अलिक कम गर्नु होला प्राइमित्र, ब्याकग्राउण्ड टुन अलिक कम गर्नु होला। हामी यति बेला कार्यक्रम गुड नाइटमा छौं, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट तपाईँ सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज र सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज, रेडियो हापुरे 89.4 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ। साथी हुनुहुन्छ, नमस्ते हजुर।
1: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट? प्युठान ऐरावतीबाट ऋषिरामजी, अलि टाठो आवाजमा बोल्नु पर्यो है। अनि यति बेला के गर्दिनुहुन्छ प्युठानमा? तपाईँको मोबाइलमा क्यार आवाज आइरहेको छ, लाउड स्पिकर गर्नु भएको छ हो कि इयरफोन लगाउनु भएको छ? इयरफोन लगाउनु भएको छ, निकालिदिनुहोस् है। ल, इयरफोन निकाल्दा कुरा गर्नुहोस् है। खै त अझै पनि क्यार गरिरहेछ। अनि अझै पनि क्यार गरिरहेछ, तपाईँले निकाल्नु भएकै छैन? अझै पनि निकाल्नु भएको छैन? होइन, अब तपाईँको मोबाइल नै क्यार गरिरहेछ, मोबाइलमा उसो भए के समस्या छ जस्तो छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँ खानी कथा राखिहाल्छु। तपाईँ अहिले अब कुन ठाउँमा अरे तपाईँको गाउँ? बैरेनी। ल, म तपाईँलाई गाउँ खानी कथा राखेँ। गाउँ खानी कथा यस प्रकार रहेको छ, काम हुन्जेल पटुकी फुकाएर नाच्ने होइन, काम सकुन सकिएपछि पटुकी बाटेर सुत्ने के हो? के भन्छ? भुटा अनि कप्टेरो होइन?
1: हजुर, भुटामा कि भुटामा मकै भुट्ने अथवा भट्ट भुट्ने भुटामा पनि भन्छ, ठाउँ अनुसार कोही ठाउँ कप्टेरो पनि भन्छ होइन?
0: के भन्नु, भुटाना भन्नुहुन्छ कि कप्टेरो भन्नुहुन्छ के छ? कप्ठेरो भन्नुहुन्छ होइन? के गरौँ, लक गरौँ? हुन्छ, हामी लक गर्छौ, हेरौँ जवाफ मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाफ एकदमै सही छ है। अब कुन गाउँ लग्नुहुन्छ तपाईँले? एउटा हमचाङ छ, एउटा टङ्कुवा पाँच छ, एउटा मदानी गाउँपालिकाको बास्कटी वामा छ होइन, अनि अर्को चाहिँ अर्को कुन छ, अर्को गैरानीरा छ, कुन गाउँ लग्नुहुन्छ? गैरानीटा। ल, गैरानीटाको राम्रो अब जति तपाईँलाई भयो, नराम्रो बिग्रेको भत्केको सब हाम्रो विनिताले सुधार्नुहुनेछ होइन। हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्। नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 फोन डायल गर्नुहोला। हाम्रो ऋषिरामजीले सही जवाब दिएर जानु भएको छ। ऋषिराम र प्रीति लिम्बू, ऋषिराम सुवेदी र प्रीति लिम्बूले सही जवाब दिनुभएको छ। अब हेरमको विजेता हुनुहुनेछ होइन, अन्य साथीहरू पनि सही जवाब दिन पाउनुभयो। यति बेला के छ साथी हुनुहुन्छ, प्राविधिक मित्र के छ साथी हुनुहुन्छ? म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? मैले संकेत गर्नुहोस् भनिराखेको छु, उहाँले चाहिँ फोन गरिरहनु भएको छ कि। यति बेला साथी नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? प्रकाश कुमार। के छ प्रकाशजी? हाम्रो पनि एकदम ठिक छ, फोनको लेभल अलिक कम गर्नुहोला। अनि यति बेला के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? प्राविधिकतिर फोनको लेभल अलिक कम गर्नुहोला। अनि यति बेला खाना खानुभयो? भइसक्यो होइन ल हुन्छ कार्यक्रममा आउनु भएको छ म तपाईँलाई आज के गर्छौ जानकारी होला क्या अरे होइन ठ्याक्कै अर्को खासी कुन ठाउँमा हो तपाईँ
1: भन्दारा
0: ल म गाउँखानी कथा राखिहाल्छु है त गाउँखानी कथा एउटा गजबको प्रश्न परेको छ तपाईँलाई होइन एक कस्टौडीमा दुई कुड्की भात ल भन्नुहोस् के हो एक कस्टौडीमा दुई कुड्की भात एक कस्टौडीमा दुई कुड्की भात मासको गेडा भन्नुहुन्छ कतिको ढुक्का हुनुहुन्छ झटारो है लग गरौं हुन्छ हामी लग गर्छौ हेरौं जवाब मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाब मिलेन अब कुन गाउँ दिनुहुन्छ भन्दाराको गाउँ राम्रो राम्रो जति मेरो भयो नराम्रो बिग्रेको भत्केको सबै तपाईँको है त अहिलेको लागि बिदा गर्छौ नमस्ते
1: नमस्कार
0: टेलिफोन सम्पर्कमा प्रकाश कुवर अर्घ खासी भन्दाराबाट आउनु भएको थियो भन्दारा गाउँ पनि मेरो भइहाल्यो होइन अर्घ खासीको गाउँ पनि पाइहाल्यो अब अर्घ खासी पनि घुम्न जानु पर्ला पालो तपाईँको हो फोन गर्नुहोला 9867039440 फोन गर्नुहोला र कार्यक्रम तपाईँलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया पनि दिनुहोला कार्यक्रम मनपर्छ भने मनपर्छ पनि भन्न पाइन्छ है अनि कुन कुन ठाउँबाट सुन्दैनु छ त्यो पनि भन्न पाइन्छ म्यासेज गर्नुहोला 9864417298 यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कमल घरतीमा कमलको आवाज आज अलि परिवर्तन भयो किन हो रुगाखोकी सायद रातभरि कहाँको रोधी घरमा जानुभयो होला अनि घाँटी बसालेर आउनुभयो होइन नत्र त हिजो त यस्तो राम्रो आवाज आज त के हो कि राति राति बादललाई खेल्न जानुभयो होइन नि उता माडीतिर त बादर पनि पाइन्छन् भन्ने सुनेको थिएँ नि के हो साँच्ची हो ल ठिक छ कार्यक्रममा आउनु भएको छ म तपाईँलाई प्रश्न राख्छु है त एक कस्यौडीमा दुई कुड्की भात ल भन्नुहोस् के हो ओखर हो के भन्नुहुन्छ कतिको ढुक्का हुनुहुन्छ पचास प्रतिशत मात्रै हो लग गरौं हुन्छ हामी लग गर्छौ हेरौँ जवाब मिल्छ मिल्दैन तपाईँले दिनुभएको जवाब मिलेन कुन गाउँ दिनुहुन्छ माडी एक कुन गाउँ पर्छ दबाङ ब्याकग्राउन्ड टोन अलिक कम गर्नु होला दबाङ कि भवाङ ए जबाङ ल जबाङको राम्रो जति मेरो भयो नराम्रो बिग्रिएको भत्केको सब तपाईँलाई है त हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस् नमस्ते टेलिफोन सम्पर्कमा जबाङबाट कमल घरती आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868603940 फोन डायल गर्नुहोला कति मिनट गयो त भन्ने कुरा हामी हेर्नुपर्ने हुन्छ 43 मिनट गएको छ अझै 10 मिनट बाँकी छ है के छ साथी हुनुहुन्छ फेरि मैले पहिला सङ्केत दिनुहोस् अनि म हेलो भनिसकेपछि मात्रै फोन दिनुहोस् भनिरहेको छु नि प्राइम मिनिस्टर यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
2: नमस्कार
0: को बोल्नुभयो कहाँबाट
2: रिमुआदेखि
0: रिमुआबाट विष्णु दर्लामी होइन के छ विष्णुजी हाल खबर तपाईँको? हाम्रो पनि एकदम ठिक ठाक छ। यति बेला के गर्दै हुनुहुन्छ?
2: यति बेला खाना बनाएर भ्याएको, अब बल्ल खाना खाने हो।
0: ए किन हो यति ढिला?
2: यस्तै हो, बाहिरबाट आओ काम गरो गर्दा गर्दै यस्तै हुन्छ।
0: बाहिरबाट आओ काम गर्यो गर्दा गर्दै के हुन्छ के हुन्छ होइन?
2: हजुर
0: हुन्छ। कार्यक्रममा आउनु भएको छ, आज हामी त के गर्छौँ थाहै होला कि अरे होइन? ल म तपाईँलाई गाउँ खाने कथा राखिहाल्छु, ध्यान दिएर सुन्नुहोस् ल। एक कसौडीमा दुई कुड्की भात ल भन्नुहोस् के हो? बेल हो कि भन्नुहुन्छ? कतिको ढुक्का हुनुहुन्छ? के गरौँ लग गरौँ? हुन्छ हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब एकदमै सही छैन है। यसको अब रिमुभ मेरो भयो क्या रे? राम्रो राम्रो जति मेरो भयो, नराम्रो नराम्रो बिग्रिएको भत्केको कुहिएको सबै दुर्गन्ध जति सबै तपाईँको भयो होइन? यसको सही जवाब कटुस भन्ने थाहा छ? हो कटुस नै हो है यसको सही जवाब। ल ठिक छ, कटुस खानु भएको छ कि नै? हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: सर्वप्रथम हजुरलाई अनि जलजललाई सब परिवारलाई अनि मलाई विष्णु भनेर चिन्ने नचिन्नेलाई सम्झिँदै बिराउँछु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो विष्णु दर्लामी मासँग कुराकानी गरिसकेका छौँ र अब हामी एउटा गीत राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, तबसम्मका लागि यो गीत तपाईँको लागि।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौँ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा अब हामी 50 मिनट गइसकेको छ। अब हामी अन्तिम लहरको साथीहरूलाई लिने जमर्को गरिराखेका छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो हजुर, दर्शन नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। को बोल्नु भएको कहाँबाट? तिलक दागी। ठिक छ तिलकजी, कार्यक्रमको अन्तिम अन्तिममा छौ, म तपाईँलाई प्रश्न राखिहाल्छु है। दा प्रश्न यस प्रकार रहेको छ, साथी फुल्ने सुन फल्ने ल भन्नुहोस् के हो? चाँदी फुल्ने सुन फल्ने ल भन्नुहोस् के हो? चाँदी फुल्ने सुन फल्ने कसैले सिकाइरहनु भएको छ, अरूको सहयोग नलिनु होला। धान भन्नुहुन्छ, कतिको ढुक्काउनुहुन्छ? हुन्छ, हामी लग गर्छौँ धानमा, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको धान मिलेन है। अहिलेको लागि तपाईँलाई अब जङ्कोटको अब राम राम जति मेरो भयो क्यारे नराम्रो बिग्रेको भत्केको सब तपाईँलाई भयो। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्। नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। तिलक डागी आउनु भएको थियो जङ्कोटबाट, पालो तपाईँको हो, फटाफट फोन डायल गर्नुहोला। अझै दुईजना साथीलाई हामी लिन्छौँ, त्यसपछि हामी विजेता घोषणा गर्छौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। के छ साथी हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नुभयो कहाँबाट?
2: लक्ष्मी
0: घरती मगर। के छ घरती मगरको हाल खबर? ल कतिमा पढ्नुहुन्छ? ल म तपाईँलाई गाउँ खाने कथा राखिहाल्छु। चाँदी फुल्ने सुन फल्ने के हो? आइसेलो भन्नुहुन्छ, कतिको ढुक्का हुनुहुन्छ? ढुक्कै हुनुहुन्छ होइन, लग गरौँ। हुन्छ हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। प्रावी मित्र तपाईँले दिनुभएको जवाब एकदमै सही छ है। कुन गाउँ लग्नुहुन्छ, जङ्कोट लग्नुहुन्छ कि अर्घ गुल्मीको रिमुवा लग्नुहुन्छ कि अर्घखाँचीको बन्दारा लग्नुहुन्छ कि धनकुटाको होमचाङ टङ्कुवा पाँच लगायतका गाउँहरू लग्नुहुन्छ, कुन गाउँ लग्नुहुन्छ भन्नुहोस् त?
2: जङ्कोट।
0: ल जङ्कोटको राम्रो अब जति मेरो भयो नराम्रो बिग्रेको भत्केको राम्रो आम जति तपाईँको भयो नराम्रो बिग्रेको भत्केको शब्द हाम्रो तिलकजीको भयो है। त हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: सर्वप्रथम त हजुरलाई, प्राविधिकमा बस्नुभएको दाईलाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। तीनजनाले सही जवाब मिलाउनु भएको छ, प्रीति लिम्बू, ऋषिराम सुवेदी र लक्ष्मी घरतीले सही जवाब मिलाउनु भएको छ। यी तीनैजना मध्ये हामीले गोला प्रथा गर्छौ, हाम्रो प्राविधिक मित्रले गोला प्रथा गर्दै हुनुहुन्छ। कसलाई बनाम त प्राविधिक मित्र विजेता? हाम्रो प्राविधिक मित्र कसलाई बनाम विजेता भन्नुहोस् त? ऋषिराम सुवेदी, लक्ष्मी घरती कि प्रीति लिम्बू? हाम्रो प्राविधिक मित्रले ठिक छ, हामी विजेता बनाउँछौ र विजेता हुन सफल हुनु भएको छ धनकुटाको मित्र प्रीति लिम्बू। धनकुटाको मित्र प्रीति लिम्बू आजको कार्यक्रमको विजेता हुन सफल हुनु भएको छ। प्रीतिजी, कार्यक्रम सकिए लगत्तै अथवा भोलि 10 बजीतिर तपाईँले मलाई फोन गर्नुहोला, 98 17298 मा फोन गर्नुहोला भन्दै आजको लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईलाई, कार्यक्रममा फोन गर्नुभयो तपाईलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै, घर बाहिर कुनै सामान बिर्सनुको भयो कि भित्र ल्याउनु पर्ने होइन, भित्र ल्याउनु होला, भान्सा कोठामा खाना पकाइसकेपछि आगोहरू राम्रोसँग निभाउनुहोला, ग्यास चुलो राम्रोसँग बन्द गर्नुहोला, राइस कुकर खुल्लै पो छोड्नु भएको छ कि बन्द गर्नुहोला, अनि औषधि खानुपर्ने बिरामी हुनुहुन्छ औषधि खानुभयो, खानु भएको छैन भने खानुहोला, खाने पानी आफूसँगै राखेर सुत्नुहोला, झाल ढोकाको चुकुन राम्रोसँग लगाउनुहोला भन्दै आजको लागि म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईको बाकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-46-78-232। जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली,

Hello.

0: आई आयो ती त्यो उता तैले रातो बन्द गरेर पो रहेछ त
1: हेलो हेलो हेलो ए आएछ राम्रो काम गरेछ भाइ हेलो हेलो हेलो
0: हेलो हेलो हेलो हेलो हेलो हा माइक ठिक छ नि

हेलो हेलो हेलो हेलो अल ठीक सनी हेलो हेलो हेलो ठीक सला

0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।

भरूं जस्तो लाग्ने ए भरूं जस्तो लाग्ने ए भरूं जस्तो लाग्ने आफूलाई आत्मसार गरूं जस्तो लाग्ने ए गरूं जस्तो लाग्ने ए गरूं जस्तो

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: सुरक्षा घरको
2: साथ जीवन भएको
3: कस्तो
4: जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
4: निको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
0: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ
0: नेपाल सरकार विज्ञापन बोर्ड

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावा को ससराहट आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाइरहेका चराचुरुङ्गीहरू अनि सागर भेट्ने यात्रामा अविछिन्न अविरल बगिरहेका नदीनाला अनि चहरा चहराहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै दिव्यतामा रमाइरहनुभएका तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्ने तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी। कार्यक्रम जीवन गङ्गा, कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाह म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन। प्रिय सज्जन, जीवन एक महाभारत हो। हामी प्रतिपल लडिरहेका हुन्छौँ हाम्रा समस्याहरूसँग, हाम्रा अवरोधहरूसँग, हामीले धारण गरेका मूल्य विपरीतका मूल्यहरूसँग र आफैभित्रका परस्पर विरोधी विचारहरूसँग। जीवन कुनै पनि क्षण कहिले पनि द्वन्द्वरहित छैन। यही द्वन्द्वका बीच हामीभित्रको शान्तिलाई स्थापित गर्ने चुनौतीको नाम नै जीवन हो। तनावका बीच खुसी खोज्ने जुन अभियान छ मनुष्यका निमित्त, त्यो उसको अभियान नै जीवनको नाम हो। बिहान उठेदेखि नसुतुन्जेलसम्म प्रतिपल प्रतिक्षण हाम्रा अगाडि चुनौती र समस्याहरू तयार भएर बसेका हुन्छन्। ती चुनौतीहरूसँग सङ्घर्ष गर्नको जुन सार्थकता छ, हाम्रो जीवनको वास्तविकता पनि त्यही सार्थकता हो। स्वाभाविक रूपमा हामी सबै चुनौतीविहीन जीवन बाँच्ने इच्छा राख्दछौँ। कुनै पनि अप्ठ्याराहरू नआइदिए हुन्थ्यो, कसैले पनि घृणा र द्वेष नराखिदिए हुन्थ्यो, सकेसम्म धेरै सङ्घर्ष र दुःख भोग्न नपरे हुन्थ्यो। यो चाहना प्रत्येक मनुष्यको चाहना, तर पनि यी समस्याहरूसँगै रहनुपर्ने हाम्रो जीवनको अनिवार्यता हो। हामी यी समस्यादेखि मुक्त जीवन रहेसम्म कहिल्यै हुन सक्दैन। जीवन भन्नु नै वास्तवमा चुनौतीको प्रत्यक्ष नाम। जड र अचेतन पदार्थले कुनै पनि चुनौतीको सामना गर्नु पर्दैन, कुनै पनि सङ्घर्षको अनुभव गर्नु पर्दैन, किनकि ती पदार्थहरूसँग चुनौती महसुस गर्ने चेतना हुँदैन। अर्थात् सचेतले नै चुनौतीको अनुभूति गर्नुपर्दछ। सङ्घर्ष त्यसैले सचेतन जीवनको अनिवार्यता हो। अर्जुन पनि हामी जस्तै आफू अगाडिका समस्याहरूसँग सकेसम्म लड्न नपरोस् भन्ने चाहन्थे। समस्या देखेर कायर जस्तै भएको उनको मन मिलेसम्म र सकेसम्म युद्ध मैदानबाट भाग्न पाए हुन्थ्यो भन्ने चिन्तनमा पुगेको थियो, त्यस्तो निष्कर्षमा पुगेको थियो। आफ्नो अगाडि युद्ध गर्नुपर्ने अनेक मानिस अर्जुनले देखे, त्यो देखिसकेपछि लड्ने चाहना नदेखाउनु युद्धबाट भाग्ने उनको एउटा बहाना मात्र थियो। तर उनी त्यसरी जीवनको युद्धबाट भाग्न सक्दैनथे, किनकि बाँचुन्जेल लड्नुपर्छ भन्ने सत्यलाई उनले बिर्सेका थिए। क्षेत्रीय भएका नाताले, पहिलो त उनी मनुष्य भएका नाताले र दोस्रो क्षेत्रीय भएका नाताले उनले जुन धर्म निर्वाह गर्नुपर्ने थियो त्यसलाई कुनै पनि हालतमा पुरा गर्नुपर्ने उनको अनिवार्य थियो। प्रिय सज्जन, अर्जुनसँग पर्याप्त भ्रमहरू थिए आफन्तका सम्बन्धमा, मृत्यु र जन्मका सम्बन्धमा, जीवन र जगतका सम्बन्धमा अनि उचित र अनुचितका सम्बन्धमा। भगवान् श्रीकृष्णसँगको सत्सङ्गले ती सबै भ्रमहरू जब हटेर गए, त्यसपछि अर्जुनभित्रको कायरता, भय
र असमञ्जस पनि साहस निर्भयता र उत्साहमा बदलिएर गएको थियो। सायद श्रीकृष्ण नहुँदा हो अर्जुनले महाभारतको युद्ध लड्न सक्ने थिएनन् र बन्न सक्ने थिएनन् इतिहासका सर्वश्रेष्ठ युद्धका विजेता। हामी पनि बारम्बार जीवनदेखि पलायन भइरहेका छौँ। मानिसहरूमा उत्साह छैन, उमङ्ग छैन। बाँच्नेहरूले पनि जीवन केवल बाँच्नका लागि बाँचिरहेका छन्। यस्तो निराशाजनक र यस्तो अर्थहीन जीवन बाँच्नुको पछाडिको मूल कारण हामीले जीवन र सङ्घर्षको वास्तविकता बुझ्न नसक्यौँ। सङ्घर्ष र चुनौतीलाई हामीले कुनै पनि हालतमा स्वीकार गर्नैपर्छ, तर पनि सङ्घर्ष र चुनौतीलाई हामीले जीवनको मूल मान्न सकेनौँ। जीवनका प्रत्येक पल हामी अवरोधहरूसँग लडिरहेको योद्धाको भूमिकामा छौँ भन्ने सत्यलाई हामीले बिर्सन भूल गरेका छौँ। प्रिय सज्जन, यदि जीवन बाँच्ने हो भने लड्नै पर्ने हुन्छ, सङ्घर्ष गर्नै पर्ने हुन्छ जीवनका अप्ठ्याराहरूसँग। यो दर्शनलाई हामी हरेकले खुला दिले स्वीकार्नुको अर्को कुनै विकल्प छैन। यहाँ को लडेको छैन र प्रिय सज्जन, किटपतङ्गहरूदेखि मनुष्यसम्म कसैको पनि जीवन युद्धविहीन जीवन छैन, सङ्घर्ष र चुनौतीविहीन जीवन छैन। जङ्गलका मृग बाघ सिंहसँग सङ्घर्ष गरेर बाँचिरहेका छन्। हिमालका चौरी र डाँफे हिमालको चिसोसँग सङ्घर्ष गरेर बाँचिरहेका छन्। लाले गुराँसहरू वीर पहराहरूसँग सङ्घर्ष गरेर फुलिरहेका छन्। चराचुरुङ्गीहरू हावाको प्रवाहसँग लड्दै भिड्दै उडिरहेका छन् आकाशमा। बगैँचामा फुलहरू काँडाहरूका बीच आँधी र हुरीको चुनौती स्वीकार गरी बाँचिरहेका छन्। हामी मानिस कसरी सङ्घर्ष र अप्ठ्याराहरूसँग युद्ध नगरी बाँच्न सक्छौँ? यस प्रकार युद्ध जीवनको पहिचान हो भन्ने सत्य